0: नसके पनि मबाट कसै गर्न नराम्रो चाहिँ नहोस् त्यतापट्टि सजग हुने र पल पल सुख बढाउने दुःख होइन सुख बढाउने उपायहरूको खोजी गर्ने जस्तो सबैलाई सम्मान गर्यो भने सुख आउँछ अरू मानिसलाई इज्जत दियो भने सुख आउँछ कसैको प्रशंसा गर्यो भने सुख आउँछ किनभने तपाईँले कसैलाई इज्जत दिनुभयो सम्मान गर्नुभयो प्रशंसा गर्नुभयो भने त्यो दुश्मन भए पनि तपाईँको दोषमा साथीमा परिणत हुन्छ प्रशंसा कसलाई मन पर्दैन सम्मान गरेका कसलाई मन पर्दैन इज्जत दिएको कसलाई मन पर्दैन सबै मान्छे आफ्नो हुन्छन् जीवनमा खुसियाली आउँछ कसरी शान्त हुन सकिन्छ कसरी कलहमुक्त जीवन बाँच्न सकिन्छ कसरी एउटा सफल जीवन बाँच्न सकिन्छ त्यतातिर चाहिँ ध्यान जानु राम्रो यहाँ सोध्नुहुन्छ परमपद परमपद भनेको के हो परमपद भनेको आनन्दको पद दुईटा पद हुन्छ एउटा पीडाको पद अर्को आनन्द तपाईँ आनन्दमा प्रतिष्ठित हुनुहोस् यही हो परम सबभन्दा राम्रो पद अनि नराम्रो पद चाहिँ के हो दुःख पीडा पीडामा गएर बस्नु पर्यो पद भने के हो बस्ने ठाउँ त हो नि नराम्रोतिर होइन राम्रोतिर जाने परम पद मुक्ति के हो मोक्ष के हो मोक्ष भनेको दुःख मुक्ति अरू के हो जीवनमा दुःख छ यो दुःखबाट आफूलाई मोक्ष गर्नुभयो दुःखबाट माथि उठ्नुभयो तपाईँ दुःखबाट मुक्त हुनुभयो अब दुःखबाट मुक्त कसले गराउँछ मैले अघि नै भने दुःख दिने के हो बुझौँ अनि दुःखबाट मुक्ति पनि तपाईँले सूत्र थाहा पाउनुहुन्छ हामीलाई दुःख दिने भनेका हामीभित्रका अवगुणहरू हुन् हाम्रो आफ्नै नराम्रो बानी बेहोरा हो नराम्रो कर्म हो नराम्रो आचरण हो अनि नराम्रो आचरण गर्ने नराम्रो बानी बेहोरा बोकेर हिँड्ने नराम्रो कर्म गर्ने अवगुणै अवगुण लिएर हिँड्ने अनि सुख पाऊँ भनेर हुन्छ र यसलाई हटाइदिनुहोस् न अहिलेको अहिले दुःखबाट मुक्त भइयो अवगुण हटायो कि व्यक्ति मोक्ष भयो केबाट मोक्ष भयो दुःखबाट मोक्ष भयो आखिरी हामीले मोक्ष कसबाट हुन खोज्या त्यही दुःखबाट त भने यो जीवन कस्तो दुःख भगवान् मुक्ति देऊ मुक्ति पाएपछि चाहिँ दुःख पाउनु पर्दैन त्यति नै हो त्यसकारण हामीलाई मोक्ष दुःखबाट चाहिएको होइन साँचो अर्थमा मोक्ष अवगुणबाट चाहियो र आफ्ना अवगुणहरूबाट मुक्त त्यही व्यक्ति हुन सक्छ जोसँग अवगुण छ तपाईँको अवगुणबाट म मुक्त हुन पनि सक्दिनँ मेरो अवगुणबाट तपाईँ मुक्त हुने कुरा पनि हुँदैन किनभने अरूको गुणले हामीलाई धेरै सताएको छैन आफ्नै गुणले सताएको छ त्यो त्यस कारण ख्याल राखौँला परमपद भनेको नै त्यही हो मोक्ष भने पनि त्यही हो परम धाम भने पनि त्यही हो यी सबै कुरालाई तपाईँले के लिनुहोस् भने अवगुणहरू दुर्गुणहरू नै नराम्रा बानी व्यवहारहरू नराम्रो व्यवहार नै यो हाम्रो दुःखको कारण हो दुःखबाट मुक्तिको पद परमपद नै सद्गुणहरू राम्रा बानी व्यवहारहरू राम्रो व्यवहार राम्रो आचरण बस यसले हामीलाई दुःख मुक्त दिन्छ यतातिर चाहिँ गरौँ जो काम अहिलेको अहिले गर्न सकिन्छ कि आधैबाट प्रयास गर्न सकिन्छ जीवनलाई रूपान्तरण गर्न सकिन्छ होइन भने अब स्वर्ग के हुन्छ वैकुण्ठ कहाँ छ कसो छ अब यति ठुल्ठुलो कुरा गरेर मरेपछि के हुन्छ जन्मदै यहाँ अहिले समस्या परिसक्यो मरेपछि त जे हुन्छ होस्मा त के मतलब यहाँ अहिले समस्या परिसक्यो मान्छेलाई अहिले दुःख पाएर रोइरहेछ मरेपछि के हुन्छ त्यही भएर मेरो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
2: आया मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्ग आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607334 र 0825601038।
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
14: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
15: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
16: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128171।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
14: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
14: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
10: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू।
19: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा

0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-8995829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: बजाज आरी फ्री सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
0: सर्भिस चार्जमा 50% छुट,
3: इन्जिन आयलमा 18% छुट,
0: टायर किन्दा 10% छुट,
3: पाँच पूर्जामा 10% छुट।
0: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
0: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ।
3: सम्पर्क फोन नम्बर 082-8-5-63-919। सम्पर्क मोबाइल नम्बर 98-6-47-22-56-56, 97-55-51-135 र 98-1-28-45-955।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-4-98-87-741।
9: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्थिनिले, हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराही दाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98-4-78-43-572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 12 गते मंगलबार, सन 2026 मे 26 तारीक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्योग गर्न सल्लाह।
3: यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788।
6: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारले डेढ दर्जन भन्दा बढ़ी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार ले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसूल, अन्त शुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
1: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला तीन महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
0: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेश सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साह भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
0: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डौ स्थित युरोपियली युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप, स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
4: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
5: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ। मलाई त यही देशमा गरेर खानुपर्छ जस्तो लाग्छ।
4: पाल्पाको रामदी पिपल डाँडा घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आएको निरज अरियालको परिवारले आमाको हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ। COVID-19 को कठिन समयमा घरको भान्साबाट शुरू भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा 1-2 लाख रूपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
6: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेछु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
4: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्धर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
7: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त? यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ। मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
4: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो, पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30-40 हजार रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
8: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने कि, अब यस्तो भएन उस्तो भएन भनेर बहाना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो कि।
2: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ। मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभीको अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 759 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
17: खबर कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलू, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेती योग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव व्यवस्था, द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरिसकेको सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
17: अब खेल खबर। नेपालले 7 महिला च्याम्पियनशीप फुटबलमा विजय शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोडेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
2: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
17: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
17: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
2: र त्रिभुवन विश्वविद्यालय त्रिवीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
17: खोलामा आएपो कुलोमा आउँछ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
17: डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै। उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
2: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो। बाँदर आतंकले किसान समस्यामा।
17: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै। विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
2: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी। विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
17: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत। ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
2: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
21: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दाङ। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, MBBS, MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
1: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षतिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसकाथि हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा पेश। कृषि पर्यटन पूर्वाधार विकास रोजगार शिक्षा स्वास्थ्य तथा सुशासनलाई प्राथमिकता।
0: दाङमा पहिलो पटक 3 दिने महोत्सव गरिँदै महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्य।
1: र बंगलाचुलीमा जेठ 20 गतेदेखि दोस्रो खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता हुने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, नेरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षीय राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। धेरैजसो पत्रिकाले आज हिजो लुम्बिनी प्रदेशले ल्याएको नीति तथा कार्यक्रमको प्रसंगलाई छापेका छन्। आजको पहिलो समाचार लिएका छ युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर भर्ती मगरले प्रदेश सभाको आठौं अधिवेशनको छैठौं बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारका प्राथमिकताका क्षेत्रहरू सार्वजनिक गर्नुभएको हो। नीति तथा कार्यक्रमको सबैभन्दा ठूलो प्रशासनिक सुधार अन्तर्गत लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका 12 मन्त्रालयहरूलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मन्त्रालय मात्र कायम गरिने नीति लिएको छ। सरकारको काम कार्यवाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन यो कदम चालिएको हो। यसैगरी कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने भएको छ। मानव स्वास्थ्य र पोषण सुरक्षाका लागि स्थानीय तहसंघको सहकारीमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिनेछ। यसैगरी कृषि उत्पादनमा आत्मनिर्भरता बढ़ाउन प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत स्रोत केन्द्रहरू स्थापना गरिनेछ। नीति तथा कार्यक्रममा कपिल वस्तुमा प्रादेशिक बागवाणी स्रोत केन्द्र, अर्घाखाँचीमा बाख्रा स्रोत केन्द्र, गुल्मीमा पहाड़ी फलफूल स्रोत केन्द्र, प्युठानमा तरकारी बिउ स्रोत केन्द्र र रूकुम पूर्वमा आलु बिउ स्रोत केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। सीमान्तकृत, विपन्न, मुक्त कमैया, मुक्त कमलरी, भूमिहीन, दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न, रोजगारी तथा आय आर्जन अभिवृद्धि हुने गरी बगर खेती, सामूहिक खेती तथा पशुपन्छी पालन लगायतका लक्षित समुदाय विशेष कृषि कार्यक्रमलाई निरन्तरता दिइएको छ। आजको सहुलियत भोलिको समृद्धि भन्ने मूल मर्मका साथ सुलभ कर्जा तथा ब्याजमा अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्ला स्थित कार्यालयबाटै कृषि बाली वस्तु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने, प्रदेश स्थित हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैंसी प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। आजका पत्र पत्रिकामा खबर प्रकाशित छ।
1: त्यस्तै डिजिटल लुम्बिनी र उद्यमशील लुम्बिनीको अभियानलाई अगाडि सारिएको छ। एकीकृत पर्यटन, डिजिटल प्रचार प्रसारलाई र पूर्वाधार र सामाजिक सुरक्षालाई पनि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमले अगाडि सारेको छ। यसै विषयमा कुराकानी गर्नका लागि लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष नकुल केसी, डाक्टर नकुल केसी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
3: धन्यवाद।
1: समग्रमा भन्दाखेरि अहिले केही कुरा त हामी पनि गर्यौं, यहाँको नजरबाट, यहाँको आँखाबाट, पूर्व योजना आयोगका उपाध्यक्षको आँखाबाट लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम कस्तो आयो?
3: मेरो आँखाबाट हेर्दाखेरि खास गरी यो संयुक्त सरकार हो, कंग्रेस र एमालेको संयुक्त सरकार भएकोले यसका केही सीमाहरू छन्। तथापि यसले समग्र रूपमा मुख्यत यसपालि यिनीहरूले परिवर्तन गर्न खोजेको डिजिटल गभर्नेन्सको कुरा गरेको छ, जुन सुशासनको प्रक्रियामा अलिक बढी जोड़ दिन खोजेको देखिन्छ। त्यसपछि कृषिलाई नै निरन्तरता जस्तै अलिक बढी प्राथमिकतामा राखेर कृषिको उत्पादन, बजारीकरण र ब्रान्डिङको कुरा गर्नुभएको छ। र यसपालि कृषि मन्त्रालयले आफ्नो प्रदेशको निर्वाचन क्षेत्रसम्म पुगेर पनि केही योजनाहरू समेट गरेकोले कृषिको कुराहरूलाई अलिक बढी राम्रोसँग समेटिएको छ। यसको सँगसँगै अब यो सुरक्षित मातृत्व, यो गर्भवती महिलाहरू, बाल बालिकाहरूको लागि अत्यन्तै राम्रोसँग यसले कार्यक्रममा ग्रामीण यसमा ल्याएको छ भने अब कार्यक्रममा अन्य क्षेत्रमा पर्यटनको क्षेत्रहरू छन्, खास गरी लुम्बिनीदेखि तपाईँको लोमानथाङका माथि मुस्ताङसम्म जोड्ने, त्यसपछि आन्तरिक पर्यटनलाई लम्ब्याई बसाउने कुराहरूमा छन्। त्यसको अलावा यो रोजगारीलाई, खास गरी युवा रोजगारी र स्टार्टअप बिजनेसलाई चाहिँ बढी प्राथमिकता दिएको छ। र यो सबैमा हेर्दाखेरि शिक्षा, स्वास्थ्य, खानेपानीको कुराहरूमा, खानेपानीमा खास गरी पुराना आयोजनाहरूलाई क्रमागत रूपमा 80% भएका योजनालाई पूर्ण रूपमा गर्ने, त्यसपछि हुलाकी सडक वरपरमा नयाँ बस्ती, शहरी बस्तीहरू बसाउन प्रयत्न गर्ने भनेको छ। एक जिल्ला एक यो वडामा स्तरमा पोखरीहरू निर्माणको कुराहरू गरेर वन वातावरणको क्षेत्रलाई छ। यो समग्रमा हेर्दाखेरि नीति तथा कार्यक्रम राम्रो आएको छ, तर यसको मुख्य कुरा जहिले पनि हामीले भन्ने गरेको र सुन्ने गरेको तपाईँले पनि सुन्ने गरेको थियो भने कार्यान्वयन पक्षमा कसरी जान्छ भन्ने एउटा चुनौती हो। दोस्रो कुरा बजेट विनियोजन उहाँले कसरी गर्नुहुन्छ भन्ने हो। गत वर्ष पनि नीति तथा कार्यक्रम एकदम राम्रो आएको थियो, तर बजेट विनियोजन गर्ने बेला आफ्ना क्षेत्रमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै मन्त्रीज्यूहरूले विनियोजन गर्नुभयो। त्यसले गर्दाखेरि समग्र रूपमा हाम्रो जनताप्रति कस्तो, जहाँ जनसङ्ख्या बढी छ त्यो क्षेत्र र भूगोललाई कसरी सन्तुलन मिलाउनुहुन्छ भन्ने कुरा बजेट विनियोजन असार एक गते हुने बजेट विनियोजनले चाहिँ यसको मुख्य कार्यान्वयनको पक्षमा निर्धारण गर्छ भन्ने मलाई लाग्छ।
1: यहाँले भने जस्तै नीति जातिविधि राम्रो आउँछ किनकि त्यहाँ चाहिँ पैसा लाग्दैन, सुनाउने मात्रै हो, कार्यान्वयन गर्दाखेरि चाहिँ पैसा लाग्ने भयो, तर प्रदेशसभा सदस्यहरू मन्त्रीहरू आफ्नो क्षेत्रमा निर्वाचन केन्द्रित हुने त्यो दबावमा प्रभावमा आवश्यकतामा भनसुनमा मनसुनमा के काम गर्छ, किन यस्तो हुन्छ? यहाँ त त्यो योजना आयोगमा पनि बसेर काम गर्नुभयो, खास गरेर चाहिँ हामीले एउटा भन्ने अर्को गर्ने चाहिँ किन गरिराखेका छौं? यो प्रदेश स्थापना भएको पनि झण्डै अब यो दोस्रो कार्यकाल पनि को अन्तिम वर्षमा छौं हामी, जसका कारण नागरिकहरूमा प्रदेशप्रतिको एक खालको वितृष्णा पनि जागिराखेको छ, हुन्छ चाहिँ किन यस्तो?
3: यसको मुख्य दुई तिनवटा कारण छन्। एउटा यो योजना छनौट प्रक्रिया हो, जुन यसलाई जसरी स्थानीय तहमा सात तहको योजना तर्जुमा प्रक्रिया भन्छौँ, संघीय संरचनामा हाम्रो पहिलेदेखि सयौं वर्षको प्र्याक्टिस छ। तर प्रदेश नयाँ संरचना भयो, नयाँ संरचनाले व्यवस्थित गर्नुपर्ने के हो भने योजना छनौट प्रणाली व्यवस्था गर्नुपर्ने। अहिलेसम्म पनि अधिकांश प्रदेशहरूले योजना छनौटको वार्षिक योजना तर्जुमा एउटा नै छैन, एउटा निर्देशिका गाइडलाइन नै छैन, जबकि राष्ट्रिय योजना आयोगले बनाऊ भनेर निर्देशन गरेकै त्यो अहिलेसम्म चौथो वर्ष भइसक्यो। तर यो वर्ष हाम्रो लुम्बिनीमा पनि पहिलोपटक शुरूआत के भएको छ भने योजना बैङ्कबाट योजना लिने भन्ने कुरा भएको छ। तर योजना बैङ्क त्यो चाहिँ राम्रो प्रक्रिया हो शुरूआत भयो भने, यो जसमा हाम्रो यो वित्तीय उत्तरदायित्व ऐनले पनि त्यही कुरा बोल्दछ कि तपाईँहरूले आफ्नो पहिला योजनाहरूलाई योजना बैङ्कमा राख्नुहोस् र ठूला योजनाहरू जुन क्रमागत गर्नुपर्ने योजनाहरूको भूमि सम्बन्धी जग्गा छनौट वातावरणीय प्रभाव अब यसको लागत बेनिफिटहरूको कुराहरू हेरेर मात्र योजना छनौट भन्ने हुन्छ। तर प्रदेश सरकारहरू रूपान्तरणकारी योजना छनौट प्रक्रियामा अझै पनि जान सकेनन्, साना टुक्रै योजनाहरूमा गयो। त्यसले गर्दाखेरि स्थानीयले कार्यान्वयन, प्रदेशले अनुगमन र संघीयले बजेट विनियोजनको एउटा यो एउटा सिक्वेन्समा जान सके एउटा राम्रो हुन्छ होला। अर्को अब हाम्रो सरकारहरू प्रदेश सरकारहरू अस्थिर भए, छोटो छोटो समयमा जाने भएपछि हामी आफ्नो पालामा केही गरिहालौँ भन्ने अनि आफ्नो पालामा गरेर कहाँ गर्ने त भन्दाखेरि आफ्नो निर्वाचन क्षेत्रलाई हेर्ने भयो त्यो हो। तेस्रो हाम्रो निर्वाचन प्रणालीमा पनि केही त्रुटिहरू छन्। निर्वाचन प्रणालीले के भन्यो भने विधायकहरूको रोल कानून बनाउने भने निर्वाचन भइसकेपछि, तर निर्वाचनको बेला उहाँहरू सबैले बाटोघाटो खानेपानी स्कुल पुल पुलेका त्यस्तो कुराहरूलाई गरेरै आउनुहुन्छ। त्यो भएर त्यसको हामीले हाम्रो निर्वाचन प्रणालीमै के छ भने विकासको लागि भनेर जनप्रतिनिधि चुनिन्छ, तर उता गइसकेपछि कार्यान्वयनको प्रक्रिया कार्यपालिकाले मात्रै गर्ने हो अर्थात् सरकारले मात्रै गर्ने हो भन्ने कुरा छन्। यस्तो कुराहरूको यसको तालमेलमा अलिकति हिउ छ। अब अर्को प्रदेशमा चाहिँ कर्मचारीहरूको पनि एउटा ठूलो सहयोगको आवश्यकता छ, तर प्रदेशमा काम गर्ने कर्मचारीहरू पनि बढी सङ्घप्रति उत्तरदायी रहने अवस्था भएकोले प्रदेशका प्रति केही वितृष्णाहरू छन्। त्यो भएर यो प्रदेशको बारेमा निकै सकारात्मक बोलियो लेखियो यति वर्षसम्म, तर प्रदेशको यसको छवि सुधार्ने कुरा, यसको इमेज सुधार्ने कुरा प्रदेशकै राजनीतिक नेतृत्वहरूबाटै पहिला हुनुपर्छ, उहाँहरू आफै चाहिँ गर्नुभएको छ। तर यसपालि केही राम्रा कुराहरू छन्, जस्तो महत्वपूर्ण कुरा के हो भने यसपालिको नीति तथा कार्यक्रममा उहाँहरूले बाह्रवटा मन्त्रालयबाट आठवटा मन्त्रालयमा झार्ने भन्ने कुरा एकदमै महत्वपूर्ण बोल्ड डिसिजनमै भन्छु म, यो गर्नुभएको छ। यो निर्णय यदि कार्यान्वयनमा गयो भने कमसेकम प्रशासनिक खर्चहरूमा ठुलै कटौती गर्न मद्दत गर्छ यसले फन्ड। अब यसको अलावा सँगसँगै यो प्रदेशले फेरि सानसाना अरू थुप्रै संस्थाहरू नयाँ नयाँ गठन गरिरहेको छ, कति त्यस्तै गर्छ कि काठमाडौँले जे गर्यो प्रदेशले पनि त्यही गर्छन्। त्यस्तो गर्न जरुरी छैन, जुन कुराहरूलाई र सम्बन्धित मन्त्रालयहरूका कुनै महाशाखा शाखाहरूबाट पनि काम गर्न सकिने कुरालाई जरुरी छैन। जस्तो अहिले पनि अब प्रज्ञा प्रतिष्ठान भनेर अब थुप्रै उ छन्, अब हुन त त्यसको मैले विरोध गरेको होइन कि, तर यस्ता साना संस्थाहरूलाई जुन सामाजिक मन्त्रालय शिक्षा मन्त्रालयबाटै पनि गर्न सकिने विषयहरू छन्, नयाँ नयाँ चिजहरू खोल्दै जाँदाखेरि यसले प्रशासनिक खर्च बढाउँछ भन्ने हो।
1: अब जस्तो नि यहाँले भन्दै गर्दाखेरि अब हामी नीति तथा कार्यक्रम पनि कपी पेस्ट गर्छौं, यहाँ सरकार चेन्ज गर्न पनि कलाई बनाऊ भनेर सोध्छौं, मन्त्री पनि कलाई बनाऊ भनेर सोध्छौं, एउटा योजना आयोगमा सदस्य राख्न पर्यो भने पनि हामी उही माथि सोध्ने हो। त्यस कारणले गर्दाखेरि यो संघमा पानी पर्यो भने यो प्रदेशमा छाता ओढ्ने सिस्टम चाहिँ कहिले हट्छ? अनि सबै चिज संघले नै गरिदिने हो भने प्रदेशको औचित्य चाहिँ
3: अहिले दलहरूको लागि मौका राम्रो छ। संघमा छाता पानी पर्यो भने प्रदेश छाता ओढ्नु पर्दैन, किनभने संघको सरकार र प्रदेश सरकार अलग छ। अब यो दुई वर्ष जो बाँकी छ यहाँ उहाँहरूलाई एकदमै राम्रो अवसर के हो भने संघमा राष्ट्रपतिको सरकार छ, प्रदेशमा उहाँले राम्रो गर्ने राम्रो गर्न मौका छ। तर अब यसमा पनि उहाँहरू सुक्नु भयो भने त यो त राम्रा भन्ने बाहेकहरू के गर्छ?
1: राम्रो मौका गर्नलाई त अब यी यहाँ सरकार परिवर्तनको हल्ला चलिराखेको छ लुम्बिनीकै कुरा गर्दाखेरि, तर कसलाई मन्त्री बनाउने, मुख्यमन्त्री कसलाई बनाउने, संसदीय दलको नेता फेर्ने कि नफेर्ने भनेर फेरि उही माथि सोध्नु परेको छ। माथि सरकार पो छैन त, माथि नेता त छँदैछन्।
3: त्यो चाहिँ हाम्रो प्रदेशको लागि दुर्भाग्य हो। यो प्रदेशलाई चाहिँ प्रदेश सरकार भन्नुको सट्टा प्रशासनिक इकाइ जस्तोको रूपमा प्रस्तुत भयो संघीय रूपले, जस्तो यसमा कानून निर्माणका केही अक्षरहरू छन्, संघीय कानूनहरू अहिलेसम्म निजामती कानून छैन, प्रहरी कानूनहरू छैनन्, केही कानूनहरूका चुनौतीहरू पनि छन्। अर्को चाहिँ प्रदेशले आफैले गर्न सक्ने कुरा, खास गरी राजस्व अभिवृद्धि गर्ने कुरा, करको प्रणालीहरूमा सुधार गर्ने कुराहरूमा चाहिँ प्रदेशहरू उधार भएनन्, उनीहरूले चाहिँ त्यसमा चाहिँ संकुचित हुने अनि वितरणमुखीमा गयो एकदमै। जस्तो मुटुको भल अथवा मुटुको बिरामीलाई संघीय सरकारले पनि 1,00,000 रुपियाँ दिएको छ, प्रदेश सरकारले थप 2,00,000 दियो, त्यो पानीको लागि त राम्रो होला, तर उहाँहरूको आन्तरिक राजस्व के हो त त्यो भन्ने कुरा हो। अब कृषिमा पनि एकदमै अनुदानमुखी कार्यक्रम, वितरणमुखी कार्यक्रम छन्। वितरण भन्दा पनि अलिकति कर्पोरेट गभर्नेन्स भन्छु मैले, उहाँहरूले वितरणलाई सँगसँगै राजस्व अभिवृद्धि गरेर यसलाई सरकारका आन्तरिक पक्षमा सुदृढीकरण गरेर सरकारले पनि कमाएर जनतालाई सेवा दिनुपर्ने हो, तर त्यो सेवामा अझै पर्याप्त पुगेको छैनन् प्रदेश सरकारहरू। र अर्को एउटा चाहिँ कार्यान्वयनमा सबै स्थानीय सरकारहरूलाई जिम्मा दिँदा राम्रो हुन्थ्यो, तर त्यसमा उदारता प्रदेशमा पनि छैन, अनि स्थानीयका जनप्रतिनिधि अथवा कर्मचारीहरूले पनि प्रदेशबाट आएको अनुदानलाई यो प्रदेशको हो भन्दा पनि त्यति गाह्रो नहुने विषयमा पनि अलमल दिएको चाहिन्छ। अब त्यो सबै कुरामा सुधार्दै जाला भन्ने अपेक्षा हो, अब नभए पनि संविधान सुधार संशोधनको विषयहरू आएको छ, अब संविधान संशोधन मार्फत पनि केही कुराहरू यसमा प्रदेशको कार्यक्षेत्र र कार्य अधिकारको बारेमा संशोधन गर्नुपर्ने बेला चाहिँ भएको देखिन्छ।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: तपाईँले यो मौकाको लागि पनि रेडियोलाई प्रति धन्यवाद व्यक्त
1: गर्नुभयो। उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष नकुल केसी, हिजो लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा कुराकानी गर्दै।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा।
13: यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, दागमा उत्पादन भएको महको बिक्री वितरण तथा मौरी पालन व्यवसायी प्रवर्धनका लागि गोराईमा मह मेला सञ्चालन गरिने भएको छ। नेपाल मौरी पालन महासंघ दाङको आयोजनामा हुन थालेको मह मेला जेठ 13 गतेदेखि 15 गतेसम्म 3 दिन सञ्चालन हुनेछ। सोमबार गोराईमा पत्रकार सम्मेलन गरी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्माले मह मेलाबारे जानकारी दिनुभएको हो। कच्चा मह, प्रशोधित मह, त्यसमा पनि तोरी, रुदिलो, च्यूरी लगायतको महको छुट्टा छुट्टै स्टल राखिने उहाँले जानकारी दिनुभएको छ। दाङमा किसानहरूले उत्पादन गरेको मह शुद्ध र गुणस्तरीय रहेको भन्दै त्यसको प्रचार प्रसार गर्न पहिलो गर्न पनि मेला लगाउन लागि बताइएको छ। दाङ महमा आत्मनिर्भर रहेको भन्दै यसलाई थप बढ़ावा दिन सरकारवालाहरूले ध्यानकर्षण गराउने पनि उल्लेख गरिएको छ। दाङमा 450 किसानले वार्षिक 315 मेट्रिक टन मह उत्पादन गरिरहेको नेपाल मौरी पालन महासंघले जनाएको छ। महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव सरस्वती सुवेदीले गर्नुभएको थियो।
15: गाउँपालिका बंगला चुलीमा दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस बंगला चुली 4 वडा नम्बर 4 को आयोजनामा यही 20 गतेदेखि प्रतियोगिता हुन थालेको हो। प्रतियोगिताको विजेताले नगद 20,000 सहित कप मेडल र प्रमाणपत्र तथा उपविजेताले 10,000 कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस बंगला चुली 4 का सभापति शिवराज परियारले जानकारी दिनुभएको छ। स्वर्गीय खेतुलाल नेपाली कांग्रेस बंगला चुली 4 का कार्यसमिति सदस्य तथा क्रिकेट खेलाड़ी समेत रहेका नेपालीको सम्झनामा प्रतियोगिता गर्न थालिएको हो। वडा सभापति शिवराज परियारको सभापतित्वमा बसेको बैठकले प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति बनाएर जिम्मेवारी समेत दिएको छ। आर्थिक व्यवस्थापन समितिमा चित्रकान्त पुलामीको संयोजकत्वमा नेत्र खड्का, मधु घर्ती, सुनिल भण्डारी, दिनेश नेपाली, दोदीराम नेपाली लगायतका हुनुहुन्छ। दोस्रो खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता हुने हिमाल महराले आजको यो गोरक्षेत्र दैनिकमा खबर लेख्नु भएको छ।
2: 2068 मंगसिर 22 गते स्थानीय 25 जना महिलाको समूह गठन गर्दा उनीहरूसँग बचत गर्ने 20 रूपियाँ थिएन। मुस्किलले बचत जुटाउँदै 25 जनाको महिला समूह बनाएर त्यसको नेतृत्व गर्नुभएकी लम्ही नगरपालिका 9 रिहारकी देवीमाया थापाले 2 वर्षपछि 2070 महिला समूहलाई कर्मठ सामाजिक महिला उद्यमी सहकारीमा परिणत गर्नुभयो। त्यसपछि आफ्नै सदस्यहरूलाई उद्यमी बनाउने अभियान शुरू भयो। बचतका लागि धौधो 20 रूपियाँ जुटाएर बनाएको कर्मठ सहकारीले 13 वर्षको अवधिमा यति बेला वार्षिक 6,55,00,000 कारोबार गरिरहेको छ। 25 जना महिला सदस्य खोज्न धौ भएको कर्मठमा अहिले 1,195 जना सदस्य छन्, जसले 4,89,00,000 त बचत जम्मा गरेका छन्। त्यही बचतको परिचालन गरेरै कर्मठले आफ्ना झण्डै 400 महिलालाई बाख्रा पालनमा जोडेर सहकारी र आफ्ना सदस्यको आर्थिक उन्नति बढ़ाइरहेको छ। कर्मठ सामाजिक महिला उद्यमी सहकारी रिहारले जंगल क्षेत्र सहितको भौगोलिक अवस्थालाई आफ्ना सदस्यहरूको आर्थिक उपार्जनको माध्यम बनाएको छ। उद्यमबाट उदाएका सहकारी जेएन सागरले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
15: घरेलु तथा साना उद्योग कार्यालय घोराही

0: श्री कमलजंग सिंह ठकुर को प्रमुख आतिथ्य में भएको थियो। सीपलाई उद्यम में रूपांतरण गर्न अन्तरक्रिया गोरक्षा दैनिक में खबर छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रूपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानले चालू आर्थिक वर्षको एक महिनामा 348 जना महिलाले निशुल्क प्रसूति सेवा प्राप्त गरेका छन्। प्रसूति सेवा प्राप्त गर्नेहरूको संख्या वैशाख 1 गतेदेखि 31 गतेसम्मको हो। अस्पतालमा प्रतिष्ठानको प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर वसन्त लामिछानेको नेतृत्वमा निशुल्क प्रसूति सेवा प्रदान हुँदै
0: बाल बालिकाको अधिकार संरक्षण तथा न्यायमा पहुँच सुनिश्चितता गर्ने उद्देश्यले तयार गरिएको बाल संरक्षण नीति गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। ब्याकवार्ड सोसाइटी एजुकेशन बेस्ड संस्थाले नीति गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेललाई हस्तान्तरण गरेको हो। बाल बालिकामाथि हुने विभिन्न खाले हिंसा दुर्व्यवहार कानूनी जानकारी तथा विभेद न्यूनीकरण गर्दै उनीहरूको सुरक्षित भविष्य निर्माणकामा सहयोग पुग्ने विश्वासका साथ नीति हस्तान्तरण गरिएको अधिवक्ता हल्लू प्रसाद चौधरीले जानकारी दिनुभएको छ। अधिवक्ता चौधरी बेस संस्था गढवाका गाउँपालिका समितिका कोषाध्यक्ष पटवारी यादव लगायतको टोलीले गाउँपालिकाका अध्यक्ष पोखरेल उपाध्यक्ष शारदा कुमारी चौधरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दकलाई नीति हस्तान्तरण गरिएको हो। गोरक्षा दैनिकमा खबर छ।
1: सल्यानका पुराना बजार र सड़क छेउका बस्तीहरू हिजो आज अनिश्चितताको भारी बोकेर बसिरहेका छन्। सड़क डिभिजन दाङले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सड़क सीमाभित्र निर्माण गरिएका संरचना हटाउन 15 दिने सूचना जारी गरेपछि जिल्लाका विभिन्न बजार क्षेत्रमा त्रास फैलिएको हो। दशकौंदेखि सड़क किनारमै घर पसल र व्यवसाय सञ्चालन गर्दै आएका नागरिक अहिले अब के हुने भन्ने अन्यलमा रहेका छन्। बुद्धिपुनले सल्यानबाट नयाँगढ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ। अस्पतालमा रगतको अभाव भएको गुनासोको आधारमा अभावको परिपूर्ति गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख सय तीर्थ भूषालले दुर्घटनाबाट अंगभंग भएका घाइतेहरूको जीवन रक्षार्थ सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। आजको गणतन्त्र दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा सरकारका अंगमा स्थिर नेतृत्व सुशासनका लागि शुभ योग रमेश कुमार अधिकारीको विचार छापिएको छ। यसरी ल्याउन सकिन्छ सार्वजनिक शिक्षामा उथल पुथल विष्णु बेलवासेको विचार छापिएको छ भने गर्मीमा लूबाट बच्न उच्च सतर्कता अपनाउ शीर्षकमा सम्पादकीय छापिएको छ।
1: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा संविधान संशोधनका कार्यसूची कृष्ण हरि बासकोटाको विचार छापिएको छ। हामी सुहाउँदो समय शक्ति सञ्जीव मगाईको विचार छ। सोच र चिन्तन दुःखको कारण गुरूप्रसाद शर्मा रेग्मीको विचार छ भने तातो हावाको जोखिम गोरक्षले सम्पादकीय छापेको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा आयातमुखी मुलुकमा उपेक्षित कृषक डाक्टर देवी प्रसाद आचार्यको विचार छापिएको छ। हेलमेट बिनाको माया बाल बालिकालाई जोखिमतर्फ धकेल्दै अभिभावक विष्णु थापाको यो विचार पनि छापेको छ भने आजको गणतन्त्र दैनिकले सम्पादकीय छापेको छैन। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुने दिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्री
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले शुरू गरेको कुरियर सेवा अब 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावबारे चीनका

0: राष्ट्रपति सी चिन फिंग र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: हिजो बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको बेथिती जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,000 रूपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्स्यौट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्स्यौटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्स्यौटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र मार्फतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्स्यौटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। बैठकमा मन्त्री गौतमले सबै कानून सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता उल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढ़ाउन जनशक्ति व्यवस्थापन तथा पीड़ित मैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानून सम्बन्धी कार्यक्रमले गाउँघरमा कानूनी शिक्षाको पहुँच बढ़ाउनमा टेवा पुर्याएको समेत बताउनुभयो। बैठकमा सांसदहरूले गरीबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता एआईको दुरूपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढ़ाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सृजना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बाल बालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घ रोगी बिरामी तथा सुत्केरीलाई भने औषधि र पौष्टिक खानाको कमी देखिएको पाइएको तथा आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नुपर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतिलाई विशेष अदालतको साटो काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढ़ाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर ढिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ 21 गते सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशय युक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि वहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशय युक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशय युक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी सवारी चालक अनुमति पत्र लाइसेन्स शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो
3: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
3: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
0: बाट गैर कानूनी रूपमा लुकाई छिपाई बोकेको एकदेखि 100 सम्म दरका नोटबाट जम्मा 43,000 अमेरिकी डलर बरामद गरिएको छ। प्रहरीका अनुसार गुरूङ भारतीय तीर्थयात्रीको पथ प्रदर्शक गाइड बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा निजलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले जनाए अनुसार गुरूङ 30 भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिनुभयो। द्वन्दकालमा बन्द भएको बाँकेको नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने भएको छ। भन्सार नियमावली 2083 बाँकेको नरैनापुरमा छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि नरैनापुर स्थित छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
9: नरैनापुर छुट्टी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउनेछ। 7 छुट्टी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि नरैनापुरमा मात्रै छुट्टी भन्सार पुनः स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगंजले जनाएको छ। छुट्टी भन्सार पुनस्थापनाका लागि काम अघि बढाइएको छ। भन्सार प्रमुख जनार्दन पौडेल।
10: छुट्टी भन्सार स्थापना गर्ने बारेमा भन्सार विभाग सिडी साहब र नेपालगंज भन्सार कार्यालयको टोली नरैनापुर पुगेर स्थानीयवासीहरूसँग छलफल भएको र जनप्रतिनिधिहरूसँग पनि छलफल भएको थियो। यहाँको माग बजारमा स्थापना गर्न पर्यो भन्ने छ, तर बोर्डर बगौडामा छ, त्यसले गर्दाखेरि बगौडातिर भन्सारको जग्गा छैन। अहिले भन्सार विभागको निर्देशन आएपछि मात्रै प्रक्रिया शुरू हुन्छ।
9: अहिले पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको लागि गृह कार्य भइरहेको छ। सम्भवत आगामी आर्थिक वर्षदेखि छुट्टी भन्सार कार्यालय सञ्चालनमा आउने भन्सार अधिकारीहरू बताउँछन्। नरैनापुरमा छुट्टी भन्सार पुनः स्थापना हुने भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी व्यापारी र सर्वसाधारण खुशी देखिएका छन्।
11: कुनै काम पर्यो साना तिना लगायत अनि ठूला काम पर्यो भने त नेपालगञ्ज जानुपर्छ। भन्सारको यता कुनै पनि सुविधा साधन छैन। भन्सार यता राखिदियो भने हामीहरूको लागि धेरै सहुलियत हुन्छ।
12: अब स्थानीय हामीले बहुत बढिया फाइदा रहेछ। मान्यो छोटी भन्सार खोल दिजौँ, ट्याक्स जमा हो हाम्रो गाउँपालिकामा रही, उसे फाइदा हुई। अब दोस्रो बाजु केला लैके आओ, सब्जी लैके आओ, उका पुलिस उहाँको जुन बैठे वाले सुरक्षाकर्मी लोग उसलाई तंग त्रास गर्छन्, उहोसँग हामीले मुक्ति पाइजाबा जी।
9: छोटी भन्सार पुनस्थापनाले राजस्व संकलन सँगै तस्करी नियन्त्रणमा सहयोग पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेहरूका लागि सहज हुने। धेरै लामो समयदेखिको प्रयास सफल हुन लागेको भन्दै स्थानीय सरकारले पनि खुशी व्यक्त गरेको छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह।
13: नरिन्द्रपुरमा एकदम आवश्यकता थियो भन्सारको, त्यसको प्रयास गर्दा गर्दा भन्सार आयो। भन्सार त एकदम ठुलो कुरा हाम्रो लागि, यहाँ भन्सार धेरै राजस्वको जुवाड हुन्थ्यो।
9: तत्कालीन द्वन्द्वकालमा बाँकेमा संचालनमा रहेका 7 छोटी भन्सार असुरक्षाका कारण बन्द गरिएका थिए। भन्सार विभागले भन्सार नियमावली 2083 अन्य 6 छोटी भन्सार खारेज गरी नरेनापुर छोटी भन्सार मात्रै पुनस्थापना गर्ने उल्लेख गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: सल्लाको आँख्ला भारत निकासी नहुँदा जड़ीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर 100% भएकाले 25 करोड़ रूपया बराबरको 12 टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जड़ीबुटी व्यवसायी संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनुभयो। भन्सार निकासी छूट भए सल्लाको आँख्ला भारत निकासी हुने उहाँले बताउनुभयो। अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो। करिब 30 वर्ष पुरानो सल्लाको रूखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। सल्लाको आँख्ला डोटी डडेलधुरा बैतडी लगायत जिल्लाबाट नेपालगंज आउने गर्दछ। यसबाहेक जटामसी अमला खिरौला दालचिनी पनि निकासी हुन सकेको छैन। यी जड़ीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उहाँले बताउनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको आयोजनाले जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात लू लाग्न सक्ने जोखिम बढ़ेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ़नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य ज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको हिजो दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डुमा 65 वर्षको उमेरमा निधन भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति सी जिनपिङको भेट अघि प्रधानमन्त्री शाहबाज शरीफले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी संचार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनीरको सहभागिता भागितालाई विशेष महत्वका साथ हेरिएको छ। गत महिना पाकिस्तानले अमेरिका र इरान बीच ऐतिहासिक आमने सामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
15: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
14: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
15: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
14: एकपटक दंगालीबाट किनेर हेर न
15: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरु पाइने एक मात्र पसल
14: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
17: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
18: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
14: प्रोप्राइटर सोमराज रैदास
19: सम्पर्क फोन नम्बर 0825367775
14: सम्पर्क नम्बर 98478263
20: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
21: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
22: हिराले खाएको दाँत निकाल्ने
17: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
22: खाली ठाउँमा दाँत राख्ने
17: दाँतको जरैदेखि उपचार गर्ने
22: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
17: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
21: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53
23: आया, मम्मी मम्मी दाँत दुख्यो
24: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
25: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
26: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
26: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
21: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
27: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
28: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर 082-595-222
24: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
29: खुशीको खबर
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
30: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
31: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
30: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
31: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
30: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
31: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
30: सचेत बनाऊ
31: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
30: नेपाल सरकार विज्ञापन बोर्ड
1: सक्कु बुढी बुबा दाई दादा दादू भैया दीदी बाबू उक्र लौ खबर सुनी
2: सक्कु जे लौ खबर सुनी
1: 300 सहिया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा में
2: आप बेराम पर्ने से बिरुवा तरक लाग डांग से बाहर जाइनी पर्ना
1: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
2: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा
1: ओपीडी सेवा भर्ना सेवा
2: सक्कुमेरिक ऑपरेशन सेवा
1: आईसीयू सेवा रेडियोलॉजी सेवा
2: अवस्था के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
1: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090 65225
2: 082-591-101
1: 591-102
2: 082-591-103
1: 591-104 और 591-105
3: विगत लामो समय देखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
6: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
7: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिक चलेन अब त आशै मरिसक्यो
6: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस् शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
10: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
11: सम्पर्क मोबाइल नम्बर 98578-44722 98578-35060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
4: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी चाहे नाइस अड्गुरी
2: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियारदा।

0: ഞാൻ ഇതാ ദുഃഖിന മരണമായി.
1: छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म.
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि.
8: बिमा गराउन जाँदैछु.
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ. त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि.
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ. बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ.
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ. उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने. बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने. कसैले भनेको कुरालाई मात्र आधार नलिने. आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने. सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने. यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै

0: सरमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
1: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
4: बजाज आरी फ्री सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
4: सर्भिस चार्जमा 50% छुट,
1: इन्जिन आयलमा 18% छुट,
4: टायर किन्दा 10% छुट,
1: पाठ पूर्जामा 10% छुट।
4: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
1: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली बिटी चोक घोराही दाएँ।
1: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-51-135 र 98-128-45-955।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
9: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ। दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको समेत जोकतोमा मूल समारोह समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा ज्येष्ठ 14 गते बेलुका प्रदेश मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ। त्यसैगरी बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरस्वती

कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी जेठ 15 गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्र सेवा कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउँदै आएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य, निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रभावलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी सवारी सञ्चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले धेरैजसो जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। विभागका अनुसार कार्यक्रम शुरू भएता अहिलेसम्म 28,169 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये 1,635 राहदानी सेवा ग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालेकाले वितरण प्रक्रिया थप सहज बनेको विभागको भनाइ छ। यातायात सेवामा पनि हुलाक प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। यही जेठ 8 गतेसम्ममा 4,70,881 सवारी चालक अनुमति पत्र सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको छ भने 671 लाइसेन्स घरमै पुर्याइएको विभागले जनाएको छ। सरकारी कागजात वितरणमा मात्र सीमित रही हुलाक विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग समेत सहकार्य बढ़ाएको छ। अहिलेसम्म 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन्। कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम ल्याइएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रमको रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभएको छ। कृषितर्फ बाली वस्तु विशेष सघन व्यावसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने सहकारी सरकारी सहुलियतमा सबै कृषकको समान पहुँचको नीति लिइने र प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सीमान्तकृत, विपन्न, मुक्त कमैया, मुक्त कमलरी, भूमिहीन, दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न रोजगारी तथा आय आर्जन अभिवृद्धि सहयोग कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश स्थित हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैंसी प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने विषय पनि नीति तथा कार्यक्रममा परेको छ। प्रदेश सरकारका काम कार्यवाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन
हाल कायम रहेका 12 मन्त्रालयहरूको पुनर्संरचना गरी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै काली गण्डकी करिडोर, मध्य पहाड़ी लोकमार्ग, मदन भण्डारी राजमार्ग, सालझण्डी सन्धिखर्क, ढोरपाटन सड़क, गोरूसिंगे सन्धिखर्क सड़क, दाङ प्युठान सड़क, चकचक रोल्पा सड़क, शहीद मार्ग र पूर्व पश्चिम राजमार्गहरूको स्तरोन्नति गरिने नीति तथा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। लुम्बिनीका महिला उद्यमशीलतामा पहिलो नारालाई आत्मसात गर्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम, सेवायुक्त तथा आत्मनिर्भर बनाउन स्थानीय तह समेतको सहकारीमा महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने, स्वदेशमै उत्पादन भएका वस्तु तथा सेवाको उपभोगलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै पर्यटकहरूलाई लुम्बिनीमा आकर्षित गरी बसाई अवैध लम्ब्याउन र उनीहरूको खर्च बढ़ाउन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचार प्रसार गरिनुका साथै पर्यटकीय पूर्वाधार विकास गर्ने कार्यलाई जोड़ दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। कोइलाबासदेखि गोरक्ष रत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रूपमा विकास गरिने र लुम्बिनीसँगै मुक्तिनाथसम्म धार्मिक परिपथको प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। परदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा कायम गरिने र उक्त विश्वविद्यालयमा नव प्रवर्धन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। र महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 हुने भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई दाङको प्राधिक सहयोगमा यही जेठ 13, 14 र 15 गते 3 दिन महोत्सव हुन लागेको हो। महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखेका समस्या र सम्भावना लगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको नेपाल महौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीले जानकारी दिनुभएको छ। अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98477-93193 र 98128-89028।

0: Hello, from America, Waka Waka, Washington DC, just double bus. Hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथा चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: गजिनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-560-509 र मोबाइल 98453-0653।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: ठिकै छ है, अब अरू चाहिँ भैँसीबाट भैँसी पालनबाट भएन, यसो यति डुबी उति डुबी भन्छन्, तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू
9: हुन्छ।
8: हजुर, मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ, अनि घाँस लगाउनको लागि 7 रुपियाँमा, पोहोरको वर्ष 7 रुपियाँमा जैसरा हिउँदको लागि, अब उहाँहरूले अब गर्नु हिउँदको बारे केही दिनु पर्दैन गर्नु भन्दा, त्यो चाहिँ भाडा तिर्न नपरेपछि अब धेरै सजिलो हुने क्या। भाडा तिर्नु पऱ्यो 7 रुपियाँको, तपाईँको 15 दरले नै भाडा तिर्नु भने अब 1 लाख रुपियाँ पर्छ होइन, त्यो 1 लाख रुपियाँ भने नि अब अहिले अब ल गएर भनेर दिएको ठाउँमा त्यति चाहिँ
9: कति छ त्यो जग्गा मतलब खर्च चाहिँ भाडा साडा तिर्दाखेरि?
8: भाडा साडा तपाईँ तिर्दाखेरि खर्च तपाईँको महिनामा 1.5 लाखको आमदानी हुन्छ भने तपाईँको 1 लाख चाहिँ खर्च हुन्छ,
9: 1 लाख जति खर्च हुन्छ, बाँकी बचत भने
8: 50 लाख चाहिँ भयो।
9: अनि अरू पनि केही गर्नुहुन्छ कि?
8: अरू बाहिरी अरू अरू काम पनि गर्छु।
9: पढ्नु मिल्छ?
8: मिल्छ।
9: के गर्नु?
8: म च्याउमा काम गर्छु।
9: हजुर, पछि गर्नुभएको थियो खेती कि यो पहिला गर्नुभयो?
8: पहिले यो गरेको च्याउ खेती चाहिँ आफ्नो भर्खर टहरा सहरा बनाएर सुरु गर्दैछु, त्यो पनि अर्को काम गरेर, अनि अब त्यहीँबाट चाहिँ अब भनौँ न अब हामीले अब चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्दाखेरि अब आफू लगानी हुन्न, अब बाहिरै अरूकै काम गरेर अनि त्यसबाट गर्ने।
9: भनेपछि
8: त्यहाँबाट आएको तलबले चाहिँ अनि बाँस किन्ने, प्लास्टिक किन्ने, टरो मेन्टल गर्ने त्यो गरिरहेको छु।
9: आफ्नो समय राम्रो भएपछि त त्यसबाट अर्को सुरु गर्नु त्यही भन्नु पर्यो नि त। पहिला दुध व्यवसायबाट राम्रै नाफा भयो,
8: हजुर,
9: त्यसपछि
8: त्यसपछि अनि अब एउटा मात्रै व्यवसायले पुगेन होइन, अब भैँसी पानीहरू मैले जो जति देखाएको छु नि घाटा भयो, अब चाहिँ नाफा भएन, अब त्यो भैँसीबाट डुबियो यहाँ त्यहाँ यसो उसो भन्नुहुन्छ, तर त्यो चाहिँ होइन रहेछ, मान्छेले गएर नजाएन। तपाईँको यो भैँसी किन्यो, एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर ल्यायो, तपाईँको 3-4 महिनामा दुध अब सङ्ग्रह नभएपछि त्यो 3-4 महिना त हामी दुध दिने, 3-4 महिना भैँसी थाक्यो अनि त्यो भैँसी पठाइदियो, तपाईँको 3-4 महिनामा खुलाई खनाउनु पऱ्यो, त्यो साउ उठी त कुरै छैन, उल्टो घाटा, त्यसरी चाहिँ घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या। अब विदेशहरू लागेका छन्, अब भागेर रातारात अब गोठ बेच्ने, अब वस्तु बेच्ने होइन, अब जति अंश विदेशतिर लाग्नेहरू पनि धेरै छ, तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको हो कि भन्ने लागिरहेको छ।
9: तपाईँले चाहिँ यसबाट नाफा गरेर चाहिँ
8: नाफा चाहिँ नाफै छ अहिलेसम्मको तुलनामा,
9: त्यसपछि च्याउ खेती,
8: हजुर, त्यसपछि
9: त्यसपछि पनि त अरू पनि त हुन्छ,
8: पछि पछि तरकारी हुनसक्छ,
9: तरकारी अहिले चाहिँ गर्नुभएको छ,
8: अहिले पनि छ,
9: अहिले पनि छ?
8: अहिले पनि छ।
9: धेरै थोरै
8: थोरै भयो भनौँ न, अब यसो अलिअलि। अब तपाईँको व्यापारीले आएर किन्दाखेरि अब सस्तो, अब आफूले बजारी व्यवस्थापन गरेर बेच्ने हुन्छ ठिकै छ।
9: तरकारी चाहिँ कतिमा लगाउनु?
8: तरकारी 2 रुपियाँ।
9: 2 रुपियाँमा व्यापारीहरू आफै आएर लैजान्छन् होला?
8: हजुर, अब कोही अब चाहिँ घरको लागि किन्दा हुनुहुन्छ त्यस्तै छ, तर व्यवसायको लागि यता ठिक।
9: मान्छेहरू अलिकति राम्रो भनौ न, भविष्यको लागि, बच्चा बच्चीहरूको लागि नै भनौ न, सहर छिर्छन्, गाउँ छोडेर सहर छिरे हुन्छन्, तर कतिपयले चाहिँ मेसो नपाएका पनि हुन्छन् कसरी काम गर्ने। तर तपाईँले चाहिँ छुट्टै तरिकाले काम गर्नु भएर के सिक्नुपर्छ जस्तो लाग्छ?
8: अब हाम्रो चाहिँ अब मेरो चाहिँ अहिलेसम्म आफै लगानीमा भनौँ न, अब सरकारी संस्थाबाट लोनसुन गरेर आफैले गरेको छु। अब चाहिँ अनुदानको लागि आउँछ भन्नुहुन्छ होइन, अब फर्म दर्ता यता गर्ने यो पनि धुरी भएर अब महानगरपालिकाले फर्म दर्ता गर्न नदिने नियम रहेछ होइन, अब गाउँकोले यता नहुने, त्यही भएर नि अलि आफै लगानीमा अरूको ज्याला पनि गरेर भयो नि आफ्नो व्यवसायलाई चाहिँ बढाउँछु हुर्काउँछु भन्ने लागिरहेको छ।
9: 28 वर्षको हुनुहुन्छ
8: हजुर,
9: बागमतीमा पनि त के गर्न सकिन्थ्यो होला, यहाँ त गरिँदो रहेछ?
8: बागमतीमा नि गर्न सकिने नसकिने त होइन, अब बाख्रा पालन पनि राम्रै हुन्छ, तपाईँको चाहिँ खेती अरू पनि केराहरू हुन्छ, बोट बिरुवाहरू, अब उहाँ गाउँमा बुवाले हेरिरहनु भएको छ, उहाँ नि छ, नभएको त होइन, तपाईँको चाहिँ 28 किलो पनि जग्गा छ। अनि अब त्यो यता चाहिँ अब बच्चा पढाउनको लागि खासै अब इङ्ग्लिसमा कमी कमजोरी भएको कारणले गर्दाखेरि बच्चाको लागि यता
9: बच्चाहरूको भविष्यको लागि सेटल भइदियो
8: हजुर।
9: अनि नाफाको कुराकानी गर्न मन लाग्यो, तरकारी त अघि त मैले गाई मात्रै दुध मात्रै भने के छ, सबैबाट चाहिँ कति आउँछ त्यो सोध्नु पर्यो।
8: तरकारी अब खासै मैले अब अलिअलि अलिअलि गरेर गरेको छु, अब त्यस घर खर्चलाई ढानेछ भन्नु,
9: तरकारीको मात्रै घर खर्च धान्छ तरकारीले मात्रै, यतापट्टिको त बच्छ त्यो
8: यताको बच्छ
9: झन्डै 50,000 महिनाको लग्न आफै
8: भनिन्छ। राम्रोसँग तपाईँको भनौँ अब यो सिजन भनेको तपाईँको काउलीहरू, अब टनेलाको व्यवस्था छैन होइन, अब लगानी गर्न नसक्यो जस्तो हुनुपर्छ त्यसलाई चाहिँ, अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चले पुगेछ सर, बचत यिनलाई खुवाएर रहेको बचत भनौँ न,
9: बचत मात्रै कति
8: हो? बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65 हजारको हाराहारी
9: हुन्छ। के भन्नुहुन्छ अरूलाई?
8: होइन त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन, एक कुरो। अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने, अनि तपाईँको कम्पोस्ट मलहरू वस्तुको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ। तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने एक वर्ष त केही आम्दानी नै हुँदैन सरकारी लगाउँदानी, तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किटाणु नष्ट पारिसकिहाल्छ त्यसले, अनि तपाईँको एक वर्ष मल हाल्दा अर्को वर्षदेखि चाहिँ एकदम राम्रो आम्दानी हुन्छ।
9: अनि खाना उस्नु कतिको सजिलो छ?
8: ठिकै छ,
9: राम्रै छ,
8: राम्रै छ,
9: त्यति समस्या छैन। हामी त भन्छौँ नि नेपालमा कामको अवसर छैन, विदेश जानुपर्छ, विदेश गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ, के लाग्छ?
8: मैले पनि आजभन्दा 10 वर्ष अगाडिको कुरो गर्नुपर्छ है, तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिलेसम्म सिरानीहरूले सोचिरहेको छु, विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गर्नु भनेर मेन पावर गएँ, अनि त्यहाँ साथीहरू विदेश गरेर आउने साथीहरू दोहोऱ्याएर प्रोसेसले पनि भेट्यो, अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि, अब मेन पावरले यति ठग्यो यसो गर्यो यो कामलाई भनेर पठायो, यो काम चाहिँ यस्तो गर्नु पर्यो भने कसैले भने अब टोयलेटमा त्यो दिनरात तपाईँको 24 घन्टा टोयलेट सोध्नुपर्ने अवस्था होइन, त्यही गर्नु त यही नेपालमा फलिहाल्छ नि होइन, अर्का देश गएर टोयलेटै सोध्नुपर्ने, भर्खरै सोध्नुपर्ने होइन, बाख्रै चराउनु पर्ने, घाँसै काट्ने, अर्का देश किन्दैन, आफ्नै देशमा छ नि। तपाईँको चाहिँ मसिना पाडाहरू चाहिँ तपाईँको चाहिँ 50-60 वटा पालेर मजासँग चाहिँ विदेशमा जसरी यहाँ खटेर गऱ्यो भने त यहीँबाट हुन्छ नि, तपाईँको 6 महिना मात्र पाल्दैन भने त पाडाबाट तपाईँको टेबल फाइदा हुन्छ नि,
9: गाउँमा झन गर्न सकियो भने
8: अब गाउँमा चाहिँ तपाईँ के हुन्छ घाँस पात हुन्छ, जङ्गल हुन्छ, अब आफ्नै एरियामा पनि घाँस हुन्छ, अब मेरै गाउँमा गर्ने हो भने यो बगेरना भैँसी तपाईँको बगेरना चाहिँ यो थारा पाडा पोहीहरू लगेर पाल्ने राँगासँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाखको आमदानी गर्न सकिन्छ
9: मजाले
8: छ।
9: अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
8: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले उहाँ भन्छ नि ए सुकुल गुन्डा, नेपालमा सुकुल गुन्डा उहाँ गएर चाहिँ के धुन्दा भन्थ्यो, एउटा त्यस्तै हो
9: अवसर चाहिँ नेपालमा नभएको
8: नभएको होइन छ, यो गर्ने सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो, तपाईँको अब बैङ्कहरूले अब कृषिलाई भनेर लोन दिए भन्छ होइन, कृषिलाई अनुदान भनेको छ, प्रदेशको अनुदान भनेको छ, अब चाहिँ बैङ्कले अब अनुदानको लागि यति दिए भनेको छ, अब सङ्घ सरकारी सङ्घ संस्था यति भनेको छ, त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यही भित्रका मान्छेहरूले नेताहरूले अब जसको फन्ड छैन, जसले व्यवसायकै गरे होइन, उसले अन्न ल्याएर खाइरहेछ, जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ, उसले पाएको छैन क्या।
10: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसी। कार्यक्रम देश परदेशमा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
13: हेलो पिंकी,
14: बोल दिन।
13: एलईडी टिभी किन्न नजाने?
14: जान्न।
13: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
14: जान्न।
13: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
14: जान्न।
13: किन?
14: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
13: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
14: पाइने भएर त जान लाग्यो नि।
13: हो र, कहाँ
14: भन्दिन के?
13: साथै भन्दिनौ।
14: आई लभ यू पिंकुली भनेको
13: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
14: बन्जारे इलेक्ट्रोनिक घोराइदाङ।
13: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
14: बन्जारे इलेक्ट्रोनिक घोराइदाङ।
13: फोन नम्बर
14: 082562452
13: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस
2: अड्गुरी सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भइन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारले बजारसम्म पुर्याएको छ। आमाको छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्पाको रामदी पिपल डाँडा स्थायी घर भई हाल काठमाण्डुको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनु भएका अर्याल परिवारका निरज अर्यालसँगको कुराकानी सुनौ।
3: थ्याङ्क यू भेरी मच, नमस्ते।
2: सुरुमा यो आमा छोरी अचार भनेको के हो, कसरी सुरु भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
3: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नु भयो होला। आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोभिडको समयमा मेरो दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानाको लागि। अनि दिदीले के भन्नुभयो भने, ल मम्मी यही अचार अब बेचेर केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै अब किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी अब 5-6 वर्ष भयो। अब खास गरी म अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, 1-1.5 वर्ष भयो होइन। नत्र हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो, अहिले चाहिँ के भएछ भने अनलाइनमा छ। अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेका छौँ हामीले। यस्तै भइरहेको छ।
2: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरू उत्पादन गर्नुभएको थियो, त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचले चाहिँ तपाईँहरू सुरु गर्नु।
3: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो। अब घरमा पनि अब हामीले मम्मीले बनाएको हातको सबैलाई त मिठो लाग्छ नि त। अब हुनुहुन्छ नि, अब विदेशमा हुनुहुन्छ कोही, अब तपाईँले भन्नुभयो नि पाल्पा छोडेर यहाँ काठमाडौँमा आएका हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन। यो गालेको अचार चाहिँ होइन, तर यो एज अ तरकारी सर पनि खान मिल्छ कि। अब अहिले काठमाडौँको अवस्था के छ भने बिजी लाग्छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउन पनि टाइम चाहिन्छ। त्यसको सट्टामा के गरौँ भने यही अचार हाल्यो, 1 चम्चा 2 चम्चा हाल्यो भने नि मजाले तरकारीको काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो स्टार्ट गरेको हो। खास गरीमा
2: त्यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको थियो त्यसलाई अगाडि बढाउनु भएको हो कि उहाँले अन्त तालिम लिनुभएको कि कस्तो हो?
3: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँबाट कुनै तरिकाको चाहिँ तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनु भएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भएको थियो त्यसैले नै हामीले डब्बामा तपाईँको अगाडि प्रेस गरेका छौँ।
2: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छ होइन, बाहिर पनि वितरण गर्नुहुन्छ,
3: यहाँबाट विदेश पनि लैजानुहुन्छ होइन, वा विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ। त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले।
2: अनि अलिकति म प्रोडक्टकै बारेमा पनि गइरहन चाहन्छु, कति थरी अचारहरू बनाउनुहुन्छ?
3: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेको छ भने अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रडक्ट छ। 6 वटा आइटम छ हामीसँग, छ तिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको 2 आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ।
2: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि, छोरी मान्छेहरू प्रायः घरभित्रै बस्नुपर्छ होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ अहिलेको समाजमा पनि, सहरमा पनि त्यस्तो छ। तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर भनौँ न अचार उत्पादन गरेर बजारीकरण गर्नु भएको छ, अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू भएको छ।
3: अब यो के हुन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ, हजुरले भने जस्तो नै अझै पनि छ। यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू आमाहरू अनि भाउजूहरू आन्टीहरू होइन यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू काहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौँ त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आश गर्दछु
2: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो होइन अनि विशेष गरी एउटा खाली समय सदुपयोग छँदैछ होइन आम्दानीको कुरा गर्दाखेरि कस्तो छ
3: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त यो त होइन त्यो सदुपयोग मात्रै गर्नलाई त समाजसेवा गरे नि त भयो नि होइन अब यो व्यापार हो व्यापार भने अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आम्दानी छ राम्रै छ तर फेरि आम्दानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ हामीलाई पनि हाम्रो पनि अलिकति अलिकति प्राइस चाहिँ त प्राइसी नै छ किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा त्यही भएर पनि हामी क्वालिटी भनौँ त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ हामीले चाहिँ त्यसै गरेका छौँ अन्दाज त्यस्तै एक दुई लाख जस्तो के अरे मजाले एक दुई लाख जस्तो भइरहन्छ
2: राम्रै
3: राम्रै एकदम धेरै राम्रो हो नि
2: तपाईँको खाली समयलाई सदुपयोग
3: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो राम्रो भइरहेछ ट्रान्जेक्सन त अब पछि ठुलो भएपछि त आफै थाहा भइहाल्छ सबैलाई पनि होइन अब तैपनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आम्दानी गर्नु भनेको त धेरै राम्रो कुरा हो
2: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रोमानिया साइप्रसदेखि लिएर अरू भनौँ अलि राम्रो ठाउँहरूमा पनि गइरहनु भएको छ होइन यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ
3: अब कसैको के समस्या हुन्छ कसैको आर्थिक समस्या हुन्छ कसैको के हुन्छ भन्दाखेरि चाहिँ हामीले जसरी नै त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको त्यो शिक्षाको पनि अभाव पनि हुनसक्छ अब त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ भयोभरको कुरा सबै सरकारले गरेर हामीले गर्ने के होइन त्यो कुरा चाहिँ अब त्यतातिर चाहिँ नजाउँ होइन अब के हुन्छ भने मैले अघि पनि भने अनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिले उद्यमी महिला सङ्घहरू आउनुभएको छ उहाँहरूले तालिम दिनुहुन्छ तालिममा लिन जाने होइन अब विदेशै जाऊ नजाऊ त म भन्न सक्दिनँ होइन अब तैपनि अब यस्ता तालिमहरूमा जाने सहभागी लिने होइन अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ मेरो दिदी र मेरो मम्मीले पनि खास गरीमा तालिम लिनुभएको त होइन तैपनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आम्दानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको अब यहाँ भएका महिला दिदीबहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आश गर्दछु
2: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन तर जस्तो आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुनसक्छ तर छन चाहिँ छ
3: धेरै छ तपाईँको हेर्दै जानुहुन्न अब भनिन्छ नि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो किनभने हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न हाम्रो कसले चलाउँछ त मम्मीहरूले चलाउँछ घर पनि होइन अब त्यही हो कि अब हाम्रो दिदीबहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन अब त्यसको लागि चाहिँ के गर्नुपर्छ त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडावडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ भन्ने मलाई पुरै विश्वास छ
2: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु पर्यो
3: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ अब त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन अब मार्ग प्रदर्शन गरिदिनु यसरी गरिदिनुहोस् है यसरी जानुपर्छ है भनेर त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आश गर्छ
2: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन्। यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन्। यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ। अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दरसँगको कुराकानी सुनौ।
4: नमस्ते, धन्यवाद। पनि यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो। यो चाहिँ खासमा 23 वडाबाट हामीले पाएको तालिम, यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै, जुन चाहिँ 40 वर्षभन्दा पनि माथिको, जुन चाहिँ अब निष्क्रिय भएर बसेको भनौँ न, एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणी रूपमा बसेकोहरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस्, सिपमूलक कामहरू गरोस् भन्ने उद्देश्यले जुन वडाबाट हामीले ट्रेनिङ दियो त्यो चाहिँ एकदमै महत्वपूर्ण लाग्यो। हामी महिलाहरू यति एकजुट भयौँ कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयौँ भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौँ। अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू व्यस्त भयौँ, आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरेँ भने मैले हामी चाहिँ एकजुट हुन पायौँ, हाम्रो परिवारहरू अहिले चाहिँ सङ्गठित भयौँ, हामी चाहिँ बलियो भयौँ भन्ने एउटा फिलिङमा चाहिँ उत्पन्न भयो। केही काम गर्नलाई पनि प्रोत्साहन मिल्यो कि एउटा हौसला, एउटा आत्मविश्वास, एउटा चाहिँ मैले गर्न सक्ने रहेछु साथ पायो भने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने, आँत पनि आउने रहेछ कि। इन्भल्भबाटै सुरु गरेको यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ, एउटा प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको। ट्रेनिङ त धेरै नै लिइसक्यो, धेरैले लिइसक्यो होइन, तर यो नेपाली प्रडक्टलाई नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौँ? यो इन्डियाबाट चाइनाबाट आएको इन्भल्भहरू मात्रै हामी किन युज गरौँ? अहिले चाइना हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम है खाम, त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त? हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौँ, यसलाई प्रमोदन किन नगरौँ भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको। गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भल्भ ब्याग मात्रै हो भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ, नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखि नै टिकी झासम्म पनि हामीले फ्रेमको रूपमा बनायौँ। यो चाहिँ अहिले एकदमै डिमान्ड भएको, त्यसमा पनि ग्रेटिङ कार्डहरू छ, क्रिस्चियनहरू छ, अझ भन्ने हो भने चाहिँ इयररिङ छ, जुन इयररिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको, त्यो वाटरप्रुफ गरेर बनाएको, एकदमै कडा, अहिले फेसनेबल टाइममा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ। अहिले योसम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राखौँ भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि, धेरैले मन पराइदियो। अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन परायो कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेच्यौँ यो चाहिँ। त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस् खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले।
2: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जनसँग कसरी सदुपयोग गर्न सकिन्छ, विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ, त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड दियो र अलिकति अगाडि बढ्नुपर्छ भनेर प्रोत्साहन गर्यो।
4: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो, साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप लाएर बस्ने हामी होइन, सबैजना मिलेर अगाडि बढौँ भन्ने उद्देश्यले नै सिकाएको हो, त्यसलाई पनि हामीले युज गरौँ, त्यसलाई सदुपयोग गरौँ भनेर नै यसरी लागि परेका छौँ। अब वडाले पनि हामीलाई दिएको हो स्टलहरू राख्नको लागि मौका दियो, ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन, एउटा आउटलेट पनि हुनु पर्यो नि, अब बनाएर सिकेर मात्रै घरमै मात्रै छुपार्नलाई त के गर्ने होइन। त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो, किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनाइदिनु भयो, त्यसको लागि चाहिँ धेरै धेरै खुसी पनि लागेको छ र उहाँहरूलाई प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। सबै प्रति
2: हाम्रो समूहमा चाहिँ अहिले 3 हुनुहुन्छ यहाँ होइन, कतिजना हुनुहुन्छ?
4: जम्मा 14 समूह,
2: 14 महिला, हाम्रो एउटै वडाको सबै
4: एउटा
2: 14 सबैले इन्भेलपदेखि लिएर डायरीदेखि लिएर विभिन्न प्रकारका सामग्रीहरू बनाउनुहुन्छ,
4: कागजको सामानहरू अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ। हामीले बनाएको त इन्भलप र ब्याग मात्रै हो, अब त्यसमा पनि बक्सहरू, यो प्याकिङ गिफ्ट बक्स, गिफ्ट प्याकिङ बक्सलाई चाहिँ मेन इम्पोर्टेन्ट दिएको छु। अहिलेको आवश्यकता म ठान्छु त्यसलाई चाहिँ। धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो त्यसमा पनि एउटा के व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने, अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस्, त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ। त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली तिजको लागि अनि श्रावण संक्रान्तिको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छौँ। एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ जे भए पनि गिफ्ट एउटा र एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्डहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ। अहिले
2: कस्तो राम्रो काम गरिरहनु भएको रहेछ। अब महिला गृहिणी मात्रै होइन, अहिले अब चाहिँ महिला व्यवसायहरू व्यवसायी भइसक्नु भएको छ, दर्ता गरिसक्नु भएको छ कि छैन?
4: अहिले हाम्रो कस्तो छ भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो। गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर चाहिँ दर्ता गरेका छैनौँ। उपसमितिको रूपमा नै गुठी अन्तर्गत नै हामी चलाइरहेका छौँ। अहिलेसम्म चाहिँ दर्ता चाहिँ भएको छैन।
2: यसरी व्यवसायमा जोडिसकेपछि एकजना महिलालाई गृहिणीलाई चाहिँ के फाइदा हुँदो रहेछ?
4: अब सबभन्दा महत्वपूर्ण त कस्तो भने यो समय अनुसार हामी हिँड्न सक्यौँ है, एउटा घरभित्र मात्रै थुनिएनौँ र बाहिरको वातावरणमा आएर अहिले कसरी हामी अगाडि बढ्ने समयसँग भन्ने कुरा पनि हामीले सिक्यौँ। यो चाहिँ एकदमै आवश्यक आजको समयमा। सबैजना चाहिँ घर गृहस्थीमा मात्रै बसेर हुँदैन भन्ने सोच पनि छ, तर त्यसलाई अगाडि कसरी बढ्ने त भन्दाखेरि हामीलाई एउटा मौका चाहिने र त्यो मौका हामीले पाएको छौँ। त्यसलाई चाहिँ हामीले किन त्यतिकै खेर फाल्ने? अब हामी बाहिर निस्किसक्यौँ भने हामी व्यवसायिक रूपमा नै किन नजाने? यो चाहिँ अति नै आवश्यक छ अहिलेको समाजको लागि। एकजनाले मात्रै कमाएर हामीले घर परिवारमा पाल्ने भन्ने पहिलाको सोचाइ छ, त्यो चाहिँ एकदमै गाह्रो भइसक्यो अहिलेको लागि। त्यही भएर जति पुरुषहरूले गर्ने हो त्यो महिलाहरूले पनि गर्न सकिन्छ र घरको लागि गर्नुपर्छ पनि, र त्यही सोचले पनि हामी अगाडि बढेका हौँ। कस्तो भने एड भएको ठाउँमा, प्रमोसन भएको ठाउँमा, अब इन्टरनेसनल क्लबमा त्यस्तो त्यस्तो ठाउँमा भयो भने चाहिँ हुन्छ 50,000
2: हुन्छ।
4: एक दिनमै गर्नेहरू पनि छ, सामान हेरेर जान्छ, 50,000 लाखौंसम्म पनि गर्नेहरू छ। किनभने त्यो गोल्ड प्लेटेड सामानहरूमा त एकदमै धेरै गएको थियो। हामीले इन्टरनेसनल क्लबमा पनि राख्यौँ, राख्दाखेरि पनि अब एक दिनमै 50,000 भनेको नर्मली हुन्छ।
2: तपाईँहरूले त एउटा उदाहरणीय काम गरिरहनु भएको छ नि त, एउटा पालिकाको वडाले तालिम दिएर यसरी व्यावसायिक तरिकाले चाहिँ एक वर्ष पुग्न लागेको छ, अझै राम्रो गर्न सकिन्छ होला भन्ने तरिकाले लागिरहनु भएको छ। वैदेशिक रोजगारीमा जाने महिलाहरू हुनुहुन्छ होइन, जसले चाहिँ यहाँ अवसर छैन भनिरहनु भएको हुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
4: उहाँहरूलाई चाहिँ म के भन्छु भने म विदेश जानेहरूको जानेमा चाहिँ विरोधी नै हो। म छोराछोरीलाई समेत मैले पठाएको छैन। अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ। हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। हामी उच्च शिक्षाको लागि अवश्य नै जानुपर्छ, तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त होइन? हाम्रो अब नयाँ पिँढीहरू आउँछ भने सबैजना यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त होइन? त्यो सोचले पनि हामी चाहिँ यहीँ बस्नुपर्छ, हामीले केही गर्नुपर्छ भन्ने छ। अहिले यो जुन अब यो वडाहरूले नगरपालिकाहरूले जुन यस्तो कामहरू गरिरहेछ यसले गर्दाखेरि कस्तो भने रोजगार स्वदेशमा नभएको होइन, छ। गर्यो भने, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। रोजगार नभएको होइन, मेहनत हामीले गर्न सक्नु पर्यो। मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
2: हामी अल्छी भएको हो त्यसो भए?
4: सो अवश्य नै अल्छी भएको। विदेशको तुलनामा हामी नेपालीहरू अति नै अल्छी हौ, अल्छी नै भन्छु म। हामी मेहनती भए पनि रोजगारी नभए होइन, हाम्रो देशमा हामी धेरै गर्न सकिन्छ।
2: उहाँ हुनुहुन्थ्यो पालिकाले दिएको तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दर। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। नेपाली समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै वा सुरक्षित जागिरमा मात्रै सीमित राख्ने सोच कतै न कतै जीवितै छ। तर पछिल्लो समय महिलामा पनि केवल पैसा कमाउने माध्यम मात्र होइन, बरू आत्मसम्मान र स्वतन्त्र बन्ने धेरैको चाहना छ। कार्यक्रमको अबको भागमा विदेशी नै बहाना होइन, स्वदेशमै अवसर खोजौ भन्ने उद्यमी ललिता भण्डारीको अनुभव सुनौ।
5: नमस्कार।
2: के छन् तपाईँसँग प्रोडक्टहरू?
5: मसँग त यो ह्यान्डमेड क्यान्डलहरू, जसमा चाहिँ सेन्टेड क्यान्डलहरू पनि पर्छ, अनि यो डेकोरेसन आइटमहरू छ।
2: कति थरी प्रोडक्टहरू बनाउनुहुन्छ? त्यो एउटा फुल पनि राख्नु भएको छ, त्यो पनि आफैले बनाउनु भएको छ?
5: यो चाहिँ मैले त्यो भातको लागि चाहिँ राखेको, यो चाहिँ मैले उताबाट किनेको हो। मैले चाहिँ त्यही डेकोरेसन आइटम जे जे नयाँ ट्रेन्डिङमा छ त्यो चाहिँ बनाउँछु। अनि सेन्टेड क्यान्डलहरू छ, अनि नर्मल क्यान्डलहरू पनि हुन्छ,
2: आउने क्यान्डलहरू। अनि यसको सोच चाहिँ कसरी आयो तपाईँलाई यो गर्नुपर्छ भनेर चाहिँ?
5: अब म चाहिँ पहिला चाहिँ अब जब गर्थेँ होइन, अब जब पनि अब खासै गर्न मन लागेन कि, अब आफ्नो केही गर्नुपर्छ भन्ने सोच चाहिँ आयो। त्यसैले चाहिँ मैले चाहिँ यो क्रिएटिभ चिजहरूमा चाहिँ मलाई इन्ट्रेस्ट भएको भएर चाहिँ होइन, यति त म पनि गर्न सक्छु भन्ने लाग्यो कि। मैले चाहिँ युट्युबहरूबाट यसो हेरेर आफूले त्यो ट्रेनिङ पनि लिएको होइन, यति त म पनि गर्न सक्छु घर बसी बसी भन्ने जस्तो फिल भयो अनि मैले गरेको।
2: अर्काको जागिर खानुभन्दा आफ्नै पेसा व्यवसाय गर्यो भने गर्न मन लागेको बेलामा गर्न पाइयो, होइन मन लागेन भने त्यसलाई अलिकति ग्याप गर्न पनि पाइयो, त्यही सजिलो भयो।
5: हजुर हजुर।
2: कति वर्ष भयो भन्नुभयो यो गर्न?
5: मैले पोहोर तिहारलाई टार्गेट गरेर चाहिँ सुरु गरेको,
2: अनि सात आठ महिना। अनि सात आठ महिनाको अवधिमा व्यवसाय नै भन्नु पर्यो होइन, कतिको सन्तोषजनक छ कस्तो छ?
5: सन्तोषजनकै छ, यो त आत्मसन्तुष्टिको कुरा पनि हो होइन। आफूले मनपर्ने व्यवसाय गर्न पाउनु चाहिँ मलाई चाहिँ एउटा सेल्फ सेटिस्फ्याक्सन चाहिँ भएको छ। अब त्यो चाहिँ अब एकदम स्टार्टिङ फेज भएको भएर अब सिक्दैछु होइन, हुन्छ होला भन्ने आशा छ कि। हजुर।
2: हजुरको उमेर कति मैले सोधेँ?
5: मेरो अब 35+ भनौँ।
2: 35+ हुनुहुन्छ। अनि पहिला कति वर्ष अरूको जागिर गर्नुभयो?
5: गरेँ, थुप्रै गरेँ। मैले त सोसियोलोजीमा मास्टर्स गरेको,
2: सोसियोलोजीमा मास्टर्स गर्नुभएको थियो।
5: अनि स्टुडियो कार्यालयमा कम्प्युटर अपरेटरको पनि काम गरेँ धेरै वर्ष, अनि त्यो करारको थियो, अनि त्यो अब त्यो करारको जागिर गरिराख्नु भन्दा मैले निस्केको हो कि।
2: के फरक हुँदो रहेछ दिदी? मैले अघि भन्न चाहिँ भने मैले आफूलाई लागेको कुरा होइन, आफ्नो जागिर गर्दा आफ्नो पेसा व्यवसाय गर्दा र अरूको गर्दाखेरि चाहिँ?
5: अब आफ्नो व्यवसाय गर्दाखेरि चाहिँ अब आफ्नै मनले गर्न पाइयो, अनि अरूको दबावमा अरूको नियन्त्रणमा गर्नु परेन होइन, आफ्नो स्व इच्छाले गर्न पाइयो।
2: अनि तपाईँ मास्टर्स स्नातकोत्तर गरेको मान्छे होइन, अनि जुन हाम्रो अझै पनि यो स्टेरियो टाइपको सोसाइटी छ नि, पहिलाको मानसिकता महिलाहरू सीमित हुनुपर्छ, बााउन्ड्री लाइन अलिकति चेन्ज चाहिँ भएको छ, तर अझै पनि कहीँ कतै काठमाडौँमा पनि छ, गाउँतिर त त्यो अझै समस्या अझै पनि छ, अलिकति फेरिएको हो कि कस्तो हो
5: यो अहिले चाहिँ? पहिलाभन्दा चाहिँ धेरै फेरिएको छ होइन, अब महिलाहरू चाहिँ अब घरमै सीमित भएर बस्नुपर्छ भन्ने धारणा चाहिँ अलिक बिस्तारै बिस्तारै हट्दैछ होइन। म पनि त्यही हो, सानैदेखिबाट केही गर्नुपर्छ केही गर्नुपर्छ केही गर्नुपर्छ आफैले केही गर्नुपर्छ भन्ने धारणा बनाएर हिँडेको मान्छे हो होइन। अब केही वर्ष चाहिँ जब पनि गरेँ होइन, अब त्यो जबमा चाहिँ अलिक के भए केही मिल्यो नमिल्यो अब चित्त बुझेन, अनि आफैले केही गरौँ भन्ने सोचाइले अघि बढ्यो। अब
2: अहिले चाहिँ एकदम सन्तुष्ट मिलिरहेछ?
5: हजुर, सन्तुष्टि छ। अब यसमा पनि केही एड गरौँ कि फुड प्रडक्टहरू अलिक यसो हिँड्दै जाँदा चाहिँ मलाई फुड प्रडक्टहरू चाहिँ अलिक बेसी गएको जस्तो देख्छु कि, म जहाँ जाँदा पनि अब यसमा केही एड गर्न सकिन्छ कि भनेर सोच्दैछु।
2: व्यवसाय दर्ता गरिसक्नु भएको छ कि छैन?
5: व्यवसाय दर्ता चाहिँ अहिले गरेको छैन, अब गर्ने प्रोसेसमा छु, स्टार्टिङ फेज हो होइन, अब गर्दैछु बिस्तारै।
2: हुन त यो अलिकति अप्ठ्यारो होला तपाईँलाई होइन, कति कमाउनु हुन्छ भनेर सोद्धाखेरि यति उति भनेर चाहिँ अलिकति भन्न धक पनि लाग्ला, तर एउटा व्यवसाय गरिसकेपछि मान्छेले हेर्ने भनेको अलिकति आमदानी पनि हो, कति जति हुँदो रहेछ यसमा?
5: हुन्छ, चित्त बुझ्दो हुन्छ।
2: फाटै यति भनेर भन्दिनँ चाहिँ, म भन्नु मिल्दैन, झन्डै राम्रो हुँदाखेरि यतिसम्म, आफूले खटाए अनुसार चाहिँ यतिसम्म, र कम खट्दाखेरि चाहिँ यतिसम्म भन्न भनिदिनु भयो भने सजिलो हुन्थ्यो।
5: त्यही अब मतली जागिरको तलब चाहिँ निस्किन्छ भनौँ न, त्यसमा चाहिँ आफू सेल्फ सेटिस्फ्याक्सन पनि त हुन्छ नि त, आफूले अब मन नलागे बेला जन नगर्दा पनि पाइयो होइन, अब गर्नै पर्छ भन्ने जवाब पनि भएन होइन, जस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न।
2: 30-40 हजारसम्म
5: हजुर आउँछ,
2: बढी खट्यो भने त्योभन्दा बढी पनि आउनु
5: हजुर आउँछ।
2: एउटा प्रश्न दिदी, जस्तै एकजना महिला भइकन होइन मान्छेले आय आर्जन गरेको भन्ने कुराहरू जोडिन्छ त्यसमा होइन, पैसा कमाउँदाखेरि समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ महिलालाई?
5: अब समाजले भन्दा पनि आफैलाई पनि त्यो पैसा भएपछि अलिकति एउटा अर्कै फिल हुन्छ कि, एउटा आत्मसम्मानको कुरा पनि हुन्छ होइन, अलिकति एउटा पावर अलिकति मन लागेको चिजमा आफूले खर्च गर्न पाउने भयो, एउटा स्वतन्त्रता पनि त भयो नि त, सीमितमा बाँधिएर बस्नु परेन होइन, समाजले भन्दा नि आफूलाई नै हुन्छ कि त्यो, समाजले त अब भन्छ नि होला है, तर आफूलाई नै सेटिस्फ्याक्सन चाहिँ हुन्छ क्या त्यो कुराले।
2: तपाईँ विद्यार्थी जीवनमा पढिरहँदाखेरि वैदेशिक रोजगारीमा अथवा म विदेश जान्छु भन्ने सोच आयो कुनै बेला समयमा?
5: कहिले आएन मलाई, त्यो विदेशको रहर चाहिँ कहिले भएन। मेरो हजुरसँग झगडा परेका नि त्यही हो, उहाँले चाहिँ जहिले पनि प्रोसेस गरौँ गरौँ गरौँ भने मलाई चाहिँ मनै नलाग्यो।
2: किन दिदी?
5: खै मनै लागेन मलाई, अरूको त्यो देशमा गएर रमाउनै मन लागेन।
2: त्यो अवसर छैन भन्छन् नि, त्यो साँचो हो तपाईँको लागि?
5: होइन, अवसर छ अहिले त झन् धेरै चिजमा, जे गरे पनि छ कि अहिले चाहिँ अवसर धेरै, अहिले झन् एकदम खुल्ला भएको छ कि महिलाले गर्न चाहने हो भने चाहिँ होइन, इच्छा छ भने चाहिँ, विल पावर छ भने चाहिँ जे पनि गर्न सकिन्छ।
2: अनि विदेश चाहिँ किन गएका होला नि त महिलाहरू? अहिले त जुन पुरुषहरूको दाँजोमा चाहिँ लगभग उस्तै हाराहारी नै छ होइन, विशेष गरी यो केयर टेकिङहरूमा अनि हस्पिटलहरूमा अब नर्सहरू पनि गइरहनु भएको छ धेरै ठाउँ, किन जानुभयो होला जस्तो लाग्छ?
5: अब कतिलाई त अब बाध्यता पनि होला होइन, र अहिले त धेरै जस्तो ट्रेन्ड क्या ट्रेन्ड फलो गर्नेको रूपमा पनि गइरहेछन् होइन, अनि आफूसँग जे छ त्यसमा अब सन्तुष्ट नहुन सक्नेको कारण पनि हुनसक्छ क्या, त्यो अलिक छिटोभन्दा छिटो अलिक धेरै नै हजुर त्यही
2: यहाँभन्दा अब यहाँको वातावरण मान्छे सहजै हुन सक्यो, बाहिर चाहिँ राम्रो होला होइन अरूको देखेर
5: हजुर।
2: के भन्नुहुन्छ तपाईँ जुन वैदेशिक रोजगारीमा जानेहरू महिलाहरू विशेष गरी होइन, महिला भइकन के भन्नुहुन्छ?
5: अब नेपालमा पनि राम्रो अवसर छ होइन, गर्न सक्ने हो भने आफ्नो इच्छा चाहिँ केमा छ होइन, त्यो आफ्नो इच्छा आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, अनि सुरु गर्ने आफूले जे जस्तो अवस्था छ जस आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या, अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, आफूसँग अहिले जे छ त्यसबाटै सुरु गर्ने क्या। अब मसँग पनि अब राम्रो क्यामेरा मोबाइल छैन फोटो खिच्नलाई होइन, अब त्यो राख्नुपर्छ नि त मिडियाहरूमा, अब मैले जे छ आफूसँग त्यहीबाट स्टार्ट गरेको हो क्या, मसँग धेरै पैसा भएर स्टार्ट गरे नि होइन, मसँग त्यो अब त्यो भिडियो बनाउनलाई धेरै सामग्रीहरू पनि छैन कि, आफूसँग जे साधन छ त्यसैबाट स्टार्ट गरेर अघि बढेको हो क्या।
2: आफ्नो अवसर
5: बाना चाहिँ आफूले खोज्नु भएन क्या, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पऱ्यो क्या,
2: आफ्नो अवसर आफै सृजना गर्नु।
5: हजुर हजुर त्यही भन्छु।
2: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी ललिता भण्डारी। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो?
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झित्र मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जरेदेखि दाँत भरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
10: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने।

0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: सक्कु बुढी बुबा, दाई दावा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी,
6: सक्कु जे लौ खबर सुनी,
5: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा म
6: आप बेराम पर्ल से दुर्वा करक लाग डांग से बाहर जाइनी पर्ना
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम के बा
5: ओपीडी सेवा, भर्ना सेवा,
6: सक्कु मेरिक ऑपरेशन सेवा,
5: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
6: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
5: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, वडा नंबर 3, बरगदुआ, दाङ। संपर्क फोन नंबर 97090065225,
6: 08251101,
5: 591102,
6: 08251103,
5: 591104 और 591105।
7: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुद्देश्य सहकारी, नागरिक कल्याण बहुद्देश्य सहकारी, आईडीएल यमुना बहुद्देश्य सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत कर्मिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूले ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। ऋणीहरूको पछिल्लो समय सार्वजनिक गर्ने क्रम जारी रहेको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 7 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। बैठकको शुरूमा प्रदेश सभा सदस्यहरूको समसामयिक विषयमा सुन्ने समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि सामाजिक विकास

मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण गर्न बनेको विधेयक 2083 सभामा पेश गर्नुहुनेछ। त्यसै गरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरेको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ। प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुहुनेछ भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नुहुनेछ। त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने जनाइएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ। दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ 14 गते बेलुका प्रदेश मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। त्यसै दिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी जेठ 15 गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ। र प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले पर्यटन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। अवस्था बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
11: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27977
12: र 98578-30689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
18: उपचार हुने रोगहरू:
17: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
12: घोराही 15 बीटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
20: बीमा गराउन जाँदैछु।
19: बीमा किन गर्नु पर्यो सर? बीमा
20: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
19: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
20: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
19: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
21: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
19: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
20: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
19: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
22: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
3: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
3: सम्पर्क मोबाइल 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय चौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
6: अनुभवी शिक्षकबाट पठन पाठन हुने
4: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
6: यातायातको सुविधा भएको
4: स्वच्छ खाने पानीको व्यवस्था भएको
6: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
4: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय चौडियार दाङ
7: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: नमस्कार यो बहसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ दिनेश श्रेष्ठ उहाँ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हुनुहुन्छ नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष आज म उहाँसँग नयाँ सरकार नयाँ परिवेश नेपालमा उद्योग धन्दा व्यापार व्यवसाय र लगानी गर्नेहरूलाई लगानी मैत्री वातावरण कस्तो छ र सम्भावना फस्टाउने उद्योग व्यापार व्यवसाय फस्टाउने सम्भावना कति छ यो यावत विषयलाई केन्द्रमा राखेर विश्लेषणात्मक र सूचनामूलक ढंगले विषयलाई पस्कने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सस्वागत छ है त कार्यक्रममा
9: धन्यवाद
8: अब म कहाँबाट प्रवेश गर्न चाहे भने तन्नेरीहरूको सरकार आएको छ लगभग दुई तिहाई बहुमत निकटको अवस्थामा छ यो सरकार अर्थात स्थायित्व 5 वर्ष यो सरकार टिक्ने सवाललाई त्यो बहुमत भएको आधारमा टिक्ला भन्ने अनुमान गर्न सकिन्छ त यस्तो अवस्थामा नि तपाईँहरू उद्योग व्यापार व्यवसायमा संलग्न मानिसहरू के सोचिरहनु भएको छ यो विगतदेखि वर्तमानसम्म केलाउँदा एउटा सिस्टम थियो पञ्चायत थियो पञ्चायतको अवसान भयो 46 सालमा बहुदलीय व्यवस्था आयो त्यो फेरि 62-63 सालमा त्यो कोल्याप्स भयो अनि गणतन्त्रमा देश प्रवेश गर्यो अब त्यो संघीय लोकतान्त्रिक गणतन्त्र भने 82 सालमा आइपुग्दा फेरि धर्म रह्यो जसले ल्याएका थिए ती परिवर्तन ल्याउने सबै भागाभाग भए नयाँ खालको तागतको उदय भयो यो अवस्थामा नि हामी कहाँ लगानी मैत्री वातावरणका लागि यो सरकार कति सहयोगी कति असहयोगी वा तपाईँहरूले के आश गर्नुभएको छ सुनौ त
9: हेर्नुहोस् व्यवसाय निजी क्षेत्र भनेकै के छ भने जस्तो सुकै परिवर्तनमा जस्तो सुकै कठिन अवस्थामा पनि त्यसलाई आत्मसाट गरेरै आफू अगाडि बढ्नलाई आशावादी रहने वर्ग हो त्यस कारणले विगतमा पनि जति तपाईँहरूले भन्नुभएको छ या अरू कठिन अवस्थामा पनि कोविड जस्तो अवस्थामा पनि द्वन्द जस्तो अवस्थामा पनि व्यवसायले आफूलाई चाहिने आफ्नो विकास हुने भन्ने आशाबाट उनीहरू कहिले पनि भित्र भएन अब अहिलेको अवस्थामा त अझ बढी हामी आशावादी छौँ किन जो के भयो भन्ने कुरालाई छोडौँ किन
8: भनेदेखि
9: के गरेका छ त भन्दा सबैले उद्योगी व्यवसायीहरूको व्यवसाय र उद्योग ठिक ढंगले फस्ताएन भनेदेखि देश विकास हुन सक्दैन. देश विकास हुने के हो त लाग्छ भने मलाई हामी नेपाली जनता जम्मै जो छन् यहाँ उनीहरूको पकेटमा पैसा बढ्दा आउनु पर्यो. हेर्नुहोस् उनीहरू समृद्धि भने के हो त होला उनीहरू जति बढ्दा मेहनत गर्छन् त्यति बढ्दा आमदानी हुन्छ भन्ने कुरोमा थुक्क भएर बस्न सक्ने अवस्था हुनु पर्यो. त्यो गर्नको लागि हिजोको दिनमा के समस्या छ र आज के गर्छौ भन्ने कुरामा अहिलेको सरकार स्पष्ट छ हुनुपर्छ र गर्छ भन्नेमा हामी आशावादी छौं. त्यो किन त भन्दाखेरि नि स्टार्टिङको बेलामा पनि उहाँहरूले जुन वाचा पत्र लेख्नु भएको छ त्यसपछिबाट सयवटा कार्यक्रम निकाल्नु भएको छ. ठिक छ, उहाँहरू आफ्ना विज्ञहरू राखेर त्यसमा बनाउनु भएको छ. त्यसका 80-90% मात्र पनि 3 महिनामा कम्प्लिट भयो भने पनि अहिले देखिएका सुशासनका लागि चालिएका कदमहरू हामीले सबैले प्रशंसा गर्नै पर्छ. हेर्नुहोस् है, अब आशावादी किन छ त भन्दा अहिलेको अर्थमन्त्रीज्यू संसारभरि नै घुमेको मान्छे हो, इकोनोमिक्स बुझेको
1: मान्छे.
9: त्यसलाई अब म जम्मै कुरा बुझ्छु, मैले जे गर्छु त्यही ठिक गर्छु भन्ने चाहिँ त्यो अहमता नआओस्. तर चाहिँ नि शिक्षा हुनु, बुझ्नु र त्यसलाई इम्प्लिमेन्ट हाम्रो परिवेशमा गर्नुमा कहीँ कतै कहिले फरक पनि पर्छ. त्यस कारणले सरकारवालाहरूसँग पनि समय समयमा छलफल गरेर हाम्रो पनि कुरा सुनेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो अनुरोध हो.
1: मतलब अर्थमन्त्रीसँग तपाईँहरूको छलफल भेटघाट भएको छ?
9: अब उहाँहरूसँग मन्त्रीज्यूहरूसँग त कमै मात्र भेट हुने गरेका छ अहिले. त्यस कारणले हामी एकदम प्रतीक्षामा छौं. अहिले
1: प्रधानमन्त्रीसँग
9: अहिले बालिनोमिक्स भनेर बालिनको इकोनोमिक्स कस्तो हुन्छ भन्नेमा हामी व्यग्रताका साथ प्रतीक्षामा छौं. हेर्नुहोस् है, अहिलेको जुन बजेट आउँछ त्यसमा अब हाम्रो स्वर्णिम वाग्लेजी विज्ञ नै हुनुहुन्छ अर्थशास्त्रको र बालिनजीको देश विकास गर्नेको जुन एउटा कार्यक्रम होला त्यो दुवैलाई मिलाएर उद्योगिक व्यवसायहरूको समस्या निराकरण गर्नको लागि अनुकूल करको दरहरू कम गर्ने, हामीलाई बाहिरबाट आउने सामानसँग नेपाली चाहे कृषि होस् चाहे प्रडक्सन होस् प्रतिस्पर्धामा बराबरको हैसियतले दौड़ाउनको लागि वातावरण बन्नु पर्यो.
1: त्यो भनेको के?
9: त्यो भनेको
1: जस्तो कच्चा पदार्थहरू अथवा जो सामानहरू हामी
9: त्यो भनेको हामीले के लाग्छ भने हाम्रो उत्पादनको लागत उहाँहरूले हेर्नुहोस् होइन. नेपाली उद्योग नेपाली व्यवसाय सबै संसारभरिकै उद्योगिक व्यवसायहरूसँग प्रतिस्पर्धा गर्न तयार छ. तर मात्र के त भन्दा यहाँको उत्पादन लागतलाई कम कसरी गर्ने भन्नेमा राज्यले नीतिगत व्यवस्था गर्नु पर्यो भन्ने हाम्रो भनाइ.
1: त्यो कसरी
9: यसमा यो सामान नेपालमा बन्न सक्छ? अहिले के छ त भन्दा नेपालमै र मेटेरियल भएको सामानमा मात्रै हामी प्रतिस्पर्धि हुन्छौ त्यो कुरा होइन. मलाई के लाग्छ भने संसारको सबै मानिसहरू एक अर्काको र मेटेरियलहरू मगाउँछन् प्रयोग गर्छन् र भ्यालु एड गर्छन् र त्यसमा प्रतिस्पर्धि हुन्छन्। नेपालमा अहिले त्यो प्रति समस्या के छ त भन्दा बैंकको ब्याज दर त कम छ, हो मागमा कम भइरहेछ. नेपालीहरू अब सरकारकै आग्रहमा पनि 50 लाख बाहिर छन् तर 20-25 लाख बाहिरबाट पनि यहाँ काम गर्ने आइरहन्छन्। तर उनीहरूले उपभोग गर्ने भन्दा बाहिर जानेहरूले उपभोग गर्ने बढ्ता हुन्थ्यो. त्यो उपभोग नगर्ने कारणले पनि नेपालमा अहिले माग कम भएको छ. माग कम हुनुमा आमदानी कम भएर पनि माग कम भएको छ. विभिन्न कारणले मूल्य वृद्धि भएर पनि माग कम भएको छ. भनेपछि जनतालाई अहिले तत्काल राहत दिनको लागि सरकारले गर्न सक्ने जस्तो अहिले पेट्रोलको कर घटाइदियो नेपालीहरूलाई अलिकति भए पनि राहत हुन्छ. त्यसले बिजुलीको उसमा पनि दरमा पनि महसुल घटाउन सक्छ राज्यले. भनेपछि जनतालाई त्यसले राहत दिएपछि जनताहरू सामान खरिद गर्न उपभोग गर्न खर्च गर्न उनीहरूको हातमा पैसा बढ्दा भएपछि अनि बिस्तारै यो अर्थतन्त्र चलामान हुन्छ अनि उत्पादकले पनि उत्पादन बढाउन सक्छ. र उत्पादन लागतको लागि सरकारले एउटा कुरा के ग्यारेन्टी दिनुपर्छ त भन्दा बाहिरबाट आउने सामानहरूको प्रति इकाइ सरकारले लिने राजस्व भन्दा नेपालमा उत्पादन गर्ने कुनै पनि वस्तुको सँग प्रति इकाइ लिने राजस्व कुनै हालतमा सकभर कम गर्छौं, बढी हुँदैन. यो हाम्रो नीति हो भन्ने कुरा प्रस्तुत गर्यो भने हामी उद्योगिक व्यवसाय अनि लगानी गर्न तयार हुन्छौँ। यहाँ त के छ भने भोलि अर्को मन्त्री कुवाउने हो, त्यो दर के गरिदिने हो, किन गर्ने हो भन्ने त्यो निश्चितता नभएको कारणले पनि व्यवसायहरू अब जोखिम दिन गाह्रो मानिरहेको छ।
8: अब सरकार त फेरि नै नयाँ मन्त्री फटाफट आउने त्यस्तो अवस्था त छैन। ऐनहरू अथवा जो करको जो तपाईँ कुरा गरिरहनु भएको छ र कच्चा पदार्थ जो आयातको विषय छ त्यसमा के अलि खुकुलो हुनु पर्यो
9: अहिले कच्चा पदार्थहरूको लाग्ने करको दर जुनसुकै हिसाबमा कर दिनुहोस् अहिले के छ भनेदेखि हेर्नुहोस् हामीले मूल्य वृद्धि कर लगाउँदाखेरि 15% बिक्री करलाई सब्स्टिच्युट गरेर 10% गरेका थियौँ। म तपाईँलाई उदाहरण दिउँ 90 दशकमा 46-47 सालतिर होला महेश आचार्य अर्थ राज्य मन्त्री बन्नुभएको बेलामा सबै उद्योगको लागि बिक्री करको दरमा 50% छुट दिएको थियो। त्यति छुट दिएको कारणले त्यो यो उद्योगीलाई किन भन्ने जुन एउटा सोचबाट सबै कर्मचारी तन्त्र पनि राजनीतिक नेता पनि समाज पनि निस्किनुपर्छ। त्यो जुन त्यति बेला भएको त्यो एउटा क्लोजले गर्दा यो अहिले उद्योगको बेस बने हो मलाई जाँचो। त्यति बेला के थियो कुनै पनि उद्योगलाई 5 आकर छुट थियो
8: भन्छ कर छुट दिएको अलि सहजीकरण गरिदिएको
9: लागतलाई कम गर्न सजिलो भयो र मान्छेहरूले 5 कर छुट भयो त्यसमा राष्ट्रिय प्राप्त उद्योगलाई 2 थप छुट दियो त्यसले गर्दा एउटा मौसम जस्तै उद्योगहरू आयो त्यसले एउटा यो रोजगार पनि बढायो सरकारलाई रेगुलर कर पनि आयो किनभने उद्योग एउटा स्थापना भएपछि सरकारले पाउने करमा निश्चितता पनि हुन्छ र क्रमिकता पनि हुन्छ। तर आयात गर्नेले सामान आयात गर्दाखेरि के हुन्छ त भन्दा यहाँ चाहिँ मगायो फाइदा भने मगायो मगा नभए मगाउँदैन सिद्धो भनेपछि उद्योगलाई त एउटा उद्योग लगाएपछि ऊ जीवन त बन्न त हर मजदुर प्रयास गर्छ तर त्यो प्रयास गर्नेमा राज्यको सबै अङ्गले निजी क्षेत्रलाई किन दिने भन्ने सोच गर्नु भएन त्यो परिवर्तन नभएसम्म देश विकास हुँदैन।
8: प्रतिस्पर्धाको हिसाबले नि जस्तो हामी कहाँ 2 ठूला शक्तिशाली छिमेकी देशहरू छन् सबैभन्दा नजिकमा त भारत छ भारत निर्भर त हाम्रो भयानक छ दोस्रो ठूलो चीन छ त संसारबाट जसरी हामी कहाँ सामानहरू आयात हुन्छ त त्यो जो सामान छ त्यो तुलनात्मक क्वालिटीवाला पनि छ अनि जुन ढङ्गले नेपालीहरू अभ्यस्त भइरहेका छन् नि आन्तरिक तपाईँहरू जस्तो उद्योग व्यवसाय गर्ने मानिसले त नेपाली उत्पादन मानिलिनुहोस् कुनै पनि उत्पादन त्यो भारतसँग प्रतिस्पर्धा गर्नका लागि कहाँ चाहिँ त्रुटि छ जसका कारण भारतको भन्दा हाम्रो राम्रो पनि छ सस्तो पनि छ वा प्रतिस्पर्धामा उस्तै छ चीन र भारतसँग वा पश्चिमा देशहरूबाट आउने सामानमा भन्ने तहमा कसरी त्यो के गर्दा अनुकूल हुन सक्छ
9: उद्योगीले उत्पादन गरिदियोस् या कसरी आयात गर्दा पनि नेपालको उद्योगसँग त्यो कस्ट हेरेर मात्रै उसले लगानी गर्ने हो नसक्ने होइन बीचबीचमा आउने नीतिले गर्दा उसलाई समस्या पर्छ तर नेपाली उद्योगी र व्यवसाय पनि संसारको कुनै पनि व्यवसायसँग प्रतिस्पर्धा गर्नलाई ऊ सक्षम छ गर्छ मान्छे ल्याएर हुन्छ मेसिन ल्याएर हुन्छ इन्डियाको कुनै पनि ठाउँमा लगाउने मेसिन जुन मेसिन छ त्यही मेसिन यहाँ लगायो भने उत्पादन त त्यही हुन्छ
8: कच्चा पदार्थ पनि त्यही हो मेसिन पनि त्यही हो उत्पादन यहाँको
9: लोकलको लागि चाहिने सामान मात्रै पनि हामीले बनाउन सक्यो भने पनि त धन्यवाद त हुन्छ त्यो पनि त आयात स्थापन हुने भयो। अब रह्यो तपाईँको निर्यातको कुरोलाई यो दुवै देशको हामी अब तपाईँ हेर्नुहोस् विगत परापूर्व कालमा नेपाल काठमाडौँ भन्नुहोस् नेपाल 3 भन्थ्यो त्यहाँ सम्पन्न किन भएको छ त भन्दा हामीले चीनको सामान या तिब्बतको सामान लगेर इन्डिया पुर्याउँथ्यौँ इन्डियाको अब इन्डिया त्यति बेला थिएन कुनै राज्यमा होला त्यहाँबाट चाहिँ तपाईँको भारतको कुनै ठाउँको सामानहरू लगेर तिब्बत पुऱ्याएर बेचेर यहाँको व्यवसायहरू कमाएको अहिले के छ त भन्दा हाम्रो सामान इन्डिया पठाउनु पर्यो या चाइना पठाउनु पर्यो त्यसमा कन्टेन के हो नन ट्यारिफ ट्यारिफ ब्यारियर त छँदैछ नन ट्यारिफ ब्यारियर पनि त्यतिकै छ त्यसलाई तेस्रो मुलुकबाट इन्डियाले चाइनाले सामान मगाउनुहुन्छ भने नेपालबाट पनि किन नमगाउने भनेर उहाँहरूलाई सम्झाएर खुल्ला बोर्डर छ उनीहरूको कर हिजोको दिनमा पो कर धेरै थियो चोरी होला भन्ने डर थियो अब त करको डर छैन तर दुवै देश अब के छैन त भन्दा बरु तेस्रो मुलुकबाट उनीहरू बाहिरबाट सामान मगाउँछन् त्यही सामान नेपालबाट चाइनाको सामान नेपाल भएर इन्डिया मगाउ इम्पोर्ट गर्न पाइने तेस्रो मुलुकको सामान पनि इन्डिया र चीनले लिन्छु भन्न सक्यो भने नेपाल त्यसै विकास हुन्छ नेपाल सानो देश अनि त्यो सिङ्गापुर जस्तै हुन्छ किन यो ट्रेडबाटै पनि नेपाली अहिले बाधा के छ त भन्दा नेपालको सामान जुन तरिकाले भारत र चीनको सामान यहाँ सुलभ आउँछन् त्यही तरिकाले हामी पठाउन सकेका
1: छौँ
9: हाम्रो के छ त भन्दा त्यहाँ तपाईँको क्वारेन्टाइनदेखि लिएर हाम्रो क्वालिटी पनि राम्रो बन्छ भन्ने कुरामा दुवै देशको जुन जनताहरू छ उनीहरूलाई विश्वास दिलाउन सक्नु पर्यो सेकेन्डमा जो नेपालको सीमा पारी या उत्तर भन्नुहोस् दक्षिण भन्नुहोस् त्यहाँ बस्ने जनताहरू सीमा पारी बस्ने सीमावारी बस्नेहरूको आर्थिक कल्चर स्तर एउटै भने दुवैतिरको सामान दुवैतिरबाट किनबेच गर्न सक्नु पर्ने तर यहाँ अवस्था के छ त भन्दा सरकारले लिनुपर्ने नीति तुरुन्तै लिन सकिरहेको छैन जस्तो कस्तो छ भन्दाखेरि तपाईँको इन्डियाले दैनिक उपभोग्य वस्तुमा उनीहरूको कन्जुम्सन बढाउनको लागि जीएसटीको दर 5% गरिदियो नेपालले के गर्थ्यो भने यो कर पुगेन भनेर उपभोग्य सामानमा हाम्रो 13% भाग त छँदैछ त्यसमा फेरि अन्तशुल्क लगायो हाम्रो ठूलो विरोध के हो त भन्दा मूल्य अभिवृद्धि कर लगाइसकेपछि अन्तशुल्क लगाउनु भएन 13% भाटको दर माओवादीको समयमा तपाईँको यो हतियार किन्न पैसा भएन भनेर 3% बढाएको हो हेर्नुहोस् है कहिले त 15% बिक्री कर थियो यो मूल्य अभिवृद्धि कर भनेपछि अन्तिम तहबाट कर उठ्छ भरि कर उठ्छ भन्ने हिसाबले 15% गरेको हो किन अन्तिम तहसम्म पनि जति भागदार हुन्छ एउटा खुद्रा व्यापारीले 1 रुपियाँ दान दियो भने पनि सरकारले त्यसमा 13% तपाईँको कर लिन्छ यो हो यसको राम्रोपन भनेपछि त यस्तो अवस्थामा गइसकेपछि अब अहिले के छ राज्यले सर्भिस ट्याक्स इन्ट्रोड्युस गर्दैछ मैले सुने 1200 भन्दा बढी वस्तुमा अन्तशुल्क लाउँदैछ हामी अनि हामीलाई के भन्छ त भन्दा
1: महँगी थप बढ्नेवाला छ
9: मैले बढ्नेवाला बढिरहेछ इन्डियामा 50 रुपियाँ भनेको 80 रुपियाँ पर्ने चाउचाउ नेपाली उपभोक्ताले 250 रुपियाँमा यहाँ किन्नुपर्छ भनेदेखि सीमा पारि त जान्छन् नि त त्यसलाई तुरन्तै एड्जस्ट गरेर करको डरले गर्दा नेपालीहरू समृद्धि भइरहेको छैन मैले भने राज्यले के भन्छ हामीलाई जवाब भने जनताले तिर्ने कर हामीले त जनताले तिर्ने कर बिना तलब हामीले सरकारलाई उठाइदिया हो हामी कर्मचारी हो बिना तलबको उद्योगिक व्यवसाय हेर्नुहोस् है त्यो कर उठाइदिया बापत हामीले केही लिएको छैन त्यो कर उठाउनु पर्ने भएपछि त जनतालाई करको कारणले समृद्धि हुनबाट रोकिया छ भन्छु म हेर्नुहोस् है उनीहरूलाई चाहिँ नि राहत अब दिने हो भनेदेखि करको दर कम हुनुपर्छ अब एउटा व्यक्तिले 20 लाख रुपियाँ कमायो भने सरकारले 40% कर लिन्छ तपाईँ हामी मेहनत गर्ने सरकारले 40% त्यस्तै लिएर जाने त्यो 40% लिए बापतमा मैले के पाउँछु त भन्ने जनताले त सोच्नु पर्यो नि हामीले मात्र कराएको होइन हामीलाई प्रतिस्पर्धी गर्न दिने हो भने यो जुन खुल्ला बजारबाट अब कुनै पनि एक थोपा एउटा मुसा एउटा गेडा पनि सामान अनुकृत कर नतिरिकन ल्याउन नसक्ने अवस्था हामी निर्माण गर्छौँ भन्ने ग्यारेन्टी राज्यले दिनु पर्यो कर जति लगाऊ हामी त उठाइदिउँला जति पर्छ पर्छ तर जनताले राहत भएन भनेदेखि त जनताले त्यो किनेर खान सकेन भनेदेखि त अनि अर्थतन्त्र कसरी चलाम मान्नुहुन्छ
1: भनेपछि यो कर बढी भयो यो घटाउनु पर्यो तपाईँले अघि भन्नुभयो 13% भ्याट छ त्यसमा अन्तशुल्क पनि एड गर्छ
9: अझ अन्तशुल्क धेरै वस्तुमा छ
1: धेरै वस्तुमा छ
9: अन्तशुल्क भने के हुन्छ भन्ने हामीलाई यो हामीले मूल्य अभिवृद्धि कर लागू हुँदा 54 सालमा विरोध दिएको थियो यो अवस्था नेपाललाई यो अब व्यवस्था हुँदैन भनेर हामीलाई धेरै सम्झायो सम्झाएपछि त्यति बेला भएको जम्मै करहरू खारिज गर्ने सर्भिस ट्याक्स अनि अन्तशुल्क अन्य कुनै पनि टिकट दस्तुर यस्तो जम्मैलाई हटाइदिएछौँ भनेपछि हटायो.
1: अब अहिले अहिले
9: पहिले दस पर्सेन्टलाई 13% गर्यो गएकै राज्यले. अब अहिले त के गर्छ आइसकेका छैन. अब यो हटाउने
1: कुरोमा
9: हामी आशावादी छौँ. अब अहिले के छ अन्तशुल्क लगाइदिया छ जुन लगाउन अन्तशुल्क भनेको मदिराजन्य सुर्तिजन्य वस्तु बाहेक हेल्थ हजार्डियस बाहेक अरूमा लगाउन पाइँदैन लगाउनु हुँदैन त्यति बेलाको पनि धारणा त्यही थियो. अब त्यति बेला अब त्यसपछिबाट अहिले के छ होटेलहरूमा सर्भिस ट्याक्स लगाइदिनु 2% सर्भिस ट्याक्स लगाउनु नलगाउनु त्यो विरोध होइन तर सैद्धान्तिक रूपमा अन्तशुल्क डेली कन्ज्युमर गुड्समा लगाउनु सैद्धान्तिक रूपमा मूल्य अवधि कर हुँदाहुँदै यो अरू करहरू यो सर्भिस ट्याक्सहरू लगाउनु सरकारले गल्ती गरे हो यो हट्नुपर्छ भन्ने हाम्रो भनायो.
1: यथास्थितिमा यही ढंगले उद्योग धन्दा फस्टाउन सक्दैन भन्न खोज्नु.
9: यथास्थितिमा के छ त भन्दा हामीले बजारमा अब उपभोक्ताहरूको माग वृद्धि गर्नको लागि उनीहरूको आय नबरिकन माग वृद्धि हुँदैन. हामी प्रतिश्रुति बनाउनलाई करको डर कम नभइकन प्रतिश्रुति हुँदैन. कर्मचारीहरूले जो उत्पादकत्व वृद्धि नगरिकन हामी तलब भत्ता दिन सक्दैनौ. त्यसकारणले ट्रेड युनियनहरू अहिले हामी राजनीतिक पार्टी ऊ राजनीतिक पार्टीको ट्रेड युनियनहरू खोलेका छन्.
1: यो अहिले ट्रेड युनियन त खारेज गर्ने भनेका छन्,
9: सरकारी कर्मचारी तन्त्रमा त खारेज गरेका छौँ. हामी खारेज पनि भनेका छैन. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँको अध्यक्षतामा हाम्रो जुन एउटा समिति बसेको थियो त्यति बेला के आग्रह भएको थियो भने ट्रेड युनियन प्रतिष्ठानमा चाहिन्छ, एउटा निर्वाचित ट्रेड युनियन बनोस्, उसैले हेर्ने हो झण्डा लिएर त्यो ट्रेड युनियन
1: मतलब पार्टी नै पछिको ट्रेड युनियन
9: 25% नभइकन ट्रेड युनियन दर्ता हुँदैन भन्ने ट्रेड युनियन एक्टमा आउँछ. तर छवटा ट्रेड युनियन बन्छ दर्ता गरेर ल्याउँछ
1: पार्टी नै पछि
9: त्यो सम्भव कसरी हुन्छ माने एनलाई त नियमले काट्या छ, नियमलाई निर्देशनले काट्या छ. त्यसले गर्दा विकृतिहरू बढ्दै गयो. बाबुराम भट्टराईको पालोमा गरेको त्यो निर्णय आज कार्यान्वयन गरेको भए पनि प्रत्येक प्रतिष्ठानमा एउटा ट्रेड युनियन होस् भन्ने हाम्रो पनि चाहना हो, हुनुपर्छ. हामीलाई कुरा गर्न 500 त्यहाँ कर्मचारी छ भने सबैसँग त कुरा गर्न सक्दैन. एउटा ट्रेड युनियन आधिकारिक भयो भने
1: उनीहरूसँग
9: लागि हो. हेर्नुहोस् है, अब अर्को कुरा भनेको उनीहरूको लागि उत्पादकत्व बढाउन भारतमा चीनमा हेर्नुहोस् है त्यही मेसिनले 1 घण्टामा 100 उत्पादन गर्न सक्छ, नेपालमा 50 मात्रै बन्छ भनेदेखि त अनि हामी व्यवसायहरू आफूले मेसिन चलाउने त होइन. हामीले अहिले हिजोको जुन सोच छ 100 अगाडिको ट्रेड युनियनको नेताहरूले त्यो पस्किन खोजिरहेछ नि त्यो अहिले छैन. मैले एउटा 50 लाख जाने मेसिन राखेपछि त्यो मेसिन म चलाउने त होइन. त्यो मेसिन चलाउने मान्छे जाला भनेर त मैले त रात दिन उसलाई सम्झाएर के गरेर हुन्छ सुविधा दिएर राख्ने त्यो त स्वाभाविक हो. तर उसले दिने उत्पादन र इन्डियाले अब चाइना गयो भने के भन्छ उनीहरूले जवाफ दिएको इन्डियाको जस्तो मान्छे काम गर्ने उत्पादन भएदेखि त यो मेसिनले अलिक कम दिएला नभएदेखि हामी चाइनिजहरूले त 100 दिन्छौँ. चाइनाको लागि इन्डियाले काम गरेको कर्म जुन उत्पादकत्व नै कम लाग्छ. अब इन्डियाले काम गरेको उत्पादकत्व नेपालमा झनै कम छ. हेर्नुहोस् टेक्निक होला, हामी मान्छे ल्याएर ट्रेनिङ गरिदिन्छौँ बिना चाहिँ तपाईँको तलबै दिएर राखेर पनि. तर यहाँ ट्रेनिङ लिने मान्छे छैन. यहाँ नेपालमा संस्कार एउटा के डेभलप भयो 10-15 वर्ष
1: भन्ने पाइँदैन.
9: होइन, मान्छे छैन, मान्छे पाइँदैन नेपाली. आज मेरो फ्याक्ट्रीमा म 5-7
1: दक्ष जनशक्ति पनि
9: हामी अध्यक्षलाई अध्यक्ष जनशक्ति कामको खोजिरहेको मान्छेलाई ल्याएर ट्रेनिङ दिएर लिन तयार छ. आफ्नै फ्याक्ट्रीमा मान्छे खोज्दा मान्छे पाइँदैन. महिलाहरू 2-4 आउँछन्, 2 महिना बस्छन् जान्छन्.
1: कहाँ जान्छ
9: अब उनीहरू सोचै कस्तो भयो भनेदेखि नि संस्कृति एउटा कस्तो डेभलप भयो गाउँ गाउँदेखि लिएर सहरमा बाहिर जाने कति पाउँछ भन्ने छैन. युवाहरूको 10 क्लास 12 क्लास पढेपछि एउटा सोच कस्तो भयो भनेदेखि नि यहाँ नेपालमा एउटा घर बनाउनु पर्यो भने तपाईँ हामीले भोगेको कुरो जिन्दगीभर काम गरेर पनि घर एउटा आफ्नो बनाउन सक्दैन. यो सही हो. एउटा गाडी किन्नु पर्यो भने गाडी 240% सरकारले कर उठाएको हुन्छ. हेर्नुहोस् नभई नहुने चीज जस्तो अहिले मान्छेहरूले जुन एउटा युवाले खोज्ने कुरा के हो त भन्दा पाँच दिन काम गर्ने आफ्नो घर होस् आफ्नो परिवार होस् र आफ्नो गाडी एउटा होस् दुई दिन घुमेर खाने यो चाहिँ नि बाहिर देशमा गएर काम पाएपछि रात दिन बरु काम खोटेर गर्छन् तर दुई दिन आनन्द पाउँछ उसको घर हुन्छ काम हुने बित्तिकै बरु इन्स्टलमेन्ट तिरिराख्या होला गाडी पाउँछ नेपालभन्दा धेरै सस्तोमा आज सिङ्गापुरको अब $1,00,000 भन्दा उनीहरूको बढ्ता जीडीपी छ उसले एउटा गाडीलाई जति कर तिर्छ त्योभन्दा त्यति बराबर कर हामी नेपाली $1,500 कमाउने पनि तिर्नुपर्छ यो विकृतिले गर्दा मानिसहरू बाहिर एट्र्याक्सन भएको हो कि
1: त भनेपछि सरकारले आफ्नो परम्परागत धारणामा पुनर्विचार गर्नु पर्यो ऐन त्यही अन्तर्गतको हुनु
9: पर्योहरूमा कस्तो भनेदेखि अहिले एमआरपीको कुरो गरेका छ यो सरकारले पनि 83 दफामा 100 काम गर्ने भनेर एमआरपीको कुरो अहिले अहिलेको तपाईँलाई मैले समस्याहरू बताइरहेको एमआरपीको विषयमा एमआरपी राखेपछि के हुन्छ त भन्दा अब साधारण उपभोक्ता तपाईँ हामी गएपछि के हुन्छ भन्दा एमआरपी लेखाएको छ 100 रुपियाँ लेखाए 100 रुपियाँ दिन्छ 100 रुपियाँ लिएर आउँछ तर त्यो एमआरपी भनेको त अधिकतम खुद्रा मूल्य हो मैले त्यो सामान उत्पादकले काठमाडौँको अब मेरो फ्याक्ट्री यहाँ छ यहाँ बाहिर दिनु पर्यो पनि त्यही एमआरपी राख्नु पर्यो भक्तपुर जानु पर्यो पनि त्यही एमआरपी राख्नु पर्यो यहाँबाट तपाईँको मकवानपुर पठाउनु पर्यो पनि या अरू जिल्ला पठाउनु पर्यो पनि दोलखा पठाउनु पर्यो पनि त त्यही राइट राख्नु परेपछि त्यो कसरी सम्भव हुन्छ
1: मतलब व्यापार व्यवसाय त्यसरी चल्दैन
9: होइन व्यापार व्यवसाय के छ मैले राज्यलाई सम्झाउनु खोजेको अब भेट त मन्त्रीले गर्नुहुन्न बुझ्छौँ भन्नुभएको छ हामीले चिठी लेख्दाखेरि एमआरपी राख्नु परेपछि संसारभरि एमआरपी किन राखेन प्रतिस्पर्धी हुनु पर्यो व्यवसायहरू बीचमा प्रतिस्पर्धी हुनु पर्यो कसैले सामान तपाईँले मगाएर 10 रुपियाँले बेचेको छ भने म के बुझ्छु भने कुन ठाउँबाट के सामान कसले ल्याएर म 9 रुपियाँमा बेच्न सकौँला भनेर चिन्ता गरे हुन्छ है त्यो अवसर अब मैले सामानमै लेखेर ल्याउनु परेपछि हिजो $150 थियो
1: त्यसको प्रब्लम जहाँको पनि एउटै मूल्य हुने भयो
9: औ अब प्रतिस्पर्धा हाम्रो समस्या ठुलो के हुन्छ त भन्दा अहिले यो 7 दिनभित्रमा 150 डलर 155 पुगिसक्यो मैले त्यहाँ सामान्य सामान आएपछि डलर छुटाउनुपर्छ बैङ्कबाट मैले त्यो कम्पनीलाई तिमी रेट कति लगाऊ भनेर चाहिने तपाईँको स्टिक लगाउनु लाउने यो त प्र्याक्टिकल प्रब्लम हो नि आज अर्थमन्त्री वागले भन्नुहोस् या हाम्रो उद्योग वाणिज्य आपूर्ति मन्त्रीले एकचोटि व्यापार गरेर हेरोस् न आज 1,00,000 रुपियाँ उहाँलाई दिउँला 1 वर्षपछि 1,10,000 गरेर एकचोटि देखाउनुहोस्
1: एमआरपीबाट सरकार
9: पछि हट्ने नहट्ने त्यो श्री युगोको रूपमा लिनु भएन है उहाँहरूले के सोचाइ मैले बुझेँ भनेदेखि सेवटा कार्यक्रममा त्यो लेखिसक्यो अब जसले पनि लाउनु पर्छ या पछि हट्यो भनेर मिडियाले पनि भन्ने मिडियाले पनि राम्रो कुरा निकाल्नु पर्यो राम्रो गरेको कुरो भन्नुहोस् न राम्रो भनेको कुरा भनेपछि यो बालेनको मान्छे भयो यो केपीको मान्छे भयो यो काङ्ग्रेसको मान्छे त्यस्तो होइन कि र मान्छेहरूले पनि के छ राम्रोलाई राम्रो भन्न सक्दैन अहिले नेपाली जनता उसको पार्टी भन्ला भनेर हेर्नुहोस् है त्यस कारणले जुनसुकै आफ्नो आस्था होस् राम्रो गरेको भन्न सक्नु पर्यो अहिले त्यो एमआरपी लागू गर्नुभन्दा अगाडि नेपालमा 6 महिनालाई पनि भएको चाहिने सामान स्टकमा छ त्यो स्टकलाई के गर्ने भन्ने कुरा प्रष्ट गरिदिनु पर्यो हामीलाई होइन अब त्यसमा लेखिसकेपछि कम्तीमा त बेच्न सकिन्छ भनेको छ होइन अब कम्तीमा बेच्नु पर्यो भनेदेखि मैले त यदि एक्सपायरी हुन लागेको सामान भयो भने दिल्ली कन्ज्युमर गुड्स डेट हेरेर त्यसलाई चाहिँ नि 1:1 फ्री पनि गरिदिन्छ टाइमभित्र खरिद गर भनेर होइन जबसम्म उपभोक्ता जागरूक हुँदैन नि तबसम्म जेसुकै
1: लगाएर
9: त उपभोक्ता पनि त पढा लेखा छन् 90% भन्दा बढ्दा शिक्षित छन् राज्यले उनीहरूलाई सचेतना गर्नुभन्दा के गरेका छ भन्दा त्यो पसल पसल धार त क्वालिटी हेर्ने 3 लाख जरिवाना गर्ने यो मार्के राखेका छ त्यो सुधार पनि होइन त्यो चाहिँ समाधान समस्याको
1: होसँग म बुदागत विषय उठान गरे है त यो जो नयाँ सरकार आयो अहिले केही उद्योग व्यवसायमा लागेका मानिसहरू पक्राउ परे
8: यो अनि केही निर्माण व्यवसायीहरू पनि पक्राउ परे र सरकारले पक्राउ गर्छ तर केही दिनपछि छुट्छन्। यसले उद्योगी व्यापारी अथवा त्यो निर्माण व्यवसायीहरूमा कस्तो असर गरेको छ, सकारात्मक छ कि नकारात्मक, कस्तो स्थिति छ?
9: अब बिना कारण या त पूरा कारण नभइकन
8: होइन, कारण त भन्छ यसले यसो यसो गरेको हुन सक्छ भन्छ, तर पछि छुट।
9: अहिलेको कानून, हिजो बनाएकै कानून के थियो भने कुनै पनि जनतालाई हेर्नुहोस् है, सोचपुछ गर्नेको नाउँमा 21 दिन राज्यले त्यसै राख्न सक्छ, अदालतले त्यसै राख्यो भने छुटाउन सक्छ। यही दुईजनाको बीचमा यो द्वन्द चलिरहेको हो। एउटा व्यवसायीलाई जुन उहाँलाई आरोप लगाएर मैले वक्तव्य पनि निकालेका थिएँ, मलाई 5 जनाले गाली गर्यो किन निकालेको भनेर, 1 जनाले राम्रो गर्यो भनेको छ, जुन आरोप लगाएर त्यो व्यवसायीको आज भन्नुहोस् अरबौंको सम्पत्ति छ, कर तिर्या छ र राज्यलाई कर दिने हो र उसको अहिले पनि
8: शेखर
9: जो त्यो जुन छ आरोप लगाएको आरोपले दिने सजाय के हो त भन्दा 1,00,000 रुपियाँ जरिवाना या 6 महिना वर्ष दिन कैद म्याक्सिमम हुने लेखेको त्यो छ त्यो आरोपमा। टिटीको लागि त्यो आरोप हो भनेदेखि कि त उसलाई अर्कै आरोप जडेलले लाउनु पर्यो होइन, टिटी आरोपको लागि मान्छे समातेर दुःख दिनु हुँदैन। अब प्रतिष्ठाको आधारमा ठिक छ, त्यो जम्मै नै उसको कुनै पनि छैन, उसको लगानी भन्दा उसको चाहिँ ऋण बढी भयो, ऊ चाहिँ बाध्य हुन लागिसक्यो, ताठ पल्टिन लागिसक्यो कोही पनि व्यवसायी भनेदेखि पनि अमेरिकामा के छ त भन्दा उसले 11 डिक्लेयर गर्यो भनेदेखि उसलाई उस्काउनको लागि राज्यले अरू बैंकमा उसले राम्रो प्रपोजल दिएर ऊ उस्किन सक्छ। नेपालमा त के छ भने त्यो बिग्रियो भन्ने कुरा थाहा पाउने बित्तिकै उसलाई मारेरै पठाउँछ,
8: मतलब सबै क्षेत्रबाट चेप्छ
9: चेप्छ। अब एउटा त संसार वर्गले उसलाई खत्तमै पार्छ, बैंकहरूले बैंक कस्तो बनाएको छ भने कुनै पनि बैंकबाट उसले चाहिँ अब लोन लिन पाइँदैन, उसको व्यक्तिगत खाता पनि बन्द, उसको 3 पुस्ते खाता पनि बन्द,
8: ब्ल्याकलिस्टेड डिफल्टरको रूपमा।
9: ब्ल्याकलिस्टेड भने के हो, बैंकले ब्ल्याकलिस्ट गरेको त्यो
8: समयमा पैसा तिर्न सकेन पटक पटक,
9: पैसा भएर पनि यदि तिरेन भने ब्ल्याकलिस्ट गर्ने हो। अहिले ब्ल्याकलिस्टको पनि कुरा
8: आइरहेको,
9: बैंकहरू त यो जुन तरिकाले अहिले बैंकहरूले लगानी गरेका छ, नाफा देखाएको छ, समस्या हुने त भइहाल्यो गलत तरिका गरेपछि। हेर्नुहोस् है,
8: उनीहरू लगानीका लागि कति खुकुलो छन्, ब्याजको अवस्था के छ, नेपाल राष्ट्र बैंकको भूमिका के,
9: ब्याज धेरै कम छ। हेर्नुहोस् है, लगानी गर्ने अवसरको सृजना गर्नु पर्यो राज्यले, तर चाहिँ नि अहिले ब्याज जुन छ कम भयो भन्दैमा लिएर कोही पनि लगानी,
8: पुँजी फ्रिजिङ छ बैंकमा, लगानी छैन, अहिले
9: लगानी छैन। लगानी किन छैन त भन्दा त्यो पैसा ल्याएर मैले सही तरिकाले काम गर्दाखेरि पनि म नोक्सान भए भनेदेखि मलाई प्रोटेक्सन गर्ने कुनै पनि कानून छैन। सबभन्दा
8: भनेपछि यस्तो अवस्थामा लगानी मैत्री वातावरण छैन भनेर बुझ्नु पर्यो, अहिलेको अवस्था
9: त्यो त प्रष्ट हो।
8: बैंकमा
9: धेरै पैसा फ्रिज भएको छ, ब्ल्याकलिस्ट जुन नेपालमा गर्ने तरिका छ नि त्यो गलत हो, त्यो गरिनु हुन्न भन्ने हाम्रो भनाइ हो।
8: फ्रिज किन भयो, चलायमान पुँजी किन,
9: पुलाइ चलायमान किन भएन त भन्दा त्यहाँ जति मानिसहरूको रेमिटेन्सले या अरू कुनै कारणले आएको पैसा बैंकमा जम्मा छ, डिपोजिट त्यो डिपोजिट गरेको पैसा हामी उद्योगी व्यवसायहरूले लिने हो भनेपछि तपाईँ जनता हामी सबैको पैसा बैंकमा एकमुष्ट थुप्रेपछि बैंकले त्यो पैसा हामी काम गर्नेलाई दिने हो भनेपछि यो भनेको के, हामी जता हो है, जग्गा मालिक जनता हो, त्यो बिकमा भन्ने बैंक त खालि बिचौलिया हो, उसले भनेको त 25 पैसा 30 पैसा 50 पैसामा काम गर्नुपर्ने, यहाँ 20 वटा 50 वटा बैंक बन्यो, हेर्नुहोस् रातारात कमाउने ठाउँ बन्यो, बैंक भने त्यस्तो होइन, इन्सुरेन्स
8: सबै लाभमा देखिन्छ, ठुलो धन्दा
9: बिमा भन्ने कुरा व्यवसाय होइन सेवा हो, बैंक भन्ने कुरा व्यवसाय होइन सेवा हो, मैले त्यसैले भने अब अहिलेको प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरूले के सोच्नुहुन्छ, बैंक भन्ने कुरो हामीलाई सेवा दिनलाई हो, जनताको पैसा, म जनताको पैसा रक्षा गर्छु, उसले रक्षा गरे होइन, उसले त सही तरिकामा मेरो व्यवसाय राम्रो हुन्छ भनेर उसले लगानी गरेपछि मेरो व्यवसाय बिग्रियो भनेदेखि त्यो व्यवसाय उस्काउनको लागि पनि बैंकको दायित्व हुन्छ भन्ने मेरो भनाइ हो। ब्ल्याकलिस्ट गरेर समस्या समाधान हुँदैन। ब्ल्याकलिस्ट गर्न मलाई लोन दिनुभन्दा अगाडि बैंकले के गर्छ, रिपोर्ट दियो भन्छ, फिजिबिलिटी रिपोर्ट दियो, त्यहाँको विज्ञले स्टडी गर्छ, सीएले स्टडी गर्छ, ल तपाईँलाई लोन दिने भन्छ, मैले लोन दिएँ, मैले लोको लोन मैले गलत तरिकाले भनेको भन्दा गलत तरिकाले चलाए कि चलाएन भन्ने रेखदेख गर्ने जिम्मा बैंकको हो, र त्यो काम उसले भन्यो हाइड्रो पावर राम्रो हुन्छ भनेर लोन दिएको हो। अब हाइड्रो पावर सोच्दै नसोच्दा बारीले बगाएर लग्यो भनेदेखि त त्यो लोन दिनुमा 20% 30% त बैंक पनि जिम्मेवारी लिनु पर्यो कि परेन? मलाई ब्ल्याकलिस्ट गरेर मेरो 3 पुस्तालाई ब्ल्याकलिस्ट गरेर पैसा लिनु खलत छ। यहाँ नेपालमा होइन, नेपालमा के छ त भन्दा प्राकृतिक व्यक्ति र कानूनी व्यक्ति बीचमा जुन व्यवहार गरिन्छ त्यो फरक फरक हुनुपर्ने, फरक फरक गरेका छैन। ये कम्पनीले गलत कहिले पनि गर्न सक्दैन कानूनी व्यक्तिले, व्यक्तिले गलत गर्ने हो भने दिनेश श्रेष्ठले, जब दिनेश श्रेष्ठलाई कारवाही हुनुपर्छ त्यो ये भन्ने कम्पनी यथावत चल्नुपर्छ, यो सिद्धान्त नेपालमा छैन। लिमिटेड कम्पनी भनेपछि के छ, मेरो दायित्व लिमिटेड हो, तर त्यसलाई दर्ता गर्दा उद्योग विभागले लिमिटेड भनेर दर्ता गर्छ, म 1,00,000 रुपियाँसम्म नोक्सान भए पनि म सहन्छु भन्या हो, तर त्यो 1,00,000 रुपियाँ डुबिएको होइन कि त्यो 1,00,000 रुपियाँको अनलिमिटेड लाइब्रेरी बनाइदिया छ, राजस्व तिरेन, मेरो जिन्दगीभर कमाएर तिर्नुपर्छ, बैंकको ब्याज 3 पुस्तासम्म 4 पुस्तासम्म तिर्नुपर्छ, जो चाहिँ कर्मचारीहरूले कामै नगरेको होस् गरेको होस् तलब भत्ता उनीहरूको सबै दिनुपर्छ। यदि संस्था चलेन भनेदेखि के गर्ने भन्ने कुरा त क्लियर हुनु पर्यो नि, त्यो छैन। त्यस कारणले उद्योगीले उद्योग स्थापना गर्न सक्दैन, म उद्योग चलाउँदिन भनेर बन्द गर्नु पर्यो नि। के हुन्छ भने अहिले तपाईँको सिमेन्ट नेपालमा 2,00,000 रुपियाँ
1: सुधार भएन, ऐनमा बैंकिङ नीति नियमहरूमा सुधार गरिएन, राष्ट्र बैंकले आफूलाई करेक्सन गरेन भने थप यहाँ लगानी हुँदैन, उद्योग खुल्दैन, व्यापार व्यवसाय राजस्व बढ्ने सम्भावना छैन।
9: आज खोलेर भोलि पर्सि नै ऊ त्यसबाट निस्किन सक्ने जस्तो देखिने उद्योगहरू मात्रै खोल्ने व्यवसायले पनि
1: भनेपछि यसो गर्दा त अब रोजगारी पनि सिर्जना हुँदैन, अर्को समस्या। एउटा बताउनुहोस् त, जो अहिले सरकार छ, सरकारको डे टु डे खर्च, वार्षिक खर्च लगभग 15 खर्ब तलब, कर्मचारी सर्मचारी यी सबै नेताजीहरूको गाडी धौडुब सारा गर्दा 14-15 खर्ब खर्च हुन्छ भन्छ, 11 खर्ब भन्दा बढी राजस्व उठ्न सक्दैन भन्छ, त्यही देखिन्छ 3 खर्ब जति अभाव जस्तो देखिन्छ, 3-4 खर्ब भन्नुहोस् न अभाव पुगेन, डे टु डे खर्चकै लागि पुगेन। अनि यसमा पनि अतिरिक्त छुट, जस्तो तपाईँले छुटको कुरा गर्नुभयो नि, दियो भने राज्य कसरी चल्छ, अनि छुट दिँदाखेरि राज्य कसरी चल्छ,
9: यही सोचले उसको प्रश्न बिग्रिरहेको हो कि घरमा अब 2-4 जना यङहरूले खर्च गर्दै जाने, त्यसको ऊ छैन होइन, बुढोहरूले पैसा कमाउँदै जाने भनेपछि के हुन्छ त, यो यस्तै हो। अहिले चाहिँ तपाईँको खर्च चाहिने मात्रै दिनु पर्यो, चाहिने ठाउँ मात्रै खर्च गर्नु पर्यो, डेलिभरी सिस्टममा अहिले राम्रो भएको छ, तपाईँ बिहान जाने बेलामा
1: मतलब अनुत्पादक फजुल खर्च रोक्नु पर्यो,
9: फजुल खर्च मात्रै होइन, अहिले जीडीपीको अरू देशमा 15%, 20%, 10%मा पुग्छ भनेदेखि नेपालमा 23% जनताले कर तिरिरहेछ भनेदेखि त त्यो 23%लाई घटाएर अरू देश जस्तै खर्चमा पनि बराबरीमा ल्याएर
1: मतलब अरू देशको तुलनामा नेपालीले तिर्ने कर
9: नेपाल सरकारले जनतासँग उठाउने
1: कर बढी छ। अब यो कसरी सम्भव भइरहेछ बताउनुहोस् त, नेपालीको पर क्यापिटा इन्कम पनि एकदम कम छ, तलब पनि एकदमै कुनैसँग तुलना नै हुन सक्दैन, हाम्रो एकदम कमजोर छ, तर त्यो कर चाहिँ बढी तिर्छौ त्यो कसरी बेहोरी जान्छ?
9: कर त त्यसैले गर्दाखेरि त इकोनोमी झन्झन बिग्रदै गयो, कसैलाई चिन्ता छैन। उद्योगीहरूको पहिले 90 दशकदेखि लिएर 2000 डब्ल्युटिओमा जानुभन्दा अगाडिसम्म जीडीपीमा उत्पादनमूलक उद्योगहरूको 15% थियो, हेर्नुहोस् है। अब अहिले के छ, आइटीहरूले अलि बढ्ता गर्छ भन्ने सोचेका छ, आइटीले गरोस्। आइटीले त नेपालीले मात्रै गर्ने होइन, त्यो दिमाग चाहिँ तपाईँको 6 अरब जनतासँगै दिमाग छ, जसले पनि गर्न सक्छ भोलि कम्पिटिसन। तर अहिले त आफ्नो आफूसँग आफ्नो लागि यही उद्योग स्वावलम्बी हुनु पर्यो, सबैको सोच अब त्यो भइसकेका छ। हिजोको दिनमा के थियो त भन्दा,
1: मतलब सरकारवाला देशहरूले आफै स्वावलम्बी हुनु पर्यो,
9: स्वावलम्बी हुनु पर्यो
1: सर। यो यसको अलिक प्रश्चय दिनुहोस् म, किनभने यो विषय अलिक धेरै विषय छ कि, जस्तो सब्सिडी दिन्छ भारतमा कृषकहरूलाई, हामी कहाँ सब्सिडी दिँदैन,
9: दिँदैन।
1: कच्चा पदार्थ साला खाला हामी कहाँ छैन, धेरै जस्तो कच्चा पदार्थ हामी बाहिरबाट ल्याउँछौँ, भरै अरू देशहरूको पनि त्यस्तो छ। त कच्चा पदार्थ जो हामी भित्र आउँछौँ त्यहाँ फेरि सरकारले राजस्व, त्यहाँ पैसा तिर्नुपर्छ, अनि त्यही महँगो पर्छ। अनि हामी भारतको जुन तहको जनसङ्ख्या छ, चीनको जुन तहको जनसङ्ख्या छ, उनीहरू जुन तहमा उत्पादन गर्छन्, वरारर उत्पादन गर्छन्, उनीहरू आफै मेसिन बनाउने, आफै त्यहाँ त्यो तहको उनीहरूलाई सुविधा छ। हामी कहाँ कसरी उद्योगहरू म्यानुफ्याक्चरिङ, त्यो उद्योगहरू कसरी सम्भव छ र हामीहरू कसरी प्रतिस्पर्धा गर्न सकेर यहाँ उद्योग गर्ने भनेर कसरी भनेको?
9: तपाईँ जुन कृषिको लागि भन्नुभयो होइन, हिजोको दिनमा नेपालको कृषि उत्पादन भारतमा गएन भनेदेखि भारतको यति नेपालको धान एक्सपोर्ट थियो त्यो जम्मै बन्द भयो। अब इन्डियाबाट धान आएन भने नेपाली खान नपाइने किन भयो?
1: अहिलेको अवस्था छ
9: होइन, यो चेन्ज कसरी भयो भन्ने कुरा त रेकर्ड छ नि त। भनेपछि हाम्रो उत्पादन लागत बढ्दै गयो।

0: अनैतिक मानिसहरूको बसोबासो भएको ठाउँमा तपाईँ राजीनामाको कुरा
1: गर्नुहुन्छ। अन्त अनि कसै हुन्छ नाम कृषि विकास मन्त्रालय, नाम उद्योग मन्त्रालय, होइन यो देशमा 15% चाहिँ जीडीपीलाई योगदान दिइरहेको उद्योग 5% झरेपछि त आजसम्म उद्योग मन्त्री भइरहेको दुम्बईसँग सोध्नुहोस् कसैले मैले गल्ती गरेँ भन्दैन, जम्मैले मैले राम्रो गरेँ भन्छ, तर उनीहरू जम्मैले उद्योग चाहिँ भने उनीहरूले केही नराम्रो गरे त फाको।
2: धन्यवाद। दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष, समसामयिक विषय केन्द्रित गरेको संवाद, म सहित सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।
3: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
4: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
5: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
3: अन्य सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
9: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बक्यौदा दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गते भित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको, बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले खेदुङ बहुद्देश्य सहकारी, नागरिक कल्याण बहुद्देश्य सहकारी, आइडियल नमूना यमुना बहुद्देश्य सहकारीका ऋणीको नाम सार्वजनिक गरिएको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूको यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कारण बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत कर्मिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको जनाएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 7 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आर्थिक

आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। बैठकको शुरूमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाले थारू समुदायको प्रथा जनित परम्पराको संरक्षण गर्न बनेको विधेयक 2083 सभामा पेश गर्नुहुनेछ। त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ। प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुहुनेछ भने उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढक्कालले समर्थन गर्नुहुनेछ। त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने बताइएको छ। र लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ। दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको समेत जोकोतोमा मूल समारोह समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ 14 गति बेलुका प्रदेश मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। त्यसै दिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी जेठ 15 गति बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ। कार्यक्रममा प्रदेश सरकारका मन्त्री प्रदेशसभा सदस्य सुरक्षा निकायका प्रमुख राष्ट्रिय सेवा कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने बताइएको छ। प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउँदै आएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
2: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेटर र वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
13: सम्पर्क मोबाइल 98410170 98410170।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
14: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
15: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
14: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
15: यातायातको सुविधा भएको,
14: स्वच्छ खाने पानीको व्यवस्था भएको
15: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
14: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

धुन अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला आउँछ अनि यही नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आउने गर्दछु श्रोता अनि सदाको दिन चाहिँ आजको बिहानीको समय मंगलबारे बसाए अनि तपाईसँग रहेर सँगै यात्रा गर्न म उपस्थित भइसकेको छु। कार्यक्रम इन्द्रेणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोहरूबाट इन्द्रेणीलाई सुनिरहनु भएको छ अनि तपाईसँग सँगै रहेर फरक बारमा फरक तबरले आउँदै गर्दा साँच्चीकै रमाइलोपनको आभास चाहिँ हामीले गरिरहेका छौं। सँगसँगै आज मंगलबार र विशेष गरी गंगा दशहरा हिन्दू धर्मावलम्बीहरूको एउटा महत्वपूर्ण पर्व पनि हो र यो पर्व विशेष गरी आजकै दिनमा मनाइन्छ र धार्मिक मान्यता अनुसार चाहिँ आजको दिन स्वर्गबाट माता गंगा पृथ्वीमा आउनुभएको र त्यसै दिन गंगा नदी तथा पवित्र नदी कुण्ड अनि ताल तलाउ तीर्थस्थलहरूमा स्नान गर्दा चाहिँ पाप नाश हुने र पुण्य प्राप्त हुने एउटा जनविश्वास पनि छ र गंगा दशहरा दस अर्थात दस प्रकारका पाप नाश हुने जनविश्वास समाजमा रहेको छ र यो अवसरमा श्रद्धालु भक्तजनहरूले बिहानै स्नान गरी गंगा माताको पूजा दीपदान गर्ने दक्षिणा दिने जपतप गर्ने चलन पनि रहिरहेको छ र विशेष गरी नेपालमा बागमती विष्णुमती कोशी गण्डकी लगायत नदी किनारहरूमा चाहिँ विशेष स्नान पूजा पनि गरिन्छ र विशेष गरी धार्मिक ग्रन्थहरूमा गंगालाई पवित्रता मोक्ष जीवनको प्रतीकका रूपमा वर्णन गरिएको छ। राजा भागीरथको कठोर तपस्यापछि भगवान शिवले आफ्नो जटामा गंगालाई धारण गरेर पृथ्वीमा अवतरण गराएको एउटा कथा प्रसंग छ। यही घटनाको स्मरणमा गंगा दशहरा पर्व पनि मनाइरहेको अवस्था छ र धेरै ठाउँहरूमा गंगा दशहरा पर्व आज भव्यताको साथमा यहाँहरूले मनाइरहनु भएको छ। हामी यहाँहरू सबैलाई सम्झना गर्न चाहन्छौ आज मंगलबार विशेष गरी गणेशको बार पनि हो एउटा खरो बारको रूपमा लिन्छौ हामी आजको यो मंगलबारको बसाई सँगै आज चाहिँ हामी सुमधुर गीत संगीतका बानकी विशेष गरी गीत संगीतहरू पनि आज खरो खरा नै बस्छन्। विशेष गरी चाहिँ आज चाहिँ हामी तिनै पुराना लोकभाकाहरू सुनाउँछौ अनि तपाईसँग प्रत्यक्ष कुराकानी गर्छौ सँगै आज पुराना लोकभाकाले स्थान पाउँदै गर्दा त्यो पनि एक किसिमको हुन लोप हुन लागेका अथवा नेपाली लोकदोहोरीमा पहिलाका भाकाहरू कस्ता थिए भन्ने पनि हुन्छ। तिनै गीत संगीतहरू कति नयाँ पुस्तालाई थाहा नहुन सक्छ त्यसैले पनि ती गीत संगीतहरू हामी सुनाउँदै अगाडि बढ्छौ भन्दै आज विशेष गरी तपाईँका हामी प्रतिक्रियाहरू लिन्छौ नेपाली लोकदोहोरीको क्षेत्रलाई राम्रो बनाउनको लागि तपाईँ हामीले के गर्न सक्छौ आज नै विषय प्रसंगमा रहेर कुराकानी गरौंला भन्दै हामी कार्यक्रम इन्द्रणीको शुरूआत गर्दैछौ असाध्यै सुमधुर भाकाबाट अनि यहाँलाई म जानकारी गराउन चाहन्छु आजको यस कार्यक्रमलाई प्रायोजन गरेको छ राष्ट्रको संसार नेपाल टेलिकमले। नेपाल टेलिकम राष्ट्रको संसारले यस कार्यक्रमलाई प्रायोजन गरेको जानकारी गराउँछु अनि हामीलाई धेरैभन्दा धेरै साथीहरूले लाइभमा हेरिरहनु भएको छ फेसबुकमा टिकटकमा हेरिरहनु भएको छ होइन अनि हामीलाई चाहिँ नेपाली पात्रो हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ सँगै यस कार्यक्रमलाई चाहिँ अब विभिन्न ठाउँमा बसेर तपाईँले साथ दिइरहनु भएको छ त्यो विश्वास हामीले लिएका छौं अनि नेपाली पात्र हाम्रो पात्र सँगै होइन युट्युब अब तपाईँ विभिन्न माध्यमबाट डिजिटल माध्यमबाट साथ दिइरहनु भएको छ घरदेशी परदेशी सबै लोकसंगीत प्रेमी मनलाई म स्वागत गर्न चाहन्छु र आजको व्यवसायमा तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौं र अब शुरूआतमा त एउटा गीत सुनाउने हो तर यतिखेर चाहिँ हाम्रो यो भिडियो लाइभमा केही समस्या आएको कारणले त्यो लाइभमा ओमसरा र ईसा खटिरहनु भएको छ त्यो तयारी हुँदैछ त्यसपछि हामी लाइभ मार्फत भनौँ भिडियो लाइभमा पनि जोडिनेछौ यो जानकारी यहाँलाई गराउँदै हामी यतिखेर चाहिँ अब टेलिफोन लिन्छौ फोन गर्न सक्नुहुन्छ 4591 300 4591 400 दुईवटा नम्बर यहाँको लागि खुल्ला गरिसकेपछि तपाईँहरू आउन सक्नुहुन्छ नेपाली गीत संगीतका बारेमा केही कुराहरू राखौं लागेको छ धारणाहरू राख्न सक्नुहुन्छ यसका लागि आजको व्यवसाय तपाईँका लागि विशेष हामीले बनाइदिएका छौं यो पनि मैले यहाँलाई भनिसकेपछि हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै गर्दा प्यारो भाइ कलाकार पनि हुनुहुन्छ उत्तम सुवेदी यतिखेर हामीलाई कार्यक्रम सुनिरहेको जानकारी भन्नुभएको छ शारदा तिमल सिन्हाले पनि नमस्कार बानेश्वरबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ अनि आयुषाले पनि यतिखेर कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुँदैछ राजकुमार दुधराजले म पनि हेर्दैछु नि कार्यक्रम भन्नुभएको छ अनि जलजला माया खड्काले पनि ह

गौतम तपाईको रेडियो सेट सेटमा आउने गर्दछु श्रोता अनि सदाको दिन चाहिँ आजको बिहानीको समय मंगलबारे बसाए अनि तपाईसँग रहेर सँगै यात्रा गर्न म उपस्थित भइसकेको छु। कार्यक्रम इन्द्रेणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोहरूबाट इन्द्रेणीलाई सुनिरहनु भएको छ अनि तपाईसँग सँगै रहेर फरक बारमा फरक तवरले आउँदै गर्दा साँच्चीकै रमाइलोपनको आभास चाहिँ हामीले गरिरहेका छौं। सँगसँगै आज मंगलबार र विशेष गरी गंगा दशहरा हिन्दू धर्मावलम्बीहरूको एउटा महत्वपूर्ण पर्व पनि हो र यो पर्व विशेष गरी आजकै दिनमा मनाइन्छ र धार्मिक मान्यता अनुसार चाहिँ आजको दिन स्वर्गबाट माता गंगा पृथ्वीमा आउनुभएको र त्यसै दिन गंगा नदी तथा पवित्र नदी कुण्ड अनि ताल तलाउ तीर्थस्थलहरूमा स्नान गर्दा चाहिँ पाप नाश हुने र पुण्य प्राप्त हुने एउटा जनविश्वास पनि छ र गंगा दशहरा दस अर्थात दस प्रकारका पाप नाश हुने जनविश्वास समाजमा रहेको छ र यो अवसरमा श्रद्धालु भक्तजनहरूले बिहानै स्नान गरी गंगा माताको पूजा दीपदान गर्ने दक्षिणा दिने जपतप गर्ने चलन पनि रहिरहेको छ र विशेष गरी नेपालमा बागमती विष्णुमती कोशी गण्डकी लगायत नदी किनारहरूमा चाहिँ विशेष स्नान पूजा पनि गरिन्छ र विशेष गरी धार्मिक ग्रन्थहरूमा गंगालाई पवित्रता मोक्ष जीवनको प्रतीकका रूपमा वर्णन गरिएको छ। राजा भागीरथको कठोर तपस्यापछि भगवान शिवले आफ्नो जटामा गंगालाई धारण गरेर पृथ्वीमा अवतरण गराएको एउटा कथा प्रसंग छ। यही घटनाको स्मरणमा गंगा दशहरा पर्व पनि मनाइरहेको अवस्था छ र धेरै ठाउँहरूमा गंगा दशहरा पर्व आज भव्यताको साथमा यहाँहरूले मनाइरहनु भएको छ। हामी यहाँहरू सबैलाई सम्झना गर्न चाहन्छौं आज मंगलबार विशेष गरी गणेशको बार पनि हो एउटा खरोबारको रूपमा लिन्छौं हामी आजको यो मंगलबारको बसाई सँगै आज चाहिँ हामी सुमधुर गीत संगीतका बानकी विशेष गरी गीत संगीतहरू पनि आज खरो खरा नै बस्छन्। विशेष गरी चाहिँ आज चाहिँ हामी तिनै पुराना लोकभाकाहरू सुनाउँछौं अनि तपाईसँग प्रत्यक्ष कुराकानी गर्छौं सँगै आज पुराना लोकभाकाले स्थान पाउँदै गर्दा त्यो पनि एक किसिमको हुन लोप हुन लागेका अथवा नेपाली लोकदोहोरीमा पहिलाका भाकाहरू कस्ता थिए भन्ने पनि हुन्छ। तिनै गीत संगीतहरू कति नयाँ पुस्तालाई थाहा नहुन सक्छ त्यसैले पनि ती गीत संगीतहरू हामी सुनाउँदै अगाडि बढ्छौं भन्दै आज विशेष गरी तपाईँका हामी प्रतिक्रियाहरू लिन्छौं नेपाली लोकदोहोरीको क्षेत्रलाई राम्रो बनाउनको लागि तपाईँ हामीले के गर्न सक्छौ आज नै विषय प्रसंगमा रहेर कुराकानी गरौंला भन्दै हामी कार्यक्रम इन्द्रणीको शुरूआत गर्दैछौ असाध्यै सुमधुर भाकाबाट अनि यहाँलाई म जानकारी गराउन चाहन्छु आजको यस कार्यक्रमलाई प्रायोजन गरेको छ राष्ट्रको संचार नेपाल टेलिकमले। नेपाल टेलिकम राष्ट्रको संचारले यस कार्यक्रमलाई प्रायोजन गरेको जानकारी गराउँछु अनि हामीलाई धेरैभन्दा धेरै साथीहरूले लाइभमा हेरिरहनु भएको छ फेसबुकमा टिकटकमा हेरिरहनु भएको छ होइन अनि हामीलाई चाहिँ नेपाली पात्रो हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ सँगै यस कार्यक्रमलाई चाहिँ अब विभिन्न ठाउँमा बसेर तपाईँले साथ दिइरहनु भएको छ त्यो विश्वास हामीले लिएका छौं अनि नेपाली पात्र हाम्रो पात्र सँगै होइन युट्युब अब तपाईँ विभिन्न माध्यमबाट डिजिटल माध्यमबाट साथ दिइरहनु भएको छ घरदेशी परदेशी सबै लोकसंगीत प्रेमी मनलाई म स्वागत गर्न चाहन्छु र आजको व्यवसायमा तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौं र अब शुरूआतमा त एउटा गीत सुनाउने हो तर यतिखेर चाहिँ हाम्रो यो भिडियो लाइभमा केही समस्या आएको कारणले त्यो लाइभमा ओमसरा र ईसा खटिरहनु भएको छ त्यो तयारी हुँदैछ त्यसपछि हामी लाइभ मार्फत भनौँ भिडियो लाइभमा पनि जोडिनेछौ यो जानकारी यहाँलाई गराउँदै हामी यतिखेर चाहिँ अब टेलिफोन लिन्छौ फोन गर्न सक्नुहुन्छ 4591300 4591400 दुईवटा नम्बर यहाँको लागि खुल्ला गरिसकेपछि तपाईँहरू आउन सक्नुहुन्छ नेपाली गीत संगीतका बारेमा केही कुराहरू राखौं लागेको छ धारणाहरू राख्न सक्नुहुन्छ यसका लागि आजको व्यवसाय तपाईँका लागि विशेष हामीले बनाइदिएका छौं यो पनि मैले यहाँलाई भनिसकेपछि हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै गर्दा प्यारो भाइ कलाकार पनि हुनुहुन्छ उत्तम सुवेदी यतिखेर हामीलाई कार्यक्रम सुनिरहेको जानकारी भन्नुभएको छ शारदा तिमल सिन्हाले पनि नमस्कार बानेश्वरबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ अनि आयुषाले पनि यतिखेर कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुँदो रहेछ राजकुमार दुधराजले म पनि हेर्दैछु नि कार्यक्रम भन्नुभएको छ अनि जलजला

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: आउने पोल्ने दुख्ने कब्जियत
1: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
0: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
1: हड्डी खिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
0: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577 71 546।
4: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल निर्वृत्त शिक्षक समाज शान्तिनगर र दंगेश्वरणको चौथो परिषद शान्तिनगर सात खैरेनी स्थित साना किसान सहकारी संस्थाको सभाकक्षमा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज शान्तिनगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निर्वृत्त शिक्षक समाजमा आबद्ध सबै आजीवन सदस्यहरूले यो संस्था आफ्नै सम्झेर नेतृत्ववर्गलाई सहयोग गर्नुपर्ने र जीवन सक्रिय बनाउन यो संस्थालाई सक्रिय बनाउनु पर्ने साथै निर्वृत्त शिक्षकहरूलाई निहित क्षमता प्रवाहका निम्ति स्थानीय सरकारसँग सहकारी गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संयुक्त चौथो परिषदमा शान्तिनगरका सचिव टेक बहादुर पाण्डेले शान्तिनगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसैगरी दंगेश्वरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगेश्वरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चरण कमल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाको प्रतिवेदनमा व्यापक छलफल गरी केही बुदा थप गरेर पारित गरिएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, जिल्ला सदस्य मोहनलाल ओली, विनोद राणा, आजीवन ज्येष्ठ सदस्य लीला बहादुर डाङ्गी, साना किसान सहकारी संस्था खैरेनीका अध्यक्ष हेमन्त कुमार योगी लगायतका रहनु भएको थियो। सोही अवसरमा शान्तिनगरका 11 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका रजत विशेषाङ्क 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा दंगेश्वरण गाउँपालिकाका पालिका समितिका अध्यक्ष लक्ष्मण देवकोटाले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्नुभएको थियो भने शान्तिनगरका सचिव टेक बहादुर पाण्डेले सहजीकरण गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजगारी बढ्ने

0: समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको समयजकोतमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ। दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको समयजकोतमा मूल समारोह समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा ज्येष्ठ 14 गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। त्यसै दिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी जेठ 15 गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ। र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डी 58 करोड़ बक्यौदा दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइरहेको छ। 1 महिनाको रकम आउँदो असार 13 गते भित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड़ रूपियाँ 2 महिनामा भुक्तानी हुने जनाइएको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रेडियो
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-5635-775।
3: सम्पर्क नम्बर 98-4-78-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: यो दाँत दुखेर
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
15: सम्पर्क फोन नम्बर 082-5635-0027,
14: 98-41-68-47-46।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: सीता के भो तिमलाई घुम्सेर बसिछौ
7: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस् शिशु क्लिनिक फर्टिलिटी दिति चोक घोराईदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
18: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
19: सिसिभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
18: तालिममा दिइने विषयहरू
19: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
18: स्पेशल सेफ तालिम
19: जापानिज सुसी तालिम
18: वेट्रेस
19: टुरिस्ट गाइड
18: हाम्रा विशेषताहरू
19: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
19: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
18: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
19: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
18: सम्पर्क मोबाइल 9841017009 9841017009
19: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मध्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्राइन चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कड़ाई गर्न औषधि उद्योगीको माग, आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड़। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग आज संयुक्त रूपमा भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र सम्वाद गर्ने गरी तयारी गरिरहनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटको अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि गएको चैत 25 प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले चलिरहेको बैठकमा आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहनु भएको छ। विशेष गरी हावाहुरीले देशका विभिन्न ठाउँमा क्षति गरेको भन्दै उहाँहरूले प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्नु भएको छ। यसैबीच आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायतका जिल्लामा आज हावाहुरीको सम्भावना रहेको हो। हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रूख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकोले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी सहित तराईका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आज पनि तातो दिन हुनेछ। नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबावमा परेको भन्दै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आयातमा कड़ाई गर्न आग्रह गरेका हुन्। नेपाल आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने गरी नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपालमा झण्डै 100 औषधि उद्योग छन्। तीमध्ये 10 बन्द भइसकेको अवस्था छ भने बाँकी 50 बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। संचालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै संचालनमा आएको हुँदा सरकारले उद्योग बचाउनेतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा धेरैको लगानी भइसकेको बताउनुभयो। 2074 सालमा तत्कालीन सरकारले 30 नेपालमा उत्पादन हुने औषधि आयात रोक्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ। नेपाली उत्पादनको गुणस्तर राम्रो भएको भन्दै उहाँले कतिपय उद्योगहरूले विदेशमा समेत निर्यात गर्ने गरेका बताउनुभयो। एपोनका उपाध्यक्ष सन्तोष बरालले सरकारले नेपाली औषधि उद्योग बचाउनका लागि विदेशबाट औषधि आयातमा कड़ाई गर्नुपर्ने बताउनुभयो। उहाँले बैंक ब्याजमा अनुदान दिन आग्रह गर्दै प्रविधि भित्र

0: र औषधि निर्यात गर्न राज्यले सहजीकरण गर्नुपर्ने माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो, नेपालमा विकासका मुद्दा बारेको सम्मेलन आयोजना लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 7114314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले यूमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै कोशी मधेश बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भएको चाँदी आज 90 रूपियाँले घटेको हो। आज चाँदीको भाव तोलामा 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँमा अस्ति आइतबार र हिजो सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका लागि विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै तिर्वीको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राध्यापक डाक्टर दुरी नन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा 20 कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब देशहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले प्रस्ताव अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ। यो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने पाकिस्तानले उल्लेख गरेको छ। पाकिस्तानका रक्षा मन्त्री मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो। वहाँले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइन लगायत देशहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो। ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य देशलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ। सन् 2020 अमेरिकी मध्यस्थतामा अघि बढ़ाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनैतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यकरण गराउने उद्देश्यले शुरू गरिएको पहल हो। तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यो पहललाई विस्तार गर्ने अमेरिकी प्रयासमा नयाँ राजनैतिक चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति पौनी 8 बजे शुरू हुनेछ। आरसीबी

0: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हिराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरीदेखि उपचार गर्ने,
1: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
5: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
6: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
7: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
7: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-560-218।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार,
15: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
17: खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
21: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
22: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
21: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
22: यातायातको सुविधा भएको,
21: स्वच्छ खाने पानीको व्यवस्था भएको
22: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
21: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

टेस्टिङ प्रोग्राम 3 दिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: हाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिंकुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: सिट्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।

0: विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका चार बरैपुर स्थित तौलीहवा बहादुरगंज हुलाकी सड़क खण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001266 नम्बरको बस बिहान करिब 3:55 बजे अनियन्त्रित भई सड़कमा पल्टिएको हो। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर, 19 जनाको मध्यम र 17 जनाको अवस्था सामान्य रहेको छ। बस चालक सुर्खेतका 30 वर्षीय दिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते भएका छन् भने गम्भीर घाइतेहरूमा बर्दियाकी 45 वर्षीय पवित्र देवकोटा र सुर्खेतका 30 वर्षीय प्रकाश विग रहेका छन्। प्रहरीका अनुसार 12 जना घाइतेलाई प्रहरीको गाड़ी मार्फत र अन्यलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको थियो। पछि सबै घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढ़ेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। उच्च गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढ़ेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले बताउनुभयो। डाक्टर दर्नालका अनुसार बाँकेमा अत्याधिक गर्मी हुने भएकाले मानिसमा हिट स्ट्रोकको जोखिम उच्च रहेको छ। पछिल्ला केही दिन यता भेरी अस्पतालमा गर्मीजन्य रोगका बिरामी बढ़दै गएको जनाउँदै डाक्टर जर्नालले टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको संख्या निरन्तर बढ़िरहेको बताउनुभयो। चर्को गर्मीका कारण शरीरमा घमरा आउने, डिहाइड्रेशन हुने, फूड पोइजनिङ हुने तथा आँखामा एलर्जी र संक्रमण देखिने जोखिम उच्च रहने भएकाले चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्। उनीहरूले दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन्। अहिलेको प्रचण्ड गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिकी ज्यालादारी मजदूरहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। अस्पतालमा आउने बिरामी मध्ये अधिकांश मजदूरी गर्ने वर्गका रहेको भेरी अस्पतालले जनाएको छ। नेपालको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा अझै केही दिन तातो लू चल्ने चेतावनी जारी गरेको छ। आज कोशी, मधेस, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितौन, तनहुँ, नवलपुर, रूपन्देही लगायतका जिल्लामा हावाहुरीको सम्भावना रहेको छ। हावाहुरी चल्दा घरको छानो उडाउने, कमजोर रूख र बिजुलीको पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशको तराई भागमा 1-2 ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुनेछ।

0: र नेपाल निवृत्त शिक्षक समाज शान्तिनगर र दंगी शरणको चौथो परिषद शान्तिनगर साथ खैरिनी स्थित साना किसान सहकारी संस्थाको सभाकक्षमा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज शान्तिनगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध सबै आजीवन सदस्यहरूले यो संस्था आफ्नै सम्झेर नेतृत्ववर्गलाई सहयोग गर्नुपर्ने र जीवन सक्रिय बनाउन यो संस्थालाई सक्रिय बनाउनु पर्ने साथै निवृत्त शिक्षकहरूमा निहित क्षमता प्रवाहका निमित्त स्थानीय सरकारसँग सहकार्य गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संयुक्त चौथो परिषदमा शान्तिनगरका सचिव टेक बहादुर पाण्डेले शान्तिनगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरी दंगी शरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगी शरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चरण कमल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिका प्रतिवेदनमा व्यापक छलफल गरी केही बुदा थप गरेर पारित गरिएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, जिल्ला सदस्य मोहनलाल ओली, विनोद राणा, आजीवन ज्येष्ठ सदस्य लीला बहादुर डागी, साना किसान सहकारी संस्था खैरेनीका अध्यक्ष हेमन्त कुमार योगी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा शान्तिनगर 11 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका रजत विशेषांक 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा दंगी शरण गाउँपालिका समितिका अध्यक्ष लक्ष्मण देवकोटाले उपस्थित सम्पूर्ण अतिथिहरूलाई शब्दगुच्छद्वारा स्वागत गर्नुभएको थियो भने शान्तिनगरका सचिव टेक बहादुर पाण्डेले सहजीकरण गर्नुभएको थियो। हौस त दिउँसो 2-1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, खोराही दाङ,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू:
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-62-25-183।
9: नेपाली जुत्ता घर
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
14: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाम
14: सम्पर्क मोबाइल नम्बर 98577146

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141
5: बजाज आरी फ्री सर्भिस क्याम्प
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
5: सर्भिस चार्जमा 50% छुट
2: इन्जिन आयलमा 18% छुट
5: टायर किन्दा 10% छुट
2: पाठ पूर्जामा 10% छुट
5: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
2: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
5: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युइन हो कि होइन छुट्याउ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
5: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाई
2: सम्पर्क फोन नम्बर 0825 63 919 सम्पर्क मोबाइल नम्बर 98647222656 97055151 135 र 98128 45955

6.9 डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये बस्ती
1: नानी हो थाहा पायौ कि पाएनौ आज त रोदी घरमा दुर्गा घालको रमाइलो साथ जम्का भेट छ रे नि जानी होइन किन नलानु लौ आऊ है आऊ सालीजो भाकामा यसो रमाइलो गरौं

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: हामी जन्मदार नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
1: VFX सिनेमाज कोराही 10 नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो, फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस। हेलो हेलो हेलो।
1: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि, होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: गजिनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 13 जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ। जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्यान गएको हो। जंगली च्याउ खाएर बान्ता भएपछि उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानकारी दिनुभयो। उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यु भएको उहाँले बताउनुभयो। हावाहुरीले बागलुङ, गुल्मी र प्युठानमा ठूलो क्षति पुर्याएको छ। आजको प्रतिनिधि सभा बैठकमा सो क्षेत्रको सांसदहरूले पीड़ितहरूलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बागलुङ जिल्लाको बडीगाँड गाउँपालिका क्षेत्रमा हावाहुरी र असिना पानी सहितको 2 दर्जन भन्दा बढ़ी घरमा क्षति पुगेको छ। फलफूल तथा मकै लगायतका कृषि बाली समेत नष्ट भएको छ। विद्यालयको छाना उडेकाले पढ़ाई प्रभावित भएको छ भने बिजुलीका पोल ढलेर विद्युत अवरूद्ध भएको छ। यसैबीच बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले पुर्याएको क्षतिबारे आजको प्रतिनिधि सभा बैठकमा पनि विषय उठेको छ। बैठकको शुरूमै विशेष समय लिएर बोल्दै रासपा सांसदहरू सोम शर्मा, सुशान्त वैदिक र गोविन्द पन्थी तथा नेकपा सांसद बलावती शर्माले हावाहुरीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति तथा बसोबास व्यवस्थापन मिलाउन सरकारसँग आग्रह गर्नुभयो। गुल्मीका सांसद पन्थीले गुल्मीका मालिका, नेता, घमीर लगायतका क्षेत्रमा करिब 150 घरको छाना उडेको, खाद्यान्न नष्ट भएको र बाली नालीमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित नगरपालिकाका लागि राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित विपद प्रति कार्यको योजना सार्वजनिक गरेको छ। कार्यकारी समितिको 34 बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक गरेको हो। वैशाख 31 पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिले प्रति कार्ययोजना स्वीकृत गरेको थियो। मनसून पूर्व तयारी तथा प्रति राष्ट्रिय कार्ययोजना 2083 अनुसार यस वर्षको मनसून जन्य विपदको सम्भावित जोखिम पूर्वानुमान गरेर प्रति लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्य जिम्मेवारी निर्धारण गरिएको छ। प्रति कार्यका लागि प्रभावकारी बनाउन विगतको तथ्याङ्क विश्लेषण गरेर सम्भावित जोखिमको आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक विपद प्रति कार्यमा 26,000 सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ। सेना, प्रहरी र सशस्त्रका 26,000 सुरक्षाकर्मीलाई मनसुनजन्य विपद तैनात गर्ने गरी कार्य योजना स्वीकृत भएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो। विगतका विपदका घटना र प्रभावका तथ्याङ्कहरूको विश्लेषण गरी मनसुनजन्य विपदको सम्भावित जोखिम पूर्वानुमान गरेर प्रति कार्यलाई प्रभावकारी बनाउन कार्ययोजना लागू गरिएको हो। क्षति न्यूनीकरण गर्न प्राधिकरणले विगत का घटना र यसपटक कहाँ मनसुनको प्रभाव रहन्छ भन्ने बारे आकलन गरेको छ। यस वर्ष मनसुन जन्य विपदबाट 51,000 घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको छ। उपसचिव केसीका अनुसार सम्भावित स्थानमा 14,000 स्वयंसेवक परिचालन गरिँदैछ। विपद व्यवस्थापन कोषमा 7,56,00,000 रकम मौजात रहेको छ। जिल्ला, प्रदेश र केन्द्रको कोषमा रहेको सो रकम प्राधिकरणको समन्वयमा विपद प्रतिकार उद्धार तथा राहतमा खर्च गरिनेछ। र पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। उच्च गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले बताउनुभयो। डाक्टर दर्नालका अनुसार बाँकेमा अत्याधिक गर्मी हुने भएकाले मानिसमा हिट स्ट्रोकको जोखिम उच्च रहेको छ। पछिल्ला केही नेता भेरी अस्पतालमा गर्मीजन्य रोगका बिरामी बढ़दै गएको जनाउँदै डाक्टर दर्नालले टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको

0: निरन्तर बढ़िरहेको बताउनुभयो। सर्को गर्मीका कारण शरीरमा घमौरा आउने, डिहाइड्रेशन हुने, फूड पोइजनिङ हुने तथा आँखामा एलर्जी र संक्रमण देखिने जोखिम उच्च रहने भएकाले चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्। उनीहरूले दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: त्यत्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040%
6: शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 mA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय चौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
8: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
7: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
8: यातायातको सुविधा भएको,
7: स्वच्छ खाने पानीको व्यवस्था भएको
8: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
7: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-4-78-41-639। श्री माध्यमिक विद्यालय चौडियार दाङ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी सोक

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।

र मिशन प्रमुखहरूसँग कूटनैतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गर्नुभएको थियो। श्रम संस्कृति पार्टीले आफ्ना कार्यक्रमको ब्यानर तथा प्रचार प्रसारमा सामग्रीमा हर्क अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल सिन्हाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। पत्रमा श्रम संस्कृति पार्टी एक नम्बर प्रदेश मातहतमा रहेका जिल्ला महानगरपालिका उपमहानगरपालिका पालिका वडा टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीहरूमा अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपजन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेड़ा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरे। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्घाची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्न विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरले उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशुपन्छी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारका रूपमा उत्रने निकाय भएकाले पालिका तहमै काम गर्न जरूरी रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाडी यो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मरमत संचालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्ने। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएए का जोनाथन निकोलसनका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपाले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपाले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल, नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी, वर्षा हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़, काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह, यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी, बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो।
4: कस्तो राम्रो जुत्ता लगाएको
6: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825635775।
6: सम्पर्क नम्बर 98478263।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
13: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
14: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
13: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
14: डेंगू, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
13: अन्य विशेषज्ञ सेवाहरू,
14: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
16: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825562018।
17: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: मम्मी दाँत दुख्यो।
19: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
20: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
21: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
19: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
21: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
22: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
23: सम्पर्क बीआर डेन्टल, न्यू रोड, साझेदारी टोल, एमआर
0: शाह शोरूम नजिक।
2: संपर्क फोन नंबर 0825902222।
10: जो रोड सुटी पुकार खोइनी जस्ता सुटी जन्य पदार्थ सेवन नगरौ क्यान्सर बाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टल को सहकार में जारी सन्देश।
23: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
24: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
23: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
25: महिनावारी में समस्या महिनावारी रोकिनु
23: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
25: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
23: पाठेघरमा मासु पलाउने
25: निसन्तान महिलाको चेक जाँच
23: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
26: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478829913 र 98095121871।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
27: एक हप्ता देखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
26: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
28: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
28: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
28: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
28: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.aspatiicare.com।
30: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
30: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
30: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
30: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
30: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
30: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
30: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
30: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
30: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।

0: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: साइकल चढेर
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
8: दीपक सम्पर्क मोबाइल 98477 27977
9: र 98578 30689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराहीदाङ।
13: फोन 562-5121।
10: सम्पर्क मोबाइल
12: 98578-32819
14: र 98578-32223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-5563-479।
17: मोबाइल नम्बर 98-4-94-67-487।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
9: मध्य पश्चिम ट्राङ्क्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे मध्यपश्चिम हाईलाइट्स देवा भूषाल को नमस्कार। झिमरुबुक जलविद्युत आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। आइतबार रातिदेखि विद्युत आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था मोबाइल सेवा खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ। बुटवल पावर कम्पनी लिमिटेडले 15 MVA क्षमताको पावर ट्रान्सफर्मर समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शान्तिराम परसाईका अनुसार मरमतमा समय लाग्ने देखिएपछि अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइन मार्फत वैकल्पिक विद्युत आपूर्तिको प्रयास भइरहेको छ। साँझसम्म केही क्षेत्रमा पुनः सञ्चालन हुन सक्ने प्रशासनको अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले सहित विभिन्न राजनीतिक दलले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेका छन्। मंगलबार

संसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ। प्रधानमन्त्री उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलले गरेका छन्। प्रतिपक्षीको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ। प्रतिपक्षी दलले लगातार बैठकमा विरोध गरेपछि सभामुख डोलप्रसाद आर्यले बैठक 15 मिनटका लागि स्थगित भएको जानकारी गराउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवन स्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन भन्दै नेपालको नीति निर्देश स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्लीमा रहेको ईयू राजदूत तथा काठमाडौँमा रहेको अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नु भएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उहाँहरूले उल्लेख गर्नुभयो। र हावाहुरीले बागलुङ गुल्मी र प्युठानमा ठूलो क्षति पुर्याएको छ। आजको प्रतिनिधि सभा बैठकमा सो क्षेत्रमा सांसदहरूले पीड़ितहरूलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बागलुङ जिल्लाको बडीघाट गाउँपालिका क्षेत्रमा हावाहुरी र असिना पानी सहितको दुई दर्जन भन्दा बढ़ी घरमा क्षति पुगेको छ। फलफूल तथा मकै लगायतका कृषि बाली समेत नष्ट भएको छ। विद्यालयको छाना उडेकाले पढ़ाई प्रभावित भएको छ भने बिजुलीका पोल ढलेर विद्युत सेवा अवरूद्ध भएको छ। यसैबीच बागलुङ गुल्मी र प्युठानमा हावाहुरीले पुर्याएको क्षतिबारे आजको प्रतिनिधि सभा बैठकमा पनि विषय उठेको छ। बैठकको शुरूमै विशेष समय लिएर बोल्दै राजसपा सांसदहरू सोम शर्मा, सुशान्त वैदिक र गोविन्द पन्थी तथा नेकपा सांसद बलावती शर्माले हावाहुरीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति तथा बसोबास व्यवस्थापन मिलाउन सरकारसँग आग्रह गर्नुभयो। गुल्मीका सांसद पन्थीले गुल्मीका मालिका नेटा घमेर लगायतका क्षेत्रमा करिब 150 घरको छाना उडेको, खाद्यान्न नष्ट भएको र बाली नालीमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। हवस्त, अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति

0: रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरे दांत बंग आयो। साथीहरु सधैं जिस्काइ रहन्छन्। स्कूल में जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरे पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपीजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बीआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841017099, 9841017099।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: नमस्ते दाई भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
6: नमस्ते नमस्ते
7: कता हिँड्नु नि बाबु बजारतिर नि
8: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेछ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
9: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
8: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाल
12: दीपक सम्पर्क मोबाइल 98-4-77-27-977
13: र 98-5-78-30-6-89
10: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
14: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
15: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5-90-410 मोबाइल नम्बर 98-4-78-28-903 र 98-095-12-871
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: नेपाली जुत्ता घर
19: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
18: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
19: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ
19: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546
20: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
21: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
20: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
21: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
20: तालिममा दिइने विषयहरू
21: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
20: स्पेशल सेफ तालिम,
21: जापानिज सुशी तालिम,
20: वेटर र वेट्रेस,
21: टुरिस्ट गाइड।
20: हाम्रा विशेषताहरू
21: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
20: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
21: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
20: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
21: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
20: सम्पर्क मोबाइल 9841017090, 9841017090।
21: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्याट क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी
2: बजाज आरी थ्री सर्भिस क्याम्प
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
2: सर्भिस चार्जमा 50% छुट
3: इन्जिन आयलमा 18% छुट
2: टायर किन्दा 10% छुट
3: पाँच पूर्जामा 10% छुट
2: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
3: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
2: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउ
4: थप जानकारी को लागि नजिकैको बजाज अटो विक्रेता को सम्पर्क गर्नुहोस्
2: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ
3: सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-51-135 र 98-128-45-955
5: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
6: अनुभवी शिक्षकबाट पठन पाठन हुने
5: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
6: यातायातको सुविधा भएको
5: स्वच्छ खाने पानीको व्यवस्था भएको
6: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
5: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98-449-73-033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98-478-41-639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: डाक्टर आउने बारे सूचना।
14: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
2: डाक्टरद्वारा दिइने सेवाहरू
14: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
2: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
20: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
21: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
22: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
23: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
24: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
25: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
24: हाम्रा विशेषताहरू
25: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
24: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
25: शान्त तथा पारिवारिक वातावरण भएको
24: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
25: तिहार सुसारको राम्रो व्यवस्था भएको
24: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
25: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
27: खुसीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
28: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
30: होइन भाइला लखर लखर कहाँ हिँडिस्
31: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
30: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
31: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
31: ल ल काका गइहाले म
32: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
31: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
32: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-4-98-87-741
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
30: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
2: होइन ए दाई कता हो हतार हतार गर्दै
4: महोत्सव जान थालेको नि
2: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि
4: दाङमा मह महोत्सव हुँदैछ नि
2: ए नाच्ने गाउने महोत्सव त थाहा थियो फेरि यो मह महोत्सव कस्तो महोत्सव हो
4: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ
2: ए अरू के हुन्छ नि त्यहाँ
4: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने महको सेवन कसरी गर्ने यसका फाइदा के छन् मौरी जन्ने सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि
2: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ
4: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं
2: आयोजक नेपाल मौरी पालक महासंघ दाङ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radio.mp.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सभामा प्रस्तुत नीति कार्यक्रममाथिको छलफल शुरू। थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि प्रदेश सभामा पेश।
1: लैंगिक संवेदनशीलता योजना र बजेट सम्बन्धी दाङमा अन्तर्क्रिया। लैंगिक संवेदनशीलता अनुसार योजना र बजेट निर्माण गर्ने जनप्रतिनिधिहरूको प्रतिबद्धता।
0: इलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा अतिक्रमित गरी बनाइएका भौतिक संरचनाहरू 15 दिनमा हटाउन निर्देशन। संजीवनी टिचिङ हस्पिटल

0: लुम्बिनी प्रदेशसभा नियमावली 2079 को नियम 39 को उपनियम एक बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै प्रदेशसभा सदस्यहरूले दलीय प्रतिनिधित्वका आधारमा प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नु शुरू गरेका हुन्। छलफलमा प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रममा विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका छन्। यसैबीच आजको बैठकमा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविल गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावा, बर घर तथा भलमा मनसा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रबन्धन र पुस्तान्तरणका लागि कानूनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा थारू समुदायको जनसंख्या 18,07,124 अर्थात कुल जनसंख्याको 6.2% रहेको छ भने लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या 7,32,069 अर्थात 14.3% रहेको तथ्याङ्क रहेको छ।
1: इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो नाममा रहेको सरकारी जग्गामा गरिएका अनाधिकृत संरचनाहरू 15 दिनभित्र हटाउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका घर टहरा लगायतका भौतिक संरचनाहरू सम्बन्धित व्यक्तिहरू आफैले हटाई जग्गा खाली गर्न 15 दिनको समय दिएको छ। कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडान नम्बर 5 रहेको तुलसीपुर नक्सा नम्बर 5 घ कित्तान नम्बर 2683 कुल 0.1862.46 वर्ग मिटर क्षेत्रफल भएको जग्गा अनाधिकृत रूपमा कब्जा गरिएको छ। उक्त जग्गामा केही व्यक्तिहरूले नियम विपरीत घरटहरा निर्माण गरी भोगचलन गर्दै आएका छन्। प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको 15 दिनको समय सीमा भित्र संरचनाहरू नहटाए कार्यालय आफैले ती संरचनाहरू हटाउने स्पष्ट पारिएको छ। प्रहरीले कानून बमोजिम जग्गा खाली गराउने अभियानमा सहयोग गर्न समेत सबै सरकारवालाहरूलाई आग्रह गरेको छ।
0: आर्थिक वर्ष 2083-84 का लागि बजेट विनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जेसी संवेदनशीलता सम्बन्धी दाङका स्थानीय तहहरूसँग छलफल गरिएको छ। जिल्लाको 6 स्थानीय तहहरूमा स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तर्क्रिया गरिएको हो। जिल्लाको ग्रामीण भेगमा 6 गाउँपालिकाहरूमा अन्तर्क्रिया कार्यक्रम गरिएको हो। फेयरमेड फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा संचालित प्रेरणा परियोजना अन्तर्गत जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलासुली गाउँपालिका, राजपुर गाउँपालिका र गडवा गाउँपालिकामा छलफल गरिएको थियो। कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा लगायत सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेयरमेड फाउण्डेशन नेपालका समावेशीकरण तथा स्वास्थ्य प्रवर्तन विशेषज्ञ तुलसीराम खनालले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी प्रस्तुति गर्नुभएको थियो। उहाँले समावेशीकरणका आयामहरू, समावेशीकरण गर्नुपर्ने समूहहरू, सेवाग्राहीहरूले स्वास्थ्य सेवाको उपभोग गर्दा झेल्नुपर्ने बाध्यताहरू, लैंगिक दृष्टिले हुने ढिलाई, सामाजिक समावेशीकरण लगायतका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पालिका स्तरीय अन्तर्राष्ट्रिय कार्यक्रमको समापन शान्तिनगर गाउँपालिकामा गरिएको छ। गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेरणा परियोजनाले व्यवस्था गरिएका रोगहरूको निवारणका लागि काम गरिरहेको बताउँदै देशी संवेदनशीलताका विषयमा पालिका गम्भीर भयो।

0: भएको बताउनुभयो। नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानीको अध्यक्षतामा भएको कार्यक्रम परियोजनाका फोकल पर्सन संगीता राईले जानकारी गराउनु भएको थियो।
1: दाङमा भर्खरै सरूवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले सुशासन कायम गर्ने र नागरिकका सवालमा काम गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। दाङ आएको पहिलो दिन जिल्लाका संचारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका विभिन्न सवालमा सबै पक्षसँगको सहकार्यबाट अगाडि बढ़ने बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिलका पूर्व सदस्य शरद अधिकारी लगायतले जिल्लाको पत्रकारिता, पत्रकार र जिल्ला प्रशासन कार्यालयको बीचको समन्वय लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई जानकारी गराउनु भएको थियो। कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार, सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, प्रशासकीय अधिकृत विजय गौतम लगायतको उपस्थिति रहेको थियो।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म 39% बजेट खर्च गरेको छ। आर्थिक वर्ष 2082/83 को तेस्रो त्रैमासिक सम्मको आय व्यय तथा बजेट प्रगति विवरण हेर्दा कुल 2,11,36,21,261 रूपियाँ बजेट विनियोजन भएकोमा तेस्रो त्रैमासिक सम्म 83,31,10,405 रूपियाँ 24 पैसा मात्रै खर्च भएको छ। यो कुल बजेटको 49.51% हो। विवरण अनुसार चालुतर्फ 1,33,41,37,103 रूपियाँ 26 पैसा विनियोजन गरिएकोमा 1,37,12,670 रूपियाँ 15 पैसा निकास भएको थियो। त्यसमध्ये 68,54,96,687 रूपियाँ 24 पैसा खर्च भएको देखिएको छ। चालू खर्चको 51.50% रहेको छ। यस्तै पुँजीगत तर्फ 70,94,84,158 रूपियाँ विनियोजन गरिएकोमा 30,19,11,536 रूपियाँ 21 पैसा निकास भए पनि खर्च गर्ने 14,76,13,718 रूपियाँ मात्रै भएको छ। पुँजीगत तर्फ खर्च 19% सीमित हुँदा विकास निर्माणमा कामले गति लिन नसकेको प्रश्न देखिएको छ। क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकास क्षेत्रमा 15.21% हो, सामाजिक विकास क्षेत्रमा 52.77%, पूर्वाधार विकास क्षेत्रमा 20.11%, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 37.30% र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च 49.51% भएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङ लगायत पश्चिम तराईका क्षेत्रमा केही दिन यता बढ़ेको अत्यधिक गर्मी र चलेको तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ। तातो हावाका कारण सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् भने गर्मीले ज्याला मजदूरी गरेर खाने वर्गलाई अझ धेरै समस्या परेको छ। एक रिपोर्ट।
2: पछिल्लो केही दिन यता बढ़ेको अत्यधिक गर्मी र चलेको तातो हावाका कारण दाङको जनजीवन प्रभावित बन्दै गएको छ। बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म चल्ने तातो हावाका कारण सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् भने ज्याला मजदूरी गरेर खाने वर्गलाई अझ धेरै समस्या परेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङका अनुसार पछिल्लो केही दिन यता दाङको अधिकतम तापक्रम 40 डिग्री माथि पुगेको छ।
3: गर्मी अहिले लास्टै गरिरहेछ, अनि गर्मीले गर्दा व्यापार पनि छैन। त्यही माथि मेरो घरमा बुढो बिमारी हुनुहुन्छ, ड्युटी किडनी फेल छन्, अनि काम गरेर खाने कोही छैन, मै हो। मै आऊ भने मै व्यापार आउँदा यस्तो गर्मी छ, गर्मीले गर्दा धेरै चलबल पनि त्यति छैन, गाह्रो छ सर व्यापार गरी खाना, छोराछोरी घर परिवार पाल्न, अनि बुढो बिमारी हुन्छ, हप्तामा 3 चोटि हस्पिटल जानुपर्छ, ड्युटी किडनी फेल छन्, के गर्ने, यस्तै छाताबाट भए पनि आफ्नो गुजारा चलाइरहेको छ सर।
4: गर्मीले गर्दा 2-3 बजे खोलिन्छ, खै अब त सदा उयो र बाबु, अब कहिले 1 गता चाहिँ कट्दैन, 2 दिन हुन्छ, कहिले 1-2 गता चाहिँ कट्छ।
5: काम नगरौँ भने साँझलाई खाना पुग्दैन, काम गरौँ भने गर्मी बस्ने छ। अब खानाको लागि साँझको छाक तार्नको लागि पनि बाध्य छ घाममा बस्न हामीलाई।
6: दिउँसो तातो हावा चलेर हिँड्नै नसक्ने अवस्था छ, त्यसै गरी बाली नालीहरू अब यही गर्मीकै कारणले नष्ट हुने अवस्थामा छन्। अब यही गर्दा गर्दा सबै जीव जन्तुहरूलाई चारैतिर यो गर्मी कारण पछिल्लो दुई तिन समयमा दिनको समयमा जुन गर्मी बढेको छ त्यसले चाहिँ साँच्चै जीवनलाई कष्टकर बनाइरहेछ।
2: कार्यालयका अनुसार अझै यही अवस्था केही दिन रहने जनाइएको छ। चिकित्सकहरूले बिरामी पर्न सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिएका छन्।
0: अब बाँकी प्रसंग, संजीवनी टिचिङ हस्पिटल घोराई दाङ र सशस्त्र प्रहरी बल नेपाल बीच उपचार सेवामा छूट प्रदान गर्ने उद्देश्यले समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। यस समझदारी सँगै सशस्त्र प्रहरी बलमा कार्यरत अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब अस्पतालमा उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 हेडक्वार्टर ज्वालामाई दाङ र संजीवनी टिचिङ हस्पिटल घोराईबीच अस्पतालमा प्रमुख कार्यकारी अधिकृत दीपक रोका र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक एसपी यदु कुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले सशस्त्र प्रहरी बलसँग आबद्ध कर्मचारी, अवकाश प्राप्त सुरक्षाकर्मी तथा उनीहरूका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा 10-50% छूट दिने सहमति गरेको जनाएको छ। अस्पतालका अनुसार उक्त सहुलियत सुविधा प्राप्त गर्न बिरामीले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात, सशस्त्र प्रहरी बलमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिसँगको नाता प्रमाणित गर्ने कागजात वा सम्बन्धित कार्यालयबाट जारी औपचारिक पत्र पेश गर्नुपर्नेछ। यस समझदारीले सशस्त्र प्रहरी बलसँग आबद्ध कर्मचारी तथा उनीहरूका परिवारलाई सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ।
1: नेपाल निवृत्त शिक्षक समाज शान्ति नगर र दंगी शरणको चौथो परिषद शान्ति नगर 7 खैरेनी स्थित साना किसान सहकारी संस्थाको सभाकक्षमा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज शान्ति नगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध सबै आजीवन सदस्यहरूले यो संस्था आफ्नै सम्झेर नेतृत्ववर्गलाई सहयोग गर्नुपर्ने र जीवन सक्रिय बनाउन यो संस्थालाई सक्रिय बनाउनु पर्ने साथै निवृत्त शिक्षकहरूमा निहित क्षमता प्रवाहका निम्ति स्थानीय सरकारसँग सहकार्य गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संयुक्त चौथो परिषदमा शान्ति नगरका सचिव टेक बहादुर पाण्डेले शान्ति नगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। यसै गरी दंगी शरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगी शरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चरण कमल केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा व्यापक छलफल गरी केही मुद्दा थप गरेर पारित गरिएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, जिल्ला सदस्य मोहनलाल ओली, विनोद राणा, आजीवन सदस्य ज्येष्ठ सदस्य लीला बहादुर डाँगी, साना किसान सहकारी संस्था खैरानीका अध्यक्ष हेमन्त कुमार योगी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा शान्ति नगरका 11 नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका, रजत विशेषाङ्क र 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा दंगी शरण गाउँपालिका समितिका अध्यक्ष लक्ष्मण देवकोटाले सम्पूर्ण उपस्थितहरूलाई शब्द गुच्छाद्वारा स्वागत गर्नुभएको थियो भने शान्ति नगरका सचिव टेक बहादुर पाण्डेले सहजीकरण गर्नुभएको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्व सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यक अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। उसका साथै उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागि परेको बताउनु भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्दले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा धेरै पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़ भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिनुभयो। भेटमा काठमाण्डु र नयाँ दिल्लीमा रहेका युका राजदूत तथा काठमाण्डुमा रहेका अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नु भएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गते भित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़ कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको छ। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनु भएको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजु बढ़ने समस्या रहेको छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका महासचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकी सेनाले दक्षिण इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमण बारे प्रतिक्रिया दिएको छैन। अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्लाम बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र इरान बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपालकी पारा तेक्वन्दो स्टार पलेसा गोवर्धनले 11 एसियाली पारा तेक्वन्दोमा कास्य पदक जित्नु भएको छ। मंगोलियाको उलान बातरमा जारी प्रतियोगितामा सोमबार पलेसाले इरानकी राहिमी जारामाथि 11-0 ले हराउँदै कास्य पदक जित्नु भएको हो। पलेसाले यसअघि सन् 2024 को पेरिस पारा ओलम्पिकमा पनि कास्य पदक जित्नु भएको थियो। यस्तै उहाँले सन् 2022 चीनमा भएको 19 एसियाडमा पनि कास्य पदक जित्नु भएको थियो। प्रतियोगितामा नेपालका अमीर भ्लोन र रेणु तामाङ इरानकै खेलाड़ीसँग पराजित हुनुभयो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 46% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: लुम्बिनी प्रदेशसभामा प्रस्तुत नीति कार्यक्रममाथिको छलफल शुरू। थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि प्रदेशसभामा पेश।
0: लैंगिक संवेदनशीलता योजना र बजेट सम्बन्धी दाङमा अन्तर्क्रिया। लैंगिक संवेदनशीलता अनुसार योजना र बजेट निर्माण गर्ने जनप्रतिनिधिहरूको प्रतिबद्धता।
1: इलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू 15 दिनमा हटाउन निर्देशन। संजीवनी टिचिङ हस्पिटल घोराई र सशस्त्र प्रहरी बल बीच उपचार सेवामा छूट प्रदान गर्न सहमतदारी।
0: र दाङ लगायत पश्चिम नेपालका तराई क्षेत्रमा केही दिन यता बढ़ेको अत्याधिक गर्मी। गर्मीका कारण ज्याला मजदूरी गरेर खाने वर्गलाई अझ धेरै समस्या।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: हामी जन्मदात्री सिकारी हुँ, सिकारी पुरै डायलेक्ट मलाई चाहियो।
5: भिएफएक्स सिनेमाज कोराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाकवाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
5: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्गो आयो, साथीले सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
10: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
12: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
13: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
13: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
1: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
2: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
1: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
3: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
12: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
12: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: डाक्टर आउने बारे सूचना:
17: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको

0: सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-028।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686-61-694।
4: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
5: बिमा गराउन जाँदैछु।
4: बिमा किन गर्नु पर्यो सर? बिमा
5: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
4: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
5: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
4: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
6: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
4: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
5: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
4: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
1: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175-91-501 वा 0175-91-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: बजाज आरी थ्री सर्भिस क्याम्प।
8: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
7: सर्भिस चार्जमा 50% छुट,
8: इन्जिन आयलमा 18% छुट,
7: टायर किन्दा 10% छुट,
8: पाठ पूर्जामा 10% छुट।
7: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
8: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
7: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
7: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ।
10: सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 9867-22-656। 97055-51-135 र 9128-45-955।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858785060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 9857771546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जोजाङ्गर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 9841017099
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: बजाज आरी फ्री सर्भिस क्याम्प।
13: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
12: सर्भिस चार्जमा 50% छुट,
13: इन्जिन आयलमा 18% छुट,
12: टायर किन्दा 10% छुट,
13: पाठ पूर्जामा 10% छुट।
12: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
13: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
12: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
14: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
15: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
16: सम्पर्क फोन नम्बर 08-5563-919, सम्पर्क मोबाइल नम्बर 9864-22656, 97055-51135 र 98-28-45-955।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: नमस्कार, साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाका विपक्षी दलहरूद्वारा सदनमा सभामुखको भूमिकाप्रति प्रश्न, मर्यादा पालकको व्यवहारका कारण सदनभित्र तनाव, प्रतिपक्षीको विरोधले कानून निर्माणले गति लिन नसकेको सत्तापक्षको सांसदहरूको आरोप।
2: क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
1: वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी, 15 बुधे सहमतिपछि मधे सरकारको राजनैतिक गाँठो फुक्यो, आजै तीन दलका नयाँ मन्त्रीहरूको शपथको तयारी।
3: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै राख्छन्।
1: नेपालगंजमा फोहोर मैलाको संकट बढ़दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी, नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी, कोशीदेखि काठमाण्डौसम्म उच्च सतर्कता अपनाई कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई।
3: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्रसंघको सक्रियता तीव्र।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ।
5: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्ड उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएनसँग बताउनुभयो।
6: तीन चार दिन लगातार त्यस्तो भइरहेको छ होइन, गत गरेको एक हप्ता हुन थाल्यो, त्यो चाहिँ देखि थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले त्यसलाई रोक्नको लागि सूचना कार्यालयलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलियोस् भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
5: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
7: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पञ्चेर पञ्चेर पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन, जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पशुपालन शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समयबाट नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देखेन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
5: बढ़दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
3: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो, नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
5: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ़दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
8: सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सम्माननीय सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं, हामीले बारम्बार यो कुरा दोहोर्याइरहेछौं। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
5: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
9: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38(1) को सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56(1) को कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाफ हामीले खोज्नु जायज हो कि नाजायज हो? यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भलै अहिले सत्तारूढ़ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं, तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
5: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
10: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले सांसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई तीनजना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन सभामुख महोदय।
5: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
11: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 हामीले 72 बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैं सकारात्मकमा चाहिँ हुँदैन। जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 भएछ 48 बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो, संसद कानून बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 बन्न नसकिरहेको यो कानून बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
5: यसैबीच सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोल प्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच युका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा युसँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर. नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ. दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो.
1: सुशीला श्रेष्ठ. प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
12: नकुहिने चीजहरूलाई त्यसरी गर्नु भएको छ. कुहिने चीजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ.
1: बाँकेको राप्ती सोनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
13: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
15: अनुहार हड्डी भाँचिएको जोड्ने,
16: दाँतको एक्सरे सेवा,
15: सामान्य तथा जटिल दाँत निकाल्ने,
16: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
15: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
16: मेसिनबाट जरेदेखि दाँत भरिने,
15: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
16: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
15: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
16: साथै
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
16: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
17: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 0825267777.

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्रसंघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 जना भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
5: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
6: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी सुन्यौं।
7: अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
5: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 बढ़ी सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
6: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 70-75 वटा सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 दिनमा अभियानहरू गरेर सफाई राख्नेछौँ र हामी रोगबाट मुक्त हुनेछौँ।
5: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
6: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचा जस्तै लाग्छ नि। अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाहना छ।
5: अभियान अन्तर्गत विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने, डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। मोहनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
6: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिनमै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
5: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
8: सायद प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरैसी काममा बॉडी केन्द्रित हामी नै हुन्छौं।
5: राप्ती सुनारी गाउँपालिकामा पछिल्लो 4 वर्षमा 66 जना क्यान्सर, मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिश गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
9: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पुरा फतेपुर डरले थरथर काम थियो। आज घर पिछे टोल पिछे क्यान्सरको बिरामी बढ़िरहेको छ। त्यहाँ हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो होइन? तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानुलाई छ, फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
5: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने,
10: आईटीको सेक्टरमा मौसम मात्रै होइन उसै पर सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
4: सम्वाद श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: खै जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन?
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
16: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो, खडिरपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढ़ी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने, के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढ़ी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने, माटो परीक्षणको कुरा पनि आइसक्यो, सिंचाई कति चाहिन्छ, कति आमदानी होला, के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढ़िरहेका पाउनुहुन्छ।
10: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो। उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ, कति बिक्री हुन्छ, अहिले अकबर खोर्सानी कुरा छ त अकबर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेको छ। पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो
17: अनुभवको आधारमा
10: त्यो त्यति बेला आवश्यकता पनि त्यही
17: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति थियो।
10: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन। जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको कुनै सम्भावना छैन। अनि कहिले काहीँ टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ होइन। यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
17: प्रविधिको कारणले।
10: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्न पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरे नि त अन्न त, तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ। अहिले तपाईँको अमृषो भन्ने हजुरलाई थाहा छैन, अमृषोको त्यो असारमा अमृषोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृषो छ भने त्यो अमृषाको बेर नबेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले दुई चार पैसा कमाउनै सक्नुहुन्छ।
17: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिरुवाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो।
10: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ, पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ। पहिला अमृषा तपाईँको अमृषाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्न बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्दैन थियो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृषो खोजी खोजी आउनुहुन्छ, अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त। अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन, घरै घरै आउनुहुन्छ, बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा।
17: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
10: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं, सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्।
4: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव पन्ध्र बुधी सहमतिसँगै टुंगिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दिताललाई धन्यवाद। भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाब एक साताभित्रै संसदमा आउने दावी।
0: मध्यस्थमा सरकार चलाउन तीन दल बीच 15 बुधे सहमति। गठबन्धन चुनाव सम्बन्ध जाने दावी।
1: वीरगंज महानगरका मेयर सिंह विरूद्ध पक्राउ पुर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कार्यवाही सिफारिश।
0: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता। देश बीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास।
1: र आईपीएलको पहिलो क्वालिफायरमा गुजरात विरूद्ध बेंगलोर टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। पारित विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक

0: मन्त्रीको विषयलाई लिएर सभामुख र विपक्षी दलका सांसद बीच सवाल जवाब चलेको छ। विपक्षी दलका सांसदले प्रधानमन्त्री आउने मिति सुनिश्चित गर्न भन्दै विरोध जनाइरहे पनि सभामुखले ठोस जवाब दिन सक्नु भएन। बैठकको शुरूमै शून्य समयमा बोल्ने एमालेकी सांसद यशोदा कुमारी बरालले व्यङ्ग्य गर्दै प्रधानमन्त्रीलाई संसदमा हाजिर गराउन सभामुखसँग माग गर्नुभयो।
1: नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्बन्धित सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भनिदिनु भन्नुभएको छ। उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन माग गर्दछु।
0: पछि समय लिएर बोल्ने प्रतिपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्री संसदसँग किन तर्सिएको भनी प्रश्न गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रमुख सचेतक खुशबु ओलीले राष्ट्रपा सभापति रवि लामिछानेले भने जस्तो धूमधड़ाका साथ बोल्न आफ्ना माग नभएको भन्दै प्रधानमन्त्रीबाट सांसदले उठाएका प्रश्नको जवाब खोजेको बताउनुभयो।
2: अहिलेको विषयहरू हामीले उत्थान गर्ने, उहाँसँग प्रश्न उत्तर गर्ने भनेका प्रत्यक्ष रूपमा जनताको भान्सा, रोजगारी, सुरक्षा, सम्मान र राष्ट्रिय स्वाभिमानका विषयहरू हुन्। उहाँका व्यक्तिगत विषयका होइनन्। सत्तापक्षका सभापतिज्यूले भने जस्तो धुमधडाका हामीलाई चाहिँदैन। उहाँले सामान्य रूपमा आएर हामीले उठाएका प्रश्नहरूको उत्तर दिनुभयो भने त्यो नै पर्याप्त हुन्छ।
0: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्रीले कि संविधान मान्दैन नत्र भने जसरी पनि संसदमा उपस्थित भएर जवाब दिन माग गर्नुभयो।
3: यो सम्मानित सदनमा लोकतान्त्रिक अभ्यासद्वारा उठेका प्रश्नहरूमाथि अहिलेको वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूले कम्तीमा उठेका सवालमाथि जवाब दिनुभयो भने न आउने तपाईँको चाहिँ पुस्तामा पनि एउटा नयाँ नजिर भएर स्थापित भएर जान्छ। कि त भन्नु पर्यो संविधान मान्दिन, संसद मान्दिन, लोकतन्त्र मान्दिन भन्नु पर्यो।
0: जवाफमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदको माग जायज भएको भन्दै प्रधानमन्त्री संसदमा आउने तयारीमा रहेको दावी गर्नुभयो।

0: विपक्षीको विरोध र पेलेर जाने सभामुखको शैलीबीच प्रतिनिधि सभा बैठकमा आज केही रोचक दृश्य पनि देखिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पेश गरेको विधेयकमाथि छलफल चलिरहँदा कांग्रेस सांसद नरेन्द्र केरूङ पाखुरा सुर्केर अगाडि बढ़नु भएको थियो। वहाँलाई प्रमुख सचेतक वासना थापाले रोक्नु भएको थियो। केरूङ आक्रोशित हुनुको कारण भने छलफलमा सहभागी रासोपाका सांसद जगदीश खरेलको अभिव्यक्ति थियो। विपक्षीको विरोधका बीच सभामुखले सभामा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढ़ाउनु भएको थियो। यो विधेयकमाथि बोल्न रोस्टम पुग्नुभएका सांसद खरेलले विपक्षी दलका सांसदहरूको विरोधलाई तमासाको संज्ञा दिनुभएको थियो।
1: संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैं सकारात्मक मात्रै हुँदैन।
0: आजकै बैठकमा कांग्रेसकै सांसद गीत कुमारी सेन्दाङलाई मर्यादा पालकले सभामुखको रूलिंग बिना नै प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालेका छन्। बैठकको फोटो खिचेको निहुमा सभामुख अर्यालको अनुमति बिनै मर्यादा पालकले उहाँलाई बाहिर निकाल्नु भएको हो। सोही यसपछि यसबारे कांग्रेसका सचेतक निष्कल राईले सभामुखले कानखुसी गरी आफ्ना सांसदलाई बाहिर निकालेको भन्दै आपत्ति जनाउनुभयो। सभामुख अर्यालले भने आफूले मर्यादा पालकलाई जाँच गर्न लगाएको जवाब दिनुभएको थियो।
2: मधेसमा सरकार चलाउन कंग्रेस एमाले र नेकपाले 15 बुधे सहमति गरेका छन्। आज उनीहरूले 15 बुधे सहमतिमा हस्ताक्षर गरेका हुन्। आगामी चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिने गरी सहमति भएको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो।
3: मन्त्रालयको संहितामा नेकपाका साथीहरूले अहिले हामीलाई एउटा 4 वटा मन्त्रालय दिनुहोस्, हामी 1.5 महिनापछि बजेट बनिसकेपछि हामी 2 मन्त्रालय मात्रै दिन्छौँ।

0: हामीले मान्यौं गठबन्धन चुनाव सँगै गर्छ।
1: तीन दल बीच मन्त्रालय घटाउनेदेखि बजेट निर्माणसम्मको 15 बुँदे सहमति भएको हो। सहमति अनुसार मुख्यमन्त्री सहित 9 सदस्य मन्त्री परिषद कायम गरिने भएको छ। मन्त्रालय बाँडफाँडमा एमाले 3 वटा, कंग्रेसले 3 वटा र नेकपाले 2 वटा मन्त्रालय पाउने सहमति भएको छ। सहमतिको पहिलो बुदामा सरकार सञ्चालन, दलीय सहमति, समन्वय र समझदारीका आधारमा चुस्त तथा गतिशील र सुशासनको प्रत्यक्ष अनुभूति आम जनताले गर्ने गरी काम गर्ने भनिएको छ। त्यस्तै आगामी बजेट निर्माण गर्दा विकास योजनामा 1 करोड़ रूपियाँ भन्दा कम रकम विनियोजन नगरिनुका साथै विकास निर्माणका योजनाहरू खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गरिने र आर्थिक वर्ष शुरू भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने सहमति भएको हो। प्रदेश सरकारको काम कार्यवाही थप प्रभावकारी बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरू रहने गरी कार्यदल गठन गरिने भएको छ। त्यस्तै प्रदेशका कानूनको संशोधन, पुनरावलोकन तथा आवश्यक नयाँ कानून निर्माणलाई प्राथमिकतामा राख्ने सहमति भएको छ।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनाऊ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री बालिन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज युरोपेली मुलुकको उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। उहाँले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो। यस्तै आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको उहाँको सचिवालयले जनाएको छ। शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको र वृहत लगानी आकर्षित गर्न प्रक्रियालाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। टोलीले नेपाल सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जना सम्बन्धी प्राथमिकतासँग आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएको थियो। भेटमा संयुक्त अरब इमिरेट्स, युरोपेली संघ, फिनल्याण्ड, नर्वे, म्यानमार, अस्ट्रेलिया, रूस, थाइल्याण्ड, स्वीडेन, बेल्जियम, पोर्चुगल, साइप्रस, बुल्गेरिया, इस्टोनिया, नेदरल्याण्ड्स, स्पेन, इटाली, ग्रीस, डेनमार्क, रोमानिया, स्लोभेनिया, लक्जमबर्ग, अस्ट्रिया, स्लोभाकिया, ब्राजिल, मलेसिया, पोल्याण्ड र चेक गणतन्त्रका राजदूत तथा नियोग प्रमुखहरूको सहभागिता रहेको थियो।
2: सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण सहयोग खोज तलाश तथा उद्धारलाई थप सहज बनाउन मोफा मित्र एप सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमबीच मन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण सहयोग खोज तलाश तथा उद्धार कार्यलाई थप सहज प्रभावकारी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नयाँ मोबाइल एप सार्वजनिक गरिएको उहाँले बताउनुभयो।
8: खोज तलाश तथा उद्धार लगायतका कन्सुलर सम्बन्धी विषयलाई सहज बनाउने उद्देश्यले कन्सुलर सेवा विभागले कन्सुलर तथा कानूनी परामर्श सेवा अनलाइन प्रणाली legal.nepalconsular.gov.np स्थापना गरी सञ्चालनमा ल्याइरहेको नै छ। कन्सुलर तथा कानूनी परामर्श सेवा अनलाइन प्रणाली हाल सबै प्रदेश जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोगहरू र करिब 500 स्थानीय तहमा सेवा विस्तार भइसकेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 स्थानीय तहमा यो प्रणाली विस्तार गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।
2: कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको मोफा मित्र एपले कन्सुलर सेवा प्रभावलाई थपचुस्त पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिएको छ। यस एपको सञ्चालन सँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाईमा रहेका नेपाली नागरिकहरूले सीधै विभाग वा विदेश स्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सत्र निकायमा 4,348 जनाको आवेदन परेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4,348 जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा 885, नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578, पशुपति क्षेत्र विकास कोषमा 476, लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललितकला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151, नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठानमा 149 र नेपाल पञ्जाङ्ग निर्णायक विकास समितिमा 46 जनाको उम्मेद्वारी परेको छ। यसै गरी बौद्धनाथ क्षेत्र विकास समिति, तारागाउँ विकास समिति, पाटन संग्रहालय लगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ। सबै आवेदनको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ।
2: बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पेश गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको हो। सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधि मैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सरकारले आगामी आर्थिक वर्षमा नयाँ सड़कको ट्र्याक नखोल्ने रणनीति लिएको छ। यस्तै आजै गण्डकी प्रदेश सरकारले पनि बजेट तथा कार्यक्रम मार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ।
1: सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पतालका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्रानुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मातहतका सबै विभाग, प्रतिष्ठान, अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062-63 देखि 2082-83 को चैत मसान्तसम्म कार्यरत र अवकाश प्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गर्नेछ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र स्थिर विकासको अवसरलाई पहुँचयोग्य बनाई शिक्षा र तालिमलाई शिल्प, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 45 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएछु।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
7: आज साँझ नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषद विस्तार भएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त 5 मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेकपा एमालेका मोहम्मद समीरलाई भौतिक पूर्वाधार मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै नेकपा एमालेका लखनदास तम्मा खेलकुद तथा समाज कल्याण मन्त्रालय, शारदा देवी थापालाई श्रम तथा यातायात मन्त्रालय, मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कंग्रेसका नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।
8: सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 जनालाई कार्यवाहीको सिफारिश भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कार्यवाही सिफारिश गरेको हो। समितिले 1 जनालाई सचेत, 2 जनालाई ध्यानाकर्षण, 5 जनालाई चेतावनी सहित जिम्मेवारीबाट अलग, 1 जनालाई ग्रेड घटुआ गर्न सिफारिश गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने, ड्यूटीका समयमा अन्य काममा संलग्न नहुने वा नियमित निगरानी सुनिश्चित गर्न सुझाव दिएको छ। 2083 वैशाख 7 गते साँझ हिरासतमै रहेको अवस्थामा झुण्डिएको अवस्थामा भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले आश्रयको नेतृत्वमा समिति बनाएको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।
7: भिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोड़ौं रकम ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा WWICS अध्यागमन सेवा नेपाल प्रालीका संचालक भारत पंजाब मोहालीका अमित कुमार र भारत हरियाणा फरिदाबादका राहुल कुमार सहित मुस्कान घिमिरे, जनक बहादुर वाइवा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे छन्।
8: काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,888 जना विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। महानगरपालिकाका अनुसार यसरी आवेदन दिनेमा 16,549 जना छात्र, 10,333 छात्र र 6 जना अन्य विद्यार्थी रहेका छन्। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ।
7: नेपालगंजमा गर्मी बढ़ेपछि जिल्लामा रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा शुरू गरेका छन्। गंजका 12 विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखियोस् भनेर बिहानी कक्षा शुरू गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।
8: मुगुको सोरु गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार कक्षा कोठा नहुँदा विद्यार्थीहरू टहरामा पढ्न बाध्य भएका छन्। प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरू जस्ताको टहरामा पढेर बसेर पढ्न बाध्य भएका छन्। कक्षा कोठाको अभावले विद्यार्थीलाई जस्ताको टहरोभित्र बसालेर पढ़ाउनु परेको प्रधानाध्यापक रत्नराज चौलगाईले बताउनुभयो।
7: साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 9.24 अंकले ओह्रालो लागेको छ। यो 0.33% गिरावट हो। यससँगै नेप्से घटेर 2770.10 झरेको छ। आज 4,85,07,76,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ, जसमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 190 कम्पनीको मूल्य घटेको छ। 11 कम्पनीको मूल्य स्थिर रह्यो।
8: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र अमेरिका बीच खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता भएको छ। दुवै देशका विदेश मन्त्रीले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर गरेका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नुभएको हो। उहाँको अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रबन्धन र सम्बन्धित लगानी समावेश हुनेछ। सम्झौता महत्वपूर्ण खनिज आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ। सम्झौतासँगै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास गरिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। सम्झौतालाई वाशिङटन र नयाँ दिल्ली बीचको साझेदारी सुदृढ़ पार्ने प्रमाणका रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यान्वयनमा केही चुनौती भए तापनि धेरै अवसर भएको बताउनुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रूबियोले आफ्नो देशका लागि भारतको महत्वमा प्रकाश पार्दै सम्झौता एक ठोस उदाहरण भएको बताउनुभयो।
7: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा अहिले रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशाला क्रिकेट स्टेडियममा बेंगलोरले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा 8 ओभर 1 बलमा 1 विकेटको क्षतिमा 93 रन बनाएर खेलिरहेको छ। यस सिजनमा दुई टोली दुई पटक आम्ने सामने भएका छन्, जसमा दुवै टोलीले एक एक खेल जितेका छन्। गुजरातले अन्तिम खेल 4 विकेटले जितेको थियो भने बेंगलोरले अघिल्लो खेल 5 विकेटले जितेको थियो। बेंगलोर अंक तालिकाको शीर्ष र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका हुन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछ।
8: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाब एक साताभित्रै संसदमा आउने दावी।
8: मध्यमा सरकार चलाउन तीन दलबीच 15 बुधे सहमति, सहमति भएसँगै मन्त्री परिषद विस्तार।
7: वीरगंज महानगरका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कार्यवाही सिफारिश।
8: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास।
7: र आईपीएलको पहिलो क्वालिफायरमा गुजरात विरूद्ध बेंगलोर टस हारेर ब्याटिङ गर्दै।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदांग बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस् शिशु क्लिनिक फर्टिलिटी दिति चोक घोराहेदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
8: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
13: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
21: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
22: इन्डोस्कोपी सेवा
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
23: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
24: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
25: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
0: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: ब्लड प्रेसर हाई लो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
1: मुटुको गति एकनास नभएको,
0: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
1: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच निमिति एजेट 15 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5594-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
22: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
22: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
22: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
22: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: एक हप्ता देखि यो दात दुखेको दुखी छ फेरि छोरा छोरीको दात पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दात सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
1: बाङ्गा टिङ्गा दात मिलाउने
3: शल्यक्रिया गरेर दात निकाल्ने
1: खाली ठाउँमा दात भर्ने
3: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
1: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: अन्य सेवाहरू
2: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145 98478-30-153 र 98649-41-944
9: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाइले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखड़ाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले कलिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढ़ेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोर्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढ़ाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सृजना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयु तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
2: कंगोमा तैनात भएको पारि शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
7: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यतः कस्तो रहने गर्छ?
2: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिशन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
7: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
2: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन, त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तैनात भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ, तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ, तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्री बीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेहीले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे

राति 9 बजेको मध्यपश्चिम हाइराइजबाट शालिग्राम चौधरीको नमस्कार। लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। प्रदेश प्रमुखबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि आजको बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 को नियम 39 को उपनियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै प्रदेश सभा सदस्यहरूले दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न शुरू गरेका हुन्। छलफलमा प्रदेशवा सदस्यहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका हुन्। यसैबीच आजको बैठकमा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कबिला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मतावा, बर्घर तथा भलभन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्धन र पुस्तान्तरणका लागि कानूनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा थारू समुदायको जनसंख्या 18,07,120 अर्थात कुल जनसंख्याको 6.2% रहेको छ भने लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या 7,32,069 अर्थात 14.3% रहेको तथ्याङ्क छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो नाममा रहेको सरकारी जग्गामा गरिएका अनाधिकृत संरचनाहरू 15 दिनभित्र हटाउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका घर, टहरा लगायतका भौतिक संरचनाहरू सम्बन्धित व्यक्तिहरू आफैले हटाई जग्गा खाली गर्न 15 दिनको समय दिएको हो। कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 रहेको तुलसीपुर नक्सा नम्बर 5 घ किता नम्बर 2683 कुल 0.18,62.46 वर्ग मिटर क्षेत्रफल भएको जग्गा अनाधिकृत रूपमा कब्जा गरिएको छ। उक्त जग्गामा केही व्यक्तिहरूले नियम विपरीत घर टहरा निर्माण गरी भोगचलन गर्दै आएका छन्। प्रहरी नायब उपरीक्षक ओम बहादुर पराजुलीद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको 15 दिनको समय सीमाभित्र संरचनाहरू नहटाएमा कार्यालय आफैले ती भौतिक संरचनाहरू हटाउने स्पष्ट पारिएको छ। प्रहरीले कानून बमोजिम जग्गा खाली गराउने अभियानमा सहयोग गर्न समेत सबै सरकारवालाहरूलाई आग्रह गरेको छ। आर्थिक वर्ष 2083-84 लागि बजेट विनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जेएसटी संवेदनशीलता सम्बन्धी दाङका स्थानीय तहहरूसँग छलफल गरिएको छ। जिल्लाको 6 स्थानीय तहहरूमा स्वास्थ्य क्षेत्रमा जेएसटी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तर्क्रिया गरिएको हो। जिल्लाको ग्रामीण भेगका 6 गाउँपालिकाहरूमा अन्तर्क्रिया कार्यक्रम गरिएको हो। फेयरमेड फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा छलफल गरिएको थियो। कार्यक्रम

बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा जैसी संवेदनशील योजना र बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पालिका स्तरीय अन्तर्क्रिया कार्यक्रमको समापन शान्तिनगर गाउँपालिकामा गरिएको छ। गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेरणा परियोजनाले व्यवस्था गरिएका रोगहरूको निवारणका लागि काम गरिरहेको बताउँदै जैसी संवेदनशीलताको विषयमा पालिका गम्भीर भएको बताउनुभयो। नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना निपानीको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका फोकल पर्सन संगीता राईले गर्नुभएको थियो। र नेपाल निवृत्त शिक्षक समाज शान्तिनगर र दंगी शरणको चौथो परिषद शान्तिनगर सात खैरेनी स्थित साना किसान सहकारी संस्थाको सभाकक्षमा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज शान्तिनगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध सबै आजीवन सदस्यहरूले यो संस्था आफ्नै समझेर नेतृत्व वर्गलाई सहयोग गर्नुपर्ने र जीवन सक्रिय बनाउन यो संस्थालाई सक्रिय बनाउनुपर्ने साथै निवृत्त शिक्षकहरूमा निहित क्षमता प्रभावका निम्ति स्थानीय सरकारसँग सहकार्य गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संयुक्त चौथो परिषदमा शान्तिनगरका सचिव प्रत्येक बहादुर पाण्डेले शान्तिनगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीशीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरी दंगी शरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगी शरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चरण कमल किसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा व्यापक छलफल गरी केही मुद्दा थप गरेर पारित गरिएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, जिल्ला सदस्य मोहनलाल ओली, विनोद राणा, आजीवन ज्येष्ठ सदस्य लीला बहादुर डाँगी, साना किसान सहकारी संस्था खैरेनीका अध्यक्ष हेमन्त कुमार योगी लगायतका हुनुहुन्थ्यो। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0985904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843005623।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।

0: गएर कसरी गराउन सकिन्छ त सर?
1: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
0: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
2: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
0: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
1: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
0: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
3: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त
2: हुन्छ हुन्छ ल हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सोचिने रात अझै बाँकी रहेछ। बसी बिहानो मनको धुनको पनि कुरा भएन। माथि राम्री काँडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान तताम है
1: भैया।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूलाई बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि, होइन र?
2: यो त ठक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: सुने खबर जीवन साथी आचल पाकी छौरे खुशी छौरे सुखी
5: छौरे। नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्नै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: या ये दांत दुख रहा है भाइयों।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खैक्राउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: मरेको के हो?
8: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। प्रदेश प्रमुखबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि आजको बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 को नियम 39 को उपनियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै प्रदेश सभा सदस्यहरूले दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न शुरू गरेका हुन्। छलफलमा प्रदेशका सदस्यहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका हुन्। यसैबीच आजको बैठकमा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कबिला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मतावा, बर्घर तथा भलभन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्धन र पुस्तान्तरणका लागि कानूनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा थारू समुदायको जनसंख्या 18,07,120 अर्थात कुल जनसंख्याको 6.2% रहेको छ भने लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या 7,32,069 अर्थात 14.3% रहेको तथ्याङ्क छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो नाममा रहेको सरकारी जग्गामा गरिएका अनाधिकृत संरचनाहरू 15 दिनभित्र हटाउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका घर टहरा लगायतका भौतिक संरचनाहरू सम्बन्धित व्यक्तिहरू आफैले हटाई जग्गा खाली गर्न 15 दिनको समय दिएको हो। कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 रहेको तुलसीपुर नक्सा नम्बर 5 घर किता नम्बर 2683 कुल 0.18826 वर्ग मिटर क्षेत्रफल भएको जग्गा अनाधिकृत रूपमा कब्जा गरिएको छ। उक्त जग्गामा केही व्यक्तिहरूले नियम विपरीत घर टहरा निर्माण गरी भोगचलन गर्दै आएका छन्। प्रहरी नायब उपरीक्षक ओम बहादुर पराजुलीद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको 15 दिनको समय सीमाभित्र संरचनाहरू नहटाएमा कार्यालय आफैले ती भौतिक संरचनाहरू हटाउने स्पष्ट पारिएको छ। प्रहरीले कानून बमोजिम जग्गा खाली गराउने अभियानमा सहयोग गर्न समेत सबै सरकारवालाहरूलाई आग्रह गरेको छ। आर्थिक वर्ष 2083-84 लागि बजेट विनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जीएसटी संवेदनशीलता सम्बन्धी दाङका स्थानीय तहहरूसँग छलफल गरिएको छ। जिल्लाको 6 स्थानीय तहहरूमा स्वास्थ्य क्षेत्रमा जीएसटी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तर्क्रिया गरिएको हो। जिल्लाको ग्रामीण भेगका 6 गाउँपालिकाहरूमा अन्तर्क्रिया कार्यक्रम गरिएको हो। फेयरमेड फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा छलफल गरिएको थियो। कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा लगायत सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेयरमेड फाउण्डेशन नेपालका समावेशीकरण तथा स्वास्थ्य प्रवर्धन विशेषज्ञ तुलसीराम खनालको स्वास्थ्य क्षेत्रमा जेसी संवेदन योजना र बजेट सम्बन्धी प्रस्तुत गरिनु भएको थियो। उहाँले समावेशीकरणका आयामहरू, समावेशीकरण गर्नुपर्ने समूहहरू, सेवाग्राहीहरूले स्वास्थ्य सेवाको उपभोग गर्दा झेल्नुपर्ने बाधाहरू, लैंगिक दृष्टिले हुने ढिलाई, सामाजिक समावेशीकरण लगायतका बारेमा प्रकाश पार्नु

शान्तिनगर र दंगी शरणको चौथो परिषद शान्तिनगर सात खैरेनी स्थित साना किसान सहकारी संस्थाको सभाकक्षमा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज शान्तिनगरका अध्यक्ष नन्दलाल पाण्डेको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध सबै आजीवन सदस्यहरूले यो संस्था आफ्नै समझेर नेतृत्व वर्गलाई सहयोग गर्नुपर्ने र जीवन सक्रिय बनाउन यो संस्थालाई सक्रिय बनाउनुपर्ने साथै निवृत्त शिक्षकहरूमा निहित क्षमता प्रभावका निम्ति स्थानीय सरकारसँग सहकार्य गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। संयुक्त चौथो परिषदमा शान्तिनगरका सचिव प्रत्येक बहादुर पाण्डेले शान्तिनगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द जीशीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरी दंगी शरणका अध्यक्ष लक्ष्मण देवकोटाले दंगी शरणको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चरण कमल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा व्यापक छलफल गरी केही मुद्दा थप गरेर पारित गरिएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, जिल्ला सदस्य मोहनलाल ओली, विनोद राणा, आजीवन ज्येष्ठ सदस्य लीला बहादुर डाङ्गी, साना किसान सहकारी संस्था खैरेनीका अध्यक्ष हेमन्त कुमार योगी लगायतका हुनुहुन्थ्यो। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रद्धेय गुरूदेव रमेश नेपाल र श्रद्धेय गुरूदेव एलपी भानु शर्मा।

यदि धेरै विषयहरू मध्ये कुनै एउटा विषय छान्न भनियो जुन विषयले मनुष्य जीवनलाई सुन्दरतम बनाउँछ, पृथ्वीलाई नै स्वर्ग बनाउँछ र यहाँ जिउनुको आनन्द आउँछ भनियो भने त्यो विषय के होला? एउटा विषय जुन विषयले मनुष्यको आजका सारा समस्याको समाधान गरोस्, कुनै पनि समस्या शेष नरहन्, हामीलाई जीवन जिउनुको आनन्द दियोस्, सुख दियोस्, शान्ति दियोस्, समृद्धि दियोस्, त्यस्तो विषयको छनौट गर्नु पर्यो भने निश्चित रूपमा हामीले आफ्नो बुद्धि विवेक लगाउनु पर्छ। र यदि आफ्नो जीवन बदल्नु छ भने बेलैमा बुद्धि विवेक प्रयोग गर्नु राम्रो, यन्त्रवत भएर, मसिन जस्तै भएर अहिलेसम्म जे गरिरहेछु त्यही नै जीवन हो भन्ठान्नु मूर्खताको लक्षण बाहेक केही पनि होइन। यदि मैले आजसम्म गरिरहेको कुरा ठिक थियो भने मेरो जीवन ठिक हुने थियो र ठिक जीवनको लक्षण हो गहिरो सुख, गहिरो शान्ति र भरपूर समृद्धि, ठिक जीवनको लक्षण हो। यदि मेरो जीवनमा सुख, शान्ति, समृद्धिको आगमन भएको छैन, मेरो जीवन हराभरा भएको छैन, चौबिसै घण्टा बसन्त आएको अनुभव मलाई भएको छैन भने मेरो जीवन बेठिक छ। त्यो बेठिक जीवन उत्पादन गरेको केले हो? मेरो आफ्नो सोचले हो। त मैले आजसम्म सोचेको सबै बेठिक छ, आजसम्म सोचेको कुराहरू, आजसम्म सोच्ने तरिका, सोच्ने शैलीलाई मैले जलाएर भस्म बनाइदिनुपर्छ र मैले हेर्नुपर्छ कि मेरो जीवनमा के कुराको कमी थियो, कहाँ मैले कमी गरेँ, मैले कम पढ्ने लेख्ने गरेँ कि काम कम गरेँ कि सम्बन्धतिर मैले ध्यान दिइनँ कि अझ बढी दौडिनु पर्ने थियो कि अझ कम सुत्नु पर्ने थियो कि अझ बढी काम गर्नुपर्ने थियो कि के चाहिँ भयो भने मेरो जीवन मैले देख्न खोजेको जस्तो बन्ने थियो। त्यो कुरालाई मैले राम्रोसँग हेर्नुपर्छ, निहाल्नुपर्छ। अन्धाधुन्ध जीवन बाँच्नु नै पाप हो। जहाँ हामी आँखा चिम्लेर जीवन बाँचिरहेका हुन्छौँ त्यहाँ हामीबाट सतत रूपमा पाप कर्म नै भइरहेको हुन्छ। पाप भनेको त्यस्तो विषय हो जुनले आफूलाई पनि अरूलाई पनि दुःख दिन्छ र यो जीवनमा हामीले दुःख पाएका छौँ, गहिरो दुःखको अनुभूति गरेका छौँ। यसको कारण के हो भने हाम्रो जीवन पापले भरिएको छ। यो कुरा सुन्दा लाग्न सक्छ कि मैले पाप त गरेको छैन, कसैको हिंसा गरेको छैन, कसैको केही चोर्न गएको छैन, कसैलाई मैले सताउन गएको छैन। होइन, सताउन जानै पर्दैन, हत्या हिंसा गर्नै पर्दैन। यदि म अन्धकारमा बाँचेको छु भने मबाट हत्या हिंसा भइ नै रहेको हुन्छ, मबाट निरन्तर पाप कर्म भइ नै रहेको हुन्छ। त्यसकारणले अब जीवन जिउने सही ढाँचाको खोजी गर्नुपर्छ। के कुरा मैले यो जीवनमा हालेँ भने यो जीवन अत्यन्तै गरिमावान बन्न सक्छ। 50 वर्ष अगाडि मनुष्यसँग जति सम्पत्ति थियो यो 50 वर्षको दौरानमा 10 गुणा भन्दा बढी बढ्यो। विगत 5,000 वर्षमा जति ज्ञान जन्मेको थियो विगत

0: 50 वर्षमा त्योभन्दा बढी ज्ञान जन्मियो, सम्पत्ति पनि बढ्यो, ज्ञान पनि बढ्यो, अब बढाउनु के बाँकी छ? यदि मनुष्यताले विचार गर्न थाल्यो, चिन्तनशील मनुष्य भए, विवेकशील मनुष्य भए र सामूहिक रूपमा विचार गर्न थाले कि यति धेरै धन सम्पदा, 10 गुणा बढी धन सम्पदा र थाहा छैन कति गुणा बढी ज्ञान हो, यति धन सम्पदा र यति ज्ञानले पनि हामीलाई आनन्दित, मस्त र तृप्त बनाउन सकेन भने अरू धन र अरू ज्ञानले हामीलाई पक्का पनि तृप्त बनाउँदैन। होइन, मनुष्यको जीवनमा कमी अरू केही कुराको छ, हामी धनले भर्न खोज्छौ, वास्तवमा धनको कमी भएर जीवन दुखी भएकै होइन। भगवान बुद्धले भएको दरबार लात मारेर जंगलमा गएर बस्नुभयो। यदि धनको कमीले दुःख भएको भन्ने लागेको भए त उहाँ अर्को छेउको राज्यलाई कसरी हडप्ने त्यतातिर चिन्तन गर्नुहुन्थ्यो होला। अत्यन्तै विवेकशील व्यक्तिहरूले के गरे त्यो हेरौ न, अत्यन्तै गहिरा व्यक्तिहरूले, प्रज्ञावान व्यक्तिहरूले के गरे, छेउको राज्य हडप्नतिर लाग्नु भएन, किनभने उहाँलाई थाहा भयो कि धनले, मान मर्यादाले, राज्यले, सम्पत्तिले मेरो जीवनको दुःख हरण गर्न सक्दैन। तिनमा बल नै छैन कि दुःख हरण गरोस्, किनभने दुःख यति गहिरो छ मनुष्यको कि बाहिरबाट आर्जन गरेको सम्पत्तिले कहिले पनि दुःख हरण गर्दैन। कसैले मलाई दिएका नमस्कार, कहीँ बाहिरबाट मलाई गरिएका मान सम्मान, अलंकार, विभूषण, पदवीले मेरो जीवनको दुःख समाप्त गर्नै सक्दैन। दुःखको कारण यो हुँदै होइन, अतृप्तिको, अशान्तिको कारण सम्पत्तिको अभाव होइन। एउटा साधारण जीवन यापन गर्ने व्यक्ति जति मिठो निद्रा सुत्न सक्छ, धनी व्यक्ति त्यति मिठो निद्रा सुत्न सक्दैन। के धन आर्जन नगर्नु, इज्जत आर्जन नगर्नु, मान मर्यादा आर्जन नगर्नु भनेको होइन, सबै गर्ने हो, तर जीवनको सुख, शान्ति, समृद्धि त्यहाँ छैन, जीवनको आनन्द त्यहाँ छैन, त्यो सुविधा हो, त्यो व्यवहारिकता मात्रै हो जीवनको, त्यो आत्मीयता होइन। आर्जन गर्नुपर्ने अरू केही कुरा छ, जुन कुरा आर्जन नगर्दा आधा हाम्रो स्थिति यो भएको छ, त्यो आर्जन गर्नुपर्ने कुराको नाम हो प्रेम। प्रेमको कमी बाहेक जीवनमा कुनै कमी नै छैन। तपाईँले भन्नुहोला कि होइन, मलाई यति धेरै चिन्ता छ गुरु, मेरो घरमा यस्तो प्रकारको समस्या छ, घरमा कसैको निधन भएको छ र त्यो व्यक्तिसँग मेरो अत्यन्तै धेरै प्रेम थियो, त्यही प्रेमको कारणले मैले आज दुःख पाइरहेको छु। होइन, प्रेमको कारणले त कसैले दुखै पाउँदैन, सम्भावना नै छैन। प्रेम जब अरूबाट अपेक्षा बन्छ, त्यो मोह बन्न जान्छ, दुःख पाएको मोहले हो। प्रेमले त आजसम्म कसैलाई दुःख दिएकै छैन। प्रेम त जीवनको सबभन्दा ठूलो बाम हो, प्रेम त सबैभन्दा ठूलो औषधि हो, सर्वौषधि हो प्रेम। प्रेमले जीवनमा विकास बाहेक केही पनि ल्याउँदैन, प्रेमले त नित्य नित्य शान्ति बाहेक केही ल्याउँदैन, आह्लाद बाहेक केही ल्याउँदैन। हामीले कहीँ गहिरो त्रुटि गर्यौं, तपाईँले भन्नुहोला कि होइन, मेरो घरमा मिलाप छैन, समाजमा मिलाप छैन, समाजमा द्वन्द छ, यी मेरो दुःखको जरो हो। फेरि खोतल्नु होला कि दुःखको जरो प्रेमको अभाव हो। तपाईँले भन्नुहोला कि होइन गुरु, मलाई त एकदमै डर लाग्छ, भविष्यप्रतिमा बडो चिन्तित छु।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरीदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: यहाँ पनि अलिक खोतल्नु होला प्रेमको अभाव बाहेक केही पनि होइन यो तपाईँले यो पनि भन्न सक्नुहुन्छ कि मेरो घरमा कोही कुलतको शिकार छन् परिवारको एउटा सदस्य कुलतको शिकार भएको छ र त्यो कुलतले गर्दा मेरो पुरै परिवारमा समस्या छ र त्यो समस्याले मलाई असर गरेको छ यहाँ कुलत छैन प्रेमको अभाव भए केही पनि छैन तपाईँले भन्नु होला कि मेरो मन शान्त छ थाहा छैन आफै भड्किन्छ निदाउनु पनि दिँदैन लिनुपर्ने छैन तनाव धन सम्पत्ति छ परिवार छन् सबै कुरा छ र पनि भित्रभित्रै के भइरहेको छ अशान्त छु म अतृप्त छु म के भइरहन्छ मेरो मनभित्र कहीँ बाहिरबाट कालो बादलभित्र छिरेरै कुनै भूतप्रेतभित्र छिरेर मलाई भित्रबाट कमजोर बनाएर मलाई लाग्छ तपाईँले जम्मै लक्षण भन्नु होला तर खोज्दै जानुभयो भने प्रेमको अभाव बाहेक केही पनि होइन जति पनि समस्याहरू छन् ती सारा समस्या व्यक्तिगत हुन् पारिवारिक हुन् सामाजिक हुन् राष्ट्रिय हुन् अन्तर्राष्ट्रिय हुन् सारा समस्याको जरोमा प्रेमको अभाव छ समस्याको जरोमा र मान्छे के गर्छ भने प्रेम बढाउन बाहेक अरू सबै गर्छ ऊ काम बढाउँछ पढाइ बढाउँछ डिग्री बढाउँछ मान मर्यादा बढाउने प्रयास गर्छ इज्जत प्रतिष्ठा बढाउने प्रयास गर्छ विदेश डुले पो शान्त हुन्छु कि भनेर विदेश जान्छ कोही बसाई सरे पो शान्त हुन्छ कि भनेर बसाई नै सरिदिन्छन् तर जहाँ समस्या हो त्यहाँ औषधि उपचार हामी गर्दैनौ अनि निको कसरी हुन्छ समस्या छ आँखामा खुट्टाको बुढियौलामा जीवनभर औषधि गरेको छ निको कसरी हो एकमात्र गहिरो समस्याले मनुष्य पीड़ित छ मनुष्यभित्र प्रेम अभिव्यक्त हुनै सकेन प्रेमको घाउ छ भित्र जीवन्त ज्वलन्त प्रेमभित्र छ त्यो प्रेम अभिव्यक्त हुनै सकेन हामीले प्रेममा शर्त बनायौं यसो गरे मात्रै मैले प्रेम गर्छु भन्ने हामीले शर्त बनायौं अरूले पनि हामीलाई शर्त बनाए विवाह पनि मन्जुरीनामामा सीमित भयो कि तिमीले यस्तो गर म यस्तो गर्छु सम्झौतामा सीमित भयो प्रेम सम्झौतामा सीमित भयो नियमावलीहरू बने प्रेमका लागि बाहिर कसैले कानून बनाएको होइन हामीले आफै भित्रबाट सृजना गर्यौं र बिस्तारै बिस्तारै हामीले प्रेमलाई विकृत बनाइदियौं अब यस्तो स्थितिमा पुग्यो जहाँ प्रेम अभिव्यक्त हुनै सक्दैन प्रेमको सहज अभिव्यक्ति नभएपछि त्यो प्रेमको घाउ भित्र आज जुन तनावको रूपमा देखा परेको छ त्यो एउटै घाउ हो जुन आज अवसाद डिप्रेसनको रूपमा देखा परेको छ प्रेमलाई अभिव्यक्त हुन दिनै सकेनौ हामीले भित्रबाट त्यो प्रेमको गहिरो भावना गाँठो परेर बसेको छ कुण्ठित भएर बसेको छ यसमा समस्या कहाँ कहाँ भए मेरो प्रेम मेरो भावना कुण्ठित हुनुमा पहिलो जीवनमा हामीले शर्त राख्न सिक्यौं बच्चा बच्चीलाई पनि हामीले शर्त राख्यौं यति सकिस् भने चक्लेट दिन्छु एकपटक आँखा झिम्कायो भने चक्लेट दिन्छु सुरु भयो अब शर्त आँखा झिम्काउन पनि आज शर्त राख्यो भने भोलि गएर हस्ताक्षर गर्न पनि शर्त राख्छ पैसा माग्छ उसले अब सुरु भयो घुसखोरी भ्रष्टाचार बुवा आमाले घरमा जन्माएका हुन् परिवारले जन्माएको भ्रष्टाचार त्यसकारणले त्यो भ्रष्टाचारको निवारण परिवारले मात्रै गर्न सक्छ अरू कसैले पनि गर्न सक्दैन कानूनले भ्रष्टाचारको निवारण कहिले पनि गर्न सक्दैन विकसित मुलुकहरूमा गरेन जहाँ कानूनको 100% परिपालना हुन्छ कतरा कतरा भ्रष्टाचारका काण्डहरू हुन्छन्। प्रेमलाई विकृत बनाएपछि भ्रष्टाचार जन्मिन्छ। प्रेममा शर्त लगाउनु खोज्दा, प्रेम त खुला आकाश हो। अब आकाशमा तपाईँले सिमाना बनाउन थाल्नुभयो, अग्ला अग्ला पर्खाल लगाउन थाल्नुभयो भने जीवन कस्तो होला, सूर्यको किरण कसरी फिर्ने, यहाँ सारा बन्द हुन्छ, समाप्त हुन्छ। ठिक त्यही भयो। त्यसपछि बिस्तारै हामीले भन्यौं कि तिमीले पुरस्कार कहिले पाउँछौ भने कक्षामा सर्वप्रथम भयो भने पुरस्कार पाउँछौ, अर्को शर्त सुरु भइहाल्यो। तिमीले अरू सबैलाई जित्यौ भने मात्रै तिमी एक नम्बर बन्न सक्छौ। अरूलाई जितेर एक नम्बर बन्ने कस्तो नालायक संसार बनायो होला हामीले, कस्तो नालायक प्रतिस्पर्धा होला, कस्तो घिनौना खेल होला, राक्षसी खेल होला कि अरूलाई जित्नु पर्ने। मै जस्ता मान्छे अरूलाई जितेर मात्रै म अब्बल दर्जाको हुने, योभन्दा घटिया सोच कुनै होला। म आफू भित्रबाट कति सुध्रिए, कति प्रेम गर्न सके, कति शान्त हुन सके, कति स्वस्थ भए, यसको त मापन कसैले गर्दैन। तिमी हिजो यति थियौ, आज यति स्वस्थ भयो ल तिमीलाई यो पुरस्कार, कसैले भन्दैन। अनि हामी के भन्छौ कि फलानु व्यक्तिले यति वजन उठाउन सक्छ, त्यसको तुलनामा तिमी बढी वजन उठाउन सक्छौ भने तिमी स्वस्थ। प्रतिस्पर्धा बाहेक हामीले केही सिकाएनौ। त्यहाँ प्रतिस्पर्धा सिकाएपछि बिस्तारै विवाह गर्छ श्रीमानसँग पनि प्रतिस्पर्धा, श्रीमतीसँग पनि प्रतिस्पर्धा, जीवनभर प्रतिस्पर्धा। हेर्नुहोस् त, घर घरमा श्रीमान श्रीमतीको बीचमा कस्तो अन्तर्द्वन्द हुन्छ, कसले जित्ने, कसले भनेको बच्चा बच्चीले मान्ने। यो घर हो कि युद्धभूमि, यो त युद्धभूमिमा परिणत गरिदियौँ हामीले। परिवार भन्ने नै रहेन, सबै ठाउँबाट हेरौँ हामीले, एक एक विषयलाई उपकाएर हेरौँ। प्रेमको अभाव बाहेक कहीँ समस्या नै भेटिँदैन। म भित्रको प्रेम बिना शर्त कसरी बगोस्? अब अरूतिर ध्यान नदेऊ, अरूले के गरिरहेको छ त्यतातिर ध्यान होइन, म भित्रको प्रेम कसरी अभिव्यक्त हुन सक्छ? हेर्नुहोस् त, यही प्रेम अभिव्यक्त भयो भने, मैले आफ्नो कामलाई प्रेम गरेँ भने म सर्वश्रेष्ठ आफै बन्छु, मैले कामलाई प्रेम गरेँ भने म कर्मयोगी बन्छु।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478 62 375।
4: शुद्ध पानी पिउनुहोस्, जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 0825 61 686 र सम्पर्क मोबाइल नम्बर 98479 25 700।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू,
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
14: फोन बाट पनि नाम दर्ता गर्न सकिने छ
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
14: सम्पर्क फोन 082-5590-79 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
17: भर्ना खुल्यो असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
17: शान्त तथा पारिवारिक वातावरण भएको
18: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
17: तिहार सुसारको राम्रो व्यवस्था भएको
18: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
17: घरको जस्तै माया पाउने
19: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
20: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
19: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
21: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
22: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
21: तालिममा दिइने विषयहरू
22: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
21: स्पेशल सेफ तालिम
22: जापानिज सुशी तालिम
21: वेट्रेस
22: टुरिस्ट गाइड
21: हाम्रा विशेषताहरू
22: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
22: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
22: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
21: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
23: डाक्टर आउने बारे सूचना
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
23: डाक्टरद्वारा दिइने सेवाहरू
24: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
23: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
26: बिरामी जाँच निमित्त यही ज्येष्ठ 16 गते शनिबार
19: कन्सल्ट कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
3: मैले आफ्नो शरीरलाई प्रेम गरे भने स्वस्थ बन्छु। जसले आफ्नो शरीरलाई प्रेम गर्छ प्रेमले देखभाल शुरू गरिहाल्छ। म जसलाई प्रेम गर्छु ऊ बिरामी भयो भने के गर्छु? स्याहार सुसार शुरू गरिहाल्छ। शरीरको स्याहार सुसार प्रारम्भ हुन्छ। शरीर अस्वस्थ कहिले पनि हुँदैन। यदि मैले शरीरलाई प्रेम गरेको छु भने शरीर अस्वस्थ हुनै सक्दैन। म शरीरका सासाना कुरा पनि बुझ्छु, के खाए पच्छ, के खाए पच्दैन, सबै कुरा बुझ्न थालिहाल्छु। म अलिकति पनि तलमाथि छ भने म तत्काल त्यसको निवारण प्रारम्भ गर्छु। यदि म मेरो मनसँग प्रेम गर्छु भने मेरो मनलाई अत्यन्तै शान्त, समृद्ध, तेजस्वी बनाउन थाल्छु। भित्रबाट तेज आओस् यस्तो प्रकारको मन बनाउन थाल्छु म यदि म मेरो मनसँग प्रेम गर्छु भने। संसारका फोहोरी कुराहरू किन पढ्छु? बिहान बिहानै उठेर पत्र पत्रिका किन हेर्छु म यदि मेरो मनसँग प्रेम गर्छु भने? यदि म मेरो मनसँग प्रेम गर्छु भने मेरो मनलाई विकसित कुरा सोच्ने, सकारात्मक कुरा सोच्ने र मनुष्यको हितको चिन्तन गर्ने, सदा सदा चिन्तन गरिराख्ने बनाउँछु। मेरो मनलाई सबैको काममा लगाउँछु, मेरो मनलाई सबैको दास बनाउँछु। सेवा जन्मिन्छ यहाँबाट। यदि म आफ्नो परिवारलाई प्रेम गर्छु भने परिवारका हरेक व्यक्तिको सुख दुःखमा म सहभागी हुन्छु, मेरो तर्फबाट सक्दो सेवा गर्छु, आफ्नो तर्फबाट कुनै कसुर राख्दिनँ। कसले मलाई के गर्यो म हेर्दै हेर्दिनँ, किनभने त्यो उसको जीवनको जिम्मा हो। मलाई प्रेम छ नि, हृदयमा बल्दो प्रेम छ, जाग्दो प्रेम छ, म भन्छु म सबैको लागि उपलब्ध छु। जसरी हावाले पापी या पुण्यात्मा भन्दैन, न सूर्यले भन्छन्, न पिपलको बोटले भन्छन्, न चौतारीले भन्छ कि यो डाकु हो, यो फटाओ, यो ठग हो, यो साधु हो, साधुलाई मात्रै म शीतलता दिन्छु, केहीले पनि भन्दैन। यसै गरी मेरो मभित्रको प्रेमले पनि अरूको गुण र दोष हेर्ने छाडिदिन्छु। अरूको गुण र दोष हेर्ने व्यक्तिलाई प्रेम गर्ने फुर्सदै हुँदैन। बिचरा फस्यो, अब आफ्नै जालमा फस्यो। अरूको गुण र दोष हेर्ने व्यक्ति आफ्नो बुद्धि प्रयोग गर्न नसक्ने अवस्थामा पुग्छ, लाचार हुन्छ। अब अरूको गुण दोष हेर्नको लागि हामी जन्मिएकै होइनौ, हाम्रो उद्देश्य होइन जीवन। आफ्नो भित्रको प्रेमको प्रवाह गर्न जन्मिएका हौ हामी, जीवनको उद्देश्य त्यो। म भन्छु कि तिमी जे गर त्यो तिम्रो जीवनको कहानी हो, मेरो जीवनको कहानी हो प्रेम। मलाई प्रेम गर्न आउँछ, प्रेम म दिन्छु सदा, किनभने मैले देखेँ कि प्रेम जति दियो उति बढ्छ, प्रेम कहिले पनि घट्दैन। प्रेमको अर्थशास्त्र छुट्टै हुन्छ, बाहिरी अर्थशास्त्रसँग केही पनि मिल्दैन, किनभने प्रेम ईश्वरबाट जन्मिन्छ, म भित्र भएको ईश्वरबाट प्रेम जन्मिन्छ। त्यसकारणले जति दिन्छु उति बढ्छ, जति दिन्छु उति बढ्छ, जति बाँड्छु उति बढ्छ, जति बचाउन खोज्छु उति घट्छ। मैले भने घरका मान्छेहरू, परिवारका मान्छेहरू, साथीभाइहरू, यो यो यो यो खराबी छ, यिनीहरूलाई चाहिँ म मित्रबाट सेवा गर्दिन, प्रेम गर्दिन, सहकार्य गर्दिन, बस मेरो प्रेम सड्यो, अब अलि दिनमा मलाई तनाव शुरू भइहाल्छ आफै। प्रेमलाई सडन दिएपछि तनाव हुँदैन, आकाशमा सिमाना लगाएपछि तनाव हुँदैन जीवनमा। त मलाई डिप्रेसन भएको छ, मलाई अत्यन्तै चिन्ता भएको छ, हाइपर टेन्सन भएको छ भन्नै पर्दैन, मैले प्रेम गर्न जानिनँ, लौन औषधि सिकाइदिनुहोस् भने हुन्छ। जान्दै जानिनँ मैले, कस्तो नालायक भएर बाँचेको छु जीवनमा, यत्रो उमेर भइसक्यो, 30, 40, 50, 60, 70 वर्ष भइसक्यो, प्रेम नै गर्न जानेन छु, बाँकी के जाने होला मैले। शर्त राखेर प्रेम गरे, निशर्त प्रेम गर्न मैले सिकिन, निशर्त प्रेम गर्न सिकेको व्यक्तिबाट दान, सेवा र त्याग बाहेक केही पनि हुँदैन। अब ऊ त दिनुमा आनन्द लिन थाल्छ, कर्म गर्दा काममा कर्मलाई केही दिन्छ, प्रेमपूर्वक कर्म गर्छ। अध्ययन गर्ने विद्यार्थी छ, त्यो अध्ययनसँग आफ्नो विषयसँग गहिरो प्रेममा पर्छ, त्यो प्रेम कहानी बन्छ, लभ अफेयर बन्छ, स्टडी अध्ययन लभ अफेयर बन्छ, कर्म प्रेम प्रसंग बन्छ, काम प्रेम प्रसंग बन्छ, सम्बन्ध प्रेम प्रसंग बन्छ। जोलाई देख्दा पनि लौन यो मान्छेलाई मैले के गर्न सक्छु भन्ने हुन्छ, अहिले त जोलाई देख्दा पनि यसले मलाई के देला भन्ने हुन्छ, कसले मलाई के देला, कसले मलाई के देला, लौन भगवान कसले मलाई के देला। जसलाई देख्दा पनि अलिकति नाम चलेको चल्ता पुर्दा व्यक्तिसँग संगत भयो भने उसको भिजिटिङ कार्ड हामी बडो साँचेर राख्छौँ, किन राख्छौँ, म भित्रको भिखारी सुरु भइहाल्यो, यसले कहिले दिन्छ मैले माग्नलाई, यसले त मैले भनेको बेलामा सहयोग गर्छ नि, मैले सहयोग गर्छु भन्ने नै छैन। र प्रेम गर्ने व्यक्ति निरन्तर दिन्छ र कहिले घट्दैन, किनभने यहाँ अनन्त छ, जे पनि अनन्त छ, यहाँ सम्पत्ति पनि अनन्त छ, दुःख पनि अनन्त छ। माग्ने व्यक्तिको दुःख अनन्त हुन्छ, दिने व्यक्तिको सुख अनन्त हुन्छ, केही घट्दै गर्दैन दिएर। यो गहिरो भन्दा गहिरो नियम हो जीवनको। तपाईँलाई अलिकति दुई चार अक्षर आउँछ, दुई चार कक्षा पढ्नु भएको छ, निराक्षरलाई पढाउन थाल्नुहोस् त तपाईँसँग भएको ज्ञान बढ्छ कि घट्छ। हामीले भित्रको ज्ञानलाई, भित्रको प्रेमलाई, सेवा भावलाई पनि बाहिरको अर्थशास्त्र झै ठान्यौं। हातमा एउटा स्याउ छ, मैले तपाईँलाई दिएँ भने मसँग स्याउ रहन्न शेष, मसँग जुन ज्ञान छ तपाईँलाई दिएँ भने मेरो ज्ञान पनि बढ्छ, तपाईँको पनि बढ्छ, तपाईँको ज्ञान बढ्दा मेरो त घट्नुपर्ने हो, किनभने हामीले स्याउको उदाहरण मात्र हेर्छौं, हामीले अङ्कगणित बाहेक त केही पढेनौं। प्रेम दिँदा म तपाईँतिर हेरेर मुस्कुराइदिएँ भने तपाईँ पनि मुस्कुराउनुहुन्छ, फेरि म पनि मुस्कुराउँछु, फेरि तपाईँ पनि मुस्कुराउनुहुन्छ, फेरि म पनि मुस्कुराउँछु, हेर्नुहोस् त मुस्कुराहट बढ्यो। दुईजना व्यक्ति एकअर्कालाई हेरेर मुस्कुराउन सिके भने सारा संसारले मुस्कुराउन सिक्नेछ। अब खोइ यो अर्थशास्त्र बुझेको, भित्रको अर्थशास्त्र छुट्टै छ, ज्ञान प्रेम आनन्द खुसी यो ईश्वरका अर्थशास्त्र हुन्, ईश्वरको अर्थशास्त्रमा जे पनि बढ्छ वर्धमान मात्रै हुन्छ, त्यहाँ घट्ने केही पनि छैन, दिएर केही पनि घट्दैन, यहाँ कुनै पनि कुरा घट्दैन, दिएर कहिले पनि घट्दैन। शर्त बिना प्रेम, शर्त बिना सेवा, आफ्नो तर्फबाट म निरन्तर सेवा गर्छु, सेवा ही परमो धर्म, सेवा नै परम धर्म हो, अरू सबै धर्म हुन्, सेवा चाहिँ परम धर्म हो। धर्म नगरे पनि हुन्छ, परम धर्म गरेन भने केही पनि हुँदैन। सेवा ही परम हो धर्म, सेवा नै परम धर्म हो। नित्य निरन्तर आजसम्म मैले जे गरेँ गरेँ सकियो, आजबाट म सबलाई सजिलो बनाउँछु, अरूलाई सजिलो बनाउनु मेरो काम हो। ल भन्नुहोस् मैले के गर्नु पर्यो, भित्रबाट हृदय भित्रबाट नयाँ संकल्प जन्मियोस् कि मेरो जीवन आजदेखि सबैको सेवाको लागि

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेष